चयन प्रक्रियामा प्रत्यक्ष संलग्न गराउने अभ्यास नेपालको संविधान शक्ति पृथकीकरणको सिद्धान्त तथा संघीय शासन व्यवस्थाको मर्म विपरीत हुने भन्दै सर्वोच्च अदालतले भविष्यमा यस्ता कार्यक्रम संचालन नगर्न सरकारहरूलाई स्पष्ट निर्देशन दिएको छ। मध्यप्रदेश सरकारले आफ्ना सांसदहरूलाई करोड़ौं रूपियाँका बराबरका योजना दिने तयारी गरेको भन्दै दायर भएको रिट निवेदनमा अन्तिम फैसला गर्दै सर्वोच्च अदालतले सांसद विकास कोष वा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम जस्ता नाममा बजेट विनियोजन गर्ने अभ्यासलाई संवैधानिक व्यवस्थासँग मेल नखाने ठहर गरेको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री

0: बागमती प्रदेशमा सरकार बनाउन निर्णायक अवस्थामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ। नेपाली कंग्रेस नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार निर्माणका लागि विभिन्न अड़कलबाजी र जोड़घटाउ शुरू भएको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जान अनिच्छुक देखिएको हो।
1: नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको माग अनुसार आपूर्ति गर्न नसकेको स्वीकार गर्नुभएको छ। बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ़दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको स्वीकार गर्नुभयो। यसअघि निगमले बजारमा ग्यास अभावका बीच पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको र अभावको अपवाहपछि नलाग्न भन्दै विज्ञप्ति जारी गरेको थियो।
0: अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल राखे तर छलफलमा गवर्नर विश्वनाथ पौडेल र डेपुटी गवर्नर किरण पण्डित सहभागी थिएनन्। मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको बैठकमा पनि गवर्नर थिएनन्। गवर्नर पौडेल अर्थमन्त्रीसँगको छलफलमा नभए पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग भने निरन्तर सम्पर्कमा छन्।
1: चितवनको भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति शुरू गरिएको छ। पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत वितरण प्रणाली तयार भई परीक्षणका क्रममा रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
0: लामो समयदेखि काममा प्रगति नभएका पुलका ठेक्का तोड़िएपछि नयाँ ठेक्का लाग्न कठिन हुने गरेको पाइएको छ। पुलको ठेक्का तोड़ेको वर्षौं बित्दा पनि त्यसमा नयाँ ठेक्का हुन नसक्दा सम्बद्ध निकायले त्यसको लाभ लिन सकेको छैन।
1: नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे बापत तिर्नुपर्ने महसूल तिर्न बाँकी ग्राहकका लागि छूट व्यवस्था गरेको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष 2080-81 सम्मको बकेउता रकम 2083 पुष मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छूट हुने जनाएको छ।
0: नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्म 7 अर्ब 90 करोड़ रूपियाँ भन्दा बढ़ी खुद नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले 5 अर्ब 92 करोड़ रूपियाँ भन्दा बढ़ी खुद नाफा गरेको थियो।
1: सरकारले इन्टरनेट सेवा प्रदायक आईएसपी कम्पनीहरूको दूरसंचार सेवा शुल्क सलामी दस्तुर तथा ग्रामीण दूरसंचार विकास कोष आरटीडीएफ बापतको बकेउता असुली प्रयास थालेको छ। बकेउता रकम कर निर्धारण र अनुमति पत्र नवीकरणसँग सम्बन्धित लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा संचार मन्त्रालयले सरकार भएकासँग छलफल प्रारम्भ गर्दै प्रक्रियागत कार्य थालेको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। रूसले युक्रेनको राजधानी किव लगायतका विभिन्न ठाउँमा भीषण आक्रमण गर्दा 17 जना मारिएका छन् भने 50 जना भन्दा बढ़ी घाइते भएका छन्। रूसले युक्रेनमा कैयौं ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दा सो क्षति भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
3: अब खेल खबर। जापानको आइची नागायोमा हुने विश्व एसियाली खेलकुदमा नेपालबाट 22 खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने भएका छन्। 80 पुरूष र 56 महिला गरी 136 खेलाड़ी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोज कुमार पोखरेलले बताएका छन्। प्रशिक्षक संख्या 32 रहेको छ।
2: अब विचार विश्लेषणको पालो। सुरक्षित स्तनपान स्वस्थ जीवन शीर्षकमा गोर्खापत्रमा डाक्टर माधव अधिकारीको विचार छापिएको छ। शिशुको पहिलो 6 महिनासम्म शिशुलाई पूर्ण स्तनपान गराउनु पर्दछ। स्तनपानले शिशुलाई विभिन्न संक्रमण र दीर्घ रोगबाट बचाउँछ। फिनल्याण्डले स्तनपान प्रवर्धन गर्न उत्कृष्ट पारिवारिक सहयोग गर्छ। नेपालले कार्यस्थल र स्वास्थ्य संस्थामा स्तनपान मैत्री वातावरण बनाउनु पर्दछ। सुरक्षित स्तनपान शिशुको नैसर्गिक अधिकार हो। जीवनको पहिलो 1000 दिनको उचित पोषणले बालबालिकाको चौतर्फी विकासमा दीर्घकालीन प्रभाव पार्ने भएका यो सम्पूर्ण समाजको साझा दायित्व हो।
3: त्यस्तै कोइरालाहरूले विराएको बाटो शीर्षकमा प्राध्यापक डाक्टर शान्ति कृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। पूर्व सभापति शेरबहादुर

0: दिवाकर नाममा एकत्रित हुँदै आएको खड्का समूहले पार्टीमा विग्रह ल्याए पनि अब्जस भने यसअघि पनि पार्टी फुटाएको आरोप लागेका देउवामाथि नै जानेछ। पहिला पार्टी फुटाउँदा गिरिजा बाबुले पार्टीमा बस्न नदिएको तर्क दिँदै आए पनि यसपटक भने पार्टी सदस्यता नवीकरण र अध्यावधि कुनैमा पनि गगन थापाले अवरोध सृजना गरेको र बाहिर धकेलेको भन्ने ठाउँ देखिएको छैन। साउन 24 पार्टी एकताका लागि हदैसम्म लचिलो भए कांग्रेसले एकताका प्रस्तावहरू तयार गरेमा स्वागत योग्य नै हुन्छ, तर भागभण्डाका बुदाहरू तयार पारी पार्टीमा किचन उत्पन्न गराउने आधार तय गरियो भने चाहिँ जन गलत हुन जान्छ। एकताका नाममा विधानका दफाहरू मिचेर जथाभावी निर्णय गरेमा पनि त्यसले सकारात्मक प्रभाव पार्दैन भन्ने पनि सबैले बुझेकै हुनुपर्दछ।
1: शैक्षिक बेरोजगारी डिग्री हातमा काम छैन साथमा शीर्षकमा कृष्णाकर भट्टको विचार कान्तिपुर दैनिकमा छापिएको छ। देशमा गुणस्तरीय शिक्षा रोजगारी तथा व्यावसायिकता बीचको तालमेलद्वारा परनिर्भरता कम गरी दिगो विकासको लक्ष्य पूरा गर्न सकिन्छ। त्यसैले प्राविधिक तथा उच्च शिक्षामा प्रवेश गर्ने प्रत्येक विद्यार्थीलाई आफ्नो रूचि खुबी र क्षमताका आधारमा व्यवसाय छनौट गरी व्यावसायिक योजना निर्माण गर्न सघाउनुपर्छ। तिनको अध्ययन सम्पन्न भए पश्चात उक्त योजना अनुसारै व्यवसाय शुरू गर्न अनुदान र सहुलियत ऋणहरू उपलब्ध गराउनुपर्छ। तिनलाई प्राविधिक सहयोग तथा परामर्श सेवा उपलब्ध गराई आवश्यक सहजीकरण गरी रोजगारी बढ़ाउन सकिन्छ। स्थानीय तथा प्रदेश सरकारले सरकारी निजी साझेदारीमा संघ संस्थाहरूलाई प्रोत्साहित गराउने प्रावधानले स्थानीय तथा प्रदेश स्तरमा उपलब्ध स्रोत साधनमा आधारित उद्योग व्यवसाय सञ्चालनमा आउँछन् र त्यसले रोजगारी सिर्जना हुन्छ।
0: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू:
4: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
4: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059।
6: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो, 8:06 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: UCIN को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 21 गते बिहिबार, अगस्त 6 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बितेको 6 घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा। त्रिशुली, मर्स्याङ्दी, सेती र काली गण्डकी नदीमा पानीको सतह बढ्दै, नारायणी नदी आसपासमा डुबानको जोखिम, साँझैसम्म सतर्कता अपनाउनु पर्ने।
1: चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द, अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन। 128 मेगावाट तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न शुरू।
0: पहिले नै छापिएका लाइसेन्स बाँड्ने बाहेक यातायातका सबै काम 20 दिनदेखि ठप्प। मल ल्याउँदा भारतीय जेलमा पुगेका सर्लाहीका किसान दाजुभाइ जमानतमा छुट्दै, झारफुकका नाममा सर्पको टोकाईबाट मृत्यु हुनेको संख्या बढ्दै।
1: भारतको झारखण्डमा चट्याङबाट एकै दिन 14 जनाको मृत्यु। मनसून शुरू भए यता 100 बढ़ीको ज्यान गयो। रूसद्वारा युक्रेनमा व्यावसायिक क्षेत्र लक्षित क्षेपणास्त्र तथा ड्रोन आक्रमण।
0: र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने, नेपालले 22 खेलमा सहभागिता जनाउँदै, आईसीसी एक दिवसीय विश्वकप आगामी वर्ष फेब्रुअरी 22 मार्च 23 हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा मौसम सम्बन्धी प्रसंग।
1: बितेको 6 घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्कीको लुम्ले क्षेत्रमा 93.8 मिलिमिटर वर्षा भएको छ। घली खर्क क्षेत्रमा 79.6 मिलिमिटर वर्षा भएको छ। गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी पर्दा बागमती, लुम्बिनी र गण्डकीको सीमा क्षेत्रमा पनि पानीको झरी परेको छ। नवलपुर, परासी र बर्दघा क्षेत्रमा बितेको 6 घण्टामा क्रमश 91.2, 88.6 र 82.2 मिलिमिटर पानी परेको छ। लगातार परेको पानी का कारण त्रिशुली, मर्स्याङ्दी, सेती गण्डकी, काली गण्डकी लगायतका नदीहरूमा बाढ़ी बढ़िरहेको छ। गण्डकी प्रदेशका पहाड़ी जिल्लामा आज साँझसम्म थप पानी पनि पूर्वानुमान रहेकाले नारायणी नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा साँझसम्मै सतर्क रहनु पनि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीले CIN बताउनुभयो।
3: पछिल्लो 6 घण्टाको वर्षाको अवस्था हेर्दा गण्डकी प्रदेशका अधिकांश जिल्लामा भारीदेखि धेरै भारी वर्षा भएको छ र अझै वर्षा आउने सम्भावना छ। नारायणी बेसिनका विभिन्न नदीका खोलाहरूमा पानीको सङ्ख्या चेतावनी तह पार गरेको एवं केही स्थानमा खतराको तह समेत पार गरेको हुँदा नारायणी नदी बेसिनका तन्नु तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण महानुभावहरूले आज दिनभरि नै सतर्कता अपनाउनु हुन एवं जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणबाट जारी हुने सूचना चेतावनीहरूको अनिवार्य पालना गराउनु हुन सम्पूर्ण महानुभावमा हार्दिक अनुरोध छ।
1: आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका साथै मध्य प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका पहाड़ी भूभागमा र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको पनि सम्भावना छ। बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभागका कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागमा मध्य प्रदेश तथा लुम्बिनी प्रदेशको पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। देशका तराई भूभागका थोरै स्थानमा मध्यम खालको पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउनु पर्ने विभागले जनाएको हो।
0: प्रधान न्यायाधीश नियुक्ति सर्वोच्च अदालतका

0: न्यायाधीश र संवैधानिक परिषद सम्बन्धी अध्यादेशबारे विज्ञप्ति जारी गरेका तीन अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थासँग विज्ञप्तिमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश र प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई गरिएको सिफारिशबारे पनि टिप्पणी गरिएको थियो। यही विषयलाई लिएर संसदीय समितिमा हिजो छलफल गरिएको हो। राष्ट्रपाकी सांसद समीक्षा बासकोटा सभापति रहेको समितिले अर्कै समितिका सदस्य यज्ञमणि नेउपानेको निवेदनका आधारमा ती संस्थाको विज्ञप्तिमाथि छलफल अगाडि बढ़ाएको थियो। छलफलपछि समितिले एमनेस्टी इन्टरनेशनल, आईसीजे र ह्यूमन राइट्स वाच नामक संस्थाहरूले नेपालको स्वतन्त्र न्यायपालिका तथा सार्वभौम संसदको विधि निर्माण सम्बन्धी विधायकी अधिकार समेतका सम्बन्धमा जारी गरेको संयुक्त विज्ञप्तिका विषयमा ती संस्थासँग आधिकारिक प्रमाण समेत पेश गर्ने गरी स्पष्टीकरण नगर्न र सोको निखत जानकारी समितिलाई गराउन सरकारलाई भनिएको छ। समितिले गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले समाज कल्याण परिषदसँग गरेको परियोजना सम्झौता बमोजिम स्वीकृत उद्देश्य र तोकिएको कार्य गरे नगरेको विषयमा सूक्ष्म, प्रभावकारी र नियमित अनुगमन गर्न पनि भनेको छ। यसैबीच सरकारले 7-13 भदौमा काठमाण्डमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा रोक लगाएको छ। 4 वर्ष अघि नै घोषणा गरिएको सम्मेलनमा 39 देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने अपेक्षा गरिएको थियो। सुरक्षा निकायबाट कुनै खतरा नरहेको ब्रिफिङ तथा गृहमन्त्री सुधन गुरूङको कार्यक्रम नरोकिने भन्दै दिएको सार्वजनिक अभिव्यक्ति विपरीत सरकारले सम्मेलनमा रोक लगाउने निर्णय गरेको हो। सरकारी अधिकारीहरूका अनुसार परराष्ट्र सचिव अमृत बहादुर संघको परामर्शपछि मुख्य सचिव गोविन्द बहादुर कार्कीले काठमाण्डु विश्वविद्यालयका उच्च अधिकारीहरूलाई व्यक्तिगत रूपमा फोन गरेर पनि कार्यक्रम रोक्न भन्नुभएको थियो।
1: प्रतिनिधि सभाको बैठकमा अब कालो चस्मा लगाएर उपस्थित हुन नपाइने भएको छ। सभामुख डोलप्रसाद अर्यालले संसदको गरिमा र मर्यादा कायम गर्न भन्दै कालो चस्मा लगाएर बैठकमा आए सम्बन्धित सांसदलाई बैठकबाट बाहिर निकाल्ने चेतावनी दिनुभएको हो। उहाँले सबै दललाई आफ्ना सांसदलाई यो निर्णयबारे जानकारी गराउन र संसदमा मर्यादित पोशाक, कोट तथा लोगो अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ। संसदका बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार मन्त्री सुनिल सालदेखि सांसदहरू राजेन्द्र राई, सुनिल केसी लगायतका थुप्रै सांसदहरू कालो चस्मा लगाएर उपस्थित हुने गर्नुभएको छ। कतिपय मन्त्रीले त लोगो समेत नलगाई बैठकमा आएको गुनासो समेत बढ़ेको छ। सभामुख अर्यालले कसैको नाम भने लिनु भएन। सभामुख अर्यालको सभापतित्वमा हिजो दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। उक्त बैठकमा सभामुख अर्यालले संसदलाई गरिमामय र मर्यादित बनाउनु पर्ने भन्दै सांसदको दायित्व बोध गराउन यस्तो निर्णय गरिएको समेत बताउनु भएको छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्सालदेखि सांसदहरू राजेन्द्र राई, सुनिल केसी सहितका थुप्रै सांसदहरूले कालो चस्मा लगाएर उपस्थित हुँदै आएकोमा असन्तुष्टि समेत जनाउनु भएको थियो। त्यसै सन्दर्भमा हिजो दिउँसो बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले संसदलाई गरिमामय र मर्यादित बनाउन सबैको दायित्व रहेको समेत उल्लेख गर्नुभएको छ। यता कार्यव्यवस्था परामर्श समितिले 14 साउनदेखि 10 भदौसम्मको क्यालेण्डर पारित गरेको छ। क्यालेण्डरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम भने समावेश छैन। नेकपा प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तरको कुराकानी गराउँदा सभामुखले सरकारसँग परामर्श गरेर तय गर्ने जवाफ दिएको समेत बताउनु भएको छ। तय नभएमा सदनले निमापत्ति गर्ने धारणा समेत राखेको उहाँले बताउनुभयो।
0: नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको माग अनुसार आपूर्ति गर्न नसकिएको स्वीकार गर्नुभएको छ। हिजो सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ़दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको बताउनुभयो। यसअघि निगमले बजार ग्यास अभावका बीच पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको, अभावको अपवाहपछि नलाग्न भन्दै विज्ञप्ति जारी गरेको थियो। एउटा सिलिण्डरले केही समय धान्ने अवस्थामा तत्काल अर्को सिलिण्डरका लागि नाम दर्ता गर्दा वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएको उहाँको भनाई रहेको छ। उहाँका अनुसार सरकारले पहल गरेर मासिक 50-55 हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सके दशैं तिहार अघि उपभोक्ताका घरमा रहेका खाली सिलिण्डरसम्म भर्न सकिने र त्यसपछि बजारमा आपूर्ति अवस्था सामान्य बन्न सक्छ। ग्यास अभावको समस्या अबको 2 हप्ताभित्र समाधान भइसक्ने पनि उहाँले आश्वासन दिनुभयो। समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तथा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। अहिले बजारमा ग्यासको आपूर्तिमा समस्या देखिनुको कारण के हो? सीआईएनसँग कुराकानी गर्दै निगमका प्रवक्ता मनोज ठाकुरले भन्नुभयो,
2: जति रिक्वायरमेन्ट छ, जस्तै हाम्रो मासिक खपत चाहिँ 45-40,000 मेट्रिक टन हो, त्यो परिमाण चाहिँ ग्यास आएकै छ। तर यो जुन बजारको एकासी यो डिमान्ड बढेको कारणले गर्दाखेरि चाहिँ कतिपय ठाउँमा, सबै ठाउँमा त नभनौँ, कतिपय ठाउँमा चाहिँ ग्यास चाहिँ सहज रूपमा नपाएको भन्ने गुनासाहरू पनि आइरहेका छन् र विभिन्न संचार माध्यममा पनि त्यो आइरहेको छ। तर जसरी संचार माध्यममा आएको छ त्यो अवस्थामा पनि नरहेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। किनभने ग्यास आयातमा समस्या भएको भए यति उपभोक्ताहरू चाहिँ यसरी प्यानिक हुनुपर्ने अवस्था थियो, तर ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन र हामीले जुन विगतमा 46,000-47,000 मेट्रिक

0: चिकन सपोर्ट हुन्थ्यो त्यसलाई पनि बढाएर अहिले त्यो जुन बजारको माग बढ्यो त्यसलाई पनि हामीले
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाई र भ्रमका कारण मृत्युको जोखिम
2: पानी खुवाउनु हुँदैन पटक्कै पनि पानी खुवाउनु हुँदैन पेसेन्ट चाहिँ कन्सियस छ अचेत अवस्था छैन कम्प्लिटली होसमा छ भने त्यस्तो अवस्थामा पानी खुवाउँदा चाहिँ मिल्छ खुवाउन मिल्छ यो चाहिँ बिल्कुलै मिल्छ
3: 128 मेगावाट तमौर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न शुरू पहिले नै छापिएका लाइसेन्स बार्ने बाहेक यातायातका सबै काम 20 दिनदेखि ठप्प मल ल्याउँदा भारतीय जेलमा पुगेका सरलाईका किसान दाजुभाइ जमानतमा छोक्दै लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
1: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
4: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
1: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
1: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ बाल विवाह रोकौं छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
5: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो मानवता नै सबै धर्मको मूल मर्म हो आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो
6: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं
7: मतभेद भए संवादबाट समाधान खोजौं सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं
5: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ
6: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा सुधारको नारादेखि विवादको घेरासम्म शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ भने आमाको दूध संकलन गर्न घर घर पुग्नेछ मिल्क भ्यान शीर्षकमा अर्को खबर प्रकाशित छ नवजात शिशुका लागि दूधको माग अत्यधिक बढ़े पनि संकलन न्यून भएपछि काठमाडौँ उपत्यका घर घरमा पुगेर आमाको दूध संकलनको तयारी थालिने भएको छ त्यस्तै भित्रपृष्ठमा मल ल्याउँदा भारतीय जेलमा रहेका सर्लाईका किसान दाजुभाइ जमानतमा छुट्दै शीर्षकको अर्को खबर पनि प्रकाशित छ दुई बोरा यूरिया र छ बोरा डीएपी मल लिएर घर आउँदै गर्दा पक्राउ परेका सुरेश प्रसाद सिंह र नरेन्द्र प्रसाद सिंहलाई जमानतमा छाड्न भारतीय अदालतको आदेश रहेको छ देशभरका स्वास्थ्य संस्थामा सर्पदंश विरूद्धको औषधिको चरम अभाव शीर्षकमा अर्जुन पौडेलले खबर लेख्नु भएको छ। वैशाख यता मात्रै विषालु सर्पको डसाईबाट कम्तीमा 53 जनाको मृत्यु र 716 जना घाइते भएका छन्। यो वर्ष विपदबाट भन्दा पनि 25% बढ़ी सर्पदंशको मृत्युको तथ्याङ्क छ, अर्जुन पौडेलले लेख्नु भएको खबरमा उल्लेख छ। त्यस्तै भित्रपृष्ठमै राष्ट्र बैंकका कार्यकारी निर्देशकलाई अर्थमन्त्री वाग्लेका प्रश्नै प्रश्न शीर्षकमा खबर छ भने 128 मेगावाटको तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न शुरू शीर्षकमा पनि खबर प्रकाशित छ।
3: नागरिक दैनिकमा नागरिकता नहुँदा सुविधाबाट वञ्चित शीर्षकमा चितवनबाट वसन्त ढुङ्गानाले लेख्नु भएको खबर छ। चितवनको खैरहनी नगरपालिका 10 स्थित कठारमा सरकारले बनाइदिएको घरमा बस्नुहुन्छ छेउरी माझी। उहाँका 2 छोरा र 3 छोरी छन्। छोराछोरीको विवाह भएर नाति नतिना जन्मिसकेका छन् तर तिनीहरूले पढ्न पाएका छैनन् किनभने उनीहरूको जन्म दर्ता नै छैन। कक्षा 5 सम्म त पढे, त्यसभन्दा माथि गएपछि जन्म दर्ता चाहिने रहेछ, माझीले भन्नुभएको छ। सरकारवाला निकायले समन्वय गर्नुपर्ने उहाँको माग छ। चिकित्सा स्नातक प्रवेश परीक्षा कहिले शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा सार्वजनिक गरेको करिब 1.5 महिना बितिसक्दा पनि चिकित्सा शिक्षा स्नातक तह एमबीबीएस बीडीएस बीएससी नर्सिङ बीपीएच बी फर्मा लगायतको एकीकृत प्रवेश परीक्षाको आवेदन अझै खुल्न सकेको छैन। यसले चिकित्सा शिक्षा अध्ययनको तयारीमा रहेका हजारौं विद्यार्थीलाई अन्यलमा पारेको छ भने शैक्षिक क्यालेण्डर समेत प्रभावित हुने निश्चित बनेको छ। एमाले किचलोले प्रदेश सरकार गठनमा अन्यल शीर्षकमा खबर छापिएको छ भने स्वार्थले संकटमा कांग्रेस आफ्नै दोकान खोल्ने तयारीमा नेताहरू शीर्षकमा बालकृष्ण अधिकारीले लेख्नु भएको छ। आर्थिक कारोबार दैनिकमा कर्मचारीले पाएनन् 15 दिनमा तलब न त प्रोत्साहन भत्ताको टुंगो शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको छ भने माथिल्लो अरूण आयोजना बादमा पुग्न 2 किलोमिटर सुरुङ निर्माण शुरू शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। 18 महिनामा सुरुङ 19 किलोमिटर सड़क र पुल सम्पन्न गरिने शीर्षकमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा पहिले नै छापिएका लाइसेन्स बाँड्ने भएका यातायातका सबै काम 20 दिनदेखि ठप्प भएको बारेमा मिलन विश्वकर्माले लेख्नु भएको छ। परीक्षण बिना नै कार्यान्वयनमा ल्याइएको नयाँ प्रणालीमा समस्या नै समस्या निम्तिएपछि देशभरका 43 वटै यातायात कार्यालयमा सेवा अवरूद्ध छ, हजारौं सेवाग्राही प्रभावित भएका छन्। संयुक्त राष्ट्र संघीय महासभामा यसपटक पनि प्रधानमन्त्री नजाने नेपालको नेतृत्व परराष्ट्र मन्त्री खनालले गर्ने शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर छापिएको छ। राप्रपाको निर्णयले बागमतीमा नयाँ सरकार गठन झनै पेचिलो शीर्षकमा मकवानपुरबाट पोस्टराज अधिकारीले लेख्नु भएको खबर छ भने सरकारबारे कांग्रेसको टिप्पणी सुशासन पारदर्शिता र जवाबदेहितामा पूर्ण असफल शीर्षकमा अर्को खबर पनि छ। मित्रीपन्नामा सामान्य अवस्थाको दैनिक खपत भन्दा 50% बढ़ी ग्यास आयात तैपनि किन छ अभाव शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। इन्टरनेट सेवा प्रदायकबाट पाउने 2 अर्ब बक्यौता उठाउन सरकारको ताकेता शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको छ भने पहिलो पटक एकै वर्षमा 2 खर्बमाथि जीवन बीमा व्यापार शीर्षकमा पनि खबर छापिएको छ। गोर्खापत्र दैनिकमा वधशालाको फोहोर अब मोहोर शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। बकेता रकम तिर्नुपर्छ शीर्षकमा सरकारले इन्टरनेट सेवा प्रदायक आईएसपी कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसंचार सेवा शुल्क रोयल्टी तथा ग्रामीण दूरसंचार विकास कोष बापतको बकेता असूलीको विषय टुंग्याउने तयारी गरेको बारेमा खबर छापिएको छ। 10 मन्त्रालयको ओएनएम सम्पन्न भएको बारेमा नगेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। भित्रीपन्नामा भरतपुरमा भूमिगत लाइनबाट बिजुली वितरण शुरू भएको बारेमा खबर छापिएको छ। चितवनको भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति शुरू गरिएको हो। पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत वितरण प्रणाली तयार भई परीक्षणका क्रममा रहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतको पूर्वी राज्य झारखण्डमा चट्याङ लागेर 14 जनाको मृत्यु भएको छ, 8 जना घाइते भएका छन्। स्थानीय संचार माध्यमका अनुसार भारी वर्षा र आँधी बेहरीसँगै परेको चट्याङबाट 3 जिल्ला प्रभावित भएको छ। भारतको मौसम विज्ञान विभागले शनिबारसम्म झारखण्ड सहित विभिन्न क्षेत्रमा व्यापक ठूलो पानी पर्ने पूर्वानुमान गरेको छ। यसैबीच भारतमा मनसूनी वर्षाले निम्त्याएको बाढ़ी र पहिरोका कारण जुलाईदेखि हालसम्म 100 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। तथ्याङ्क अनुसार हजारौं मानिस डुबानका कारण आफ्नो घर तथा आवास छोड्न बाध्य भएका छन्। वार्षिक मनसूनले ल्याउने वर्षामा किसानहरू निर्भर रहने भए पनि जलवायु परिवर्तनले दक्षिण एसियाली क्षेत्रमा यस्ता घटनाहरू थप बढ़दै गएको समेत विज्ञहरूले चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। भारतको उत्तर पूर्वी राज्य असम मनसुनी वर्षाबाट सबैभन्दा धेरै प्रभावित भएको छ। उक्त राज्यमा कम्तीमा 87 जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। रूसको क्षेपणास्त्र तथा ड्रोन आक्रमणबाट युक्रेनको किएव क्षेत्रमा 17 जनाको मृत्यु भएको छ। युक्रेनको राज्य आपतकालीन सेवा विभागका अनुसार आक्रमणबाट गोदाम रसद केन्द्र व्यापारिक भवन तथा औद्योगिक संरचनामा क्षति पुगेको छ। सबैभन्दा बढ़ी क्षति किएव क्षेत्रमा रहेको र त्यहाँ 16 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
3: साझा खबरमा अब खेल खबर। बीसौं एसियाली खेलकूद अन्तर्गत जापानमा आयोजन हुने बीसौं एसियाली खेलकूदमा नेपालबाट सहभागी हुने खेलाड़ी र अफिसियलको टुंगो लागेको छ। हिजो राष्ट्रिय खेलकूद परिषद राखेपाले कुल 22 खेलमा 136 खेलाड़ी सहभागी हुने टुंगो लगाएको हो। 22 खेलमा कुल 32 प्रशिक्षक सहभागी हुने पनि राखेपाले जानकारी दिएको छ। नेपालबाट 22 खेलमा 136 खेलाड़ी सहभागी हुँदा 80 पुरूष र 56 महिला रहेका छन्। पछिल्लो पटक खेल र खेलाड़ी संख्या धेरै तथा पदक कम आएपछि ठूलै आलोचना पनि भयो। अझ एक खेलका लागि पदाधिकारी अर्को खेलको अफिसियल बनेर प्रतियोगितामा सहभागी भएको पनि विगतको अभ्यास रहेको छ। सिद्दिकी शम्सुद्दीनले एसियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनशीपमा अन्तर्राष्ट्रिय टेक्निकल अफिसियलको भूमिका निर्वाह गर्नुहुने भएको छ र नेपाली क्रिकेट टीमले अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने एन्टी टप एण्ड टी ट्वेन्टी श्रृंखला खेल्नु भएको छ। त्यसका लागि नेपाल क्रिकेट संघ क्यानले खेल तालिका सार्वजनिक गरेको छ। क्यानले सहभागी हुने टीमको भने टुंगो लगाएको छैन अनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले 10 टोलीको सहभागिता रहने ग्लोबल क्वालिफायर्स प्रतियोगिताको नीति तय गरेको छ। प्रतियोगिता 22 फेब्रुअरीदेखि 23 मार्च 2027सम्म हुनेछ। प्रतियोगिताको भेन्यू अर्थात स्थान भने सार्वजनिक गरिएको छैन।
1: सर्पको टोकाईपछि के कुरामा सावधानी अप्नाउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब सर्पदंश उपचारको कुरा। सर्पको टोकाईबाट हुने धेरै जस्तो मृत्यु समयमै उपचार नपाउँदा हुने गरेको विज्ञहरू बताउँछन्। यसको मुख्य कारण मध्ये अन्धविश्वास र गलत उपचार पद्धति प्रमुख मानिन्छ। सर्पदंशको उपचार भ्रम र यथार्थबारे हामीले नेपाली सेना वीरेन्द्र अस्पतालमा कार्यरत सेनानी कन्सल्ट्यान्ट फिजिसियन डाक्टर ताहिर अली अन्सारीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
12: चुसेर काटेर जड़ीबुटी प्रयोग गरेर धामी झाँक्रीको प्रयोग गरेर त्यो कुनै अवस्थाले पनि निको पार्न, किनभने कुनै पनि साइन्टिफिक रिसर्चले प्रुभ गरेका छैन, प्रमाण छैन हामीसँग। त्यसमा यदि विषालु सर्पले टोक्या हो भने त्यसको लागि चाँडोभन्दा चाँडो त्यसलाई हस्पिटल पुर्याएर त्योभन्दा अगाडि प्राथमिक उपचारमा संलग्न हुनु पर्यो। चाँडोभन्दा त्यो सबसे प्रथम गर्नुपर्ने भनेको त्यो व्यक्तिलाई चाहिँ हामीले एस्योरेन्स दिनुपर्छ कि केही पनि हुँदैन, उहाँलाई शान्त राख्नुपर्छ। टोकेको ठाउँलाई चाहिँ हामी इमोबिलाइज गर्नुपर्छ। स्प्लिन्टहरू लगाउन सकिन्छ, त्यहाँ इमोबिलाइज गरेर चाँडो भन्दा चाँडो चाहिँ त्यो बिरामीलाई चाहिँ
13: इमोबिलाइज भनेको चाहिँ हलचल हुन नसक्ने गरी राख्ने भने
12: जस्तो यतिकै राख्दाखेरि हलचल हुन सक्छ। त्यही भएर हामीले त्यहाँ काठको चिज अथवा कुनै स्ल्याबहरू राखेर त्यसलाई चाहिँ हामी इमोबिलाइजेसन भन्छ। त्यो भयो भने के हुन्छ, हाम्रो जुन बिस भित्र छिर्या छ त्यो चाहिँ एक्सपान्ड हुन पाउँदैन,
13: फैलिन
12: पाउँदैन। उहाँलाई चाहिँ चाँडोभन्दा चाँडो अस्पताल पुर्याउनु पर्यो। त्यसमा चाहिँ स्ट्रेचर अथवा हामी गाडीको प्रयोग गर्न सक्छौँ।
13: त्यसपछि सर्पले जहाँ टोकेको छ त्यो भाग चाहिँ चलाउनु भएन अनि त्यसपछि सकेसम्म अस्पताल छिटो पुर्याउनु पर्यो,
12: भन्दा छिटो पुर्याउनु पर्यो।
13: अघि जडीबुटीको कुरा उठिहाल्यो होइन, नेपालमा आयुर्वेद चिकित्सालाई लामो समयदेखि प्रयोगमा ल्याइराखिएको पनि छ, केही सम्भव भएको छ होइन। तर सर्प टोकाईमा आयुर्वेद जुन जडीबुटीको कुरा छ टोकेको ठाउँमा लगाएपछि त्यसले चुस्छ अनि निको हुन्छ भन्ने खालको पनि रहेछ, यो चाहिँ के हो खास डाक्टर?
12: यो सबै भ्रम हो, यी चिजहरू जति पनि छन् सबै भ्रम हो।
2: अब विषालु सर्पले टोकिसकेपछि चाहिँ अब लिम्फेटिक सिस्टम हुन्छ हाम्रो बडीमा, त्यसबाट लिम्फेटिक सिस्टमबाट सर्कुलेट भएर हाम्रो ब्लडमा पुग्ने हो र बडीको हरेक पार्टमा पुगेर श्वास प्रश्वासलाई असर गर्ने, ब्रेनलाई असर गर्ने, रगत रक्तस्राव हुने, यी कुराहरू हुने हो। अनि न्युरोलोजिकल मेनिफेस्टेसन भन्छ, न्युरोलोजिकल मेनिफेस्टेसन करेट र कोब्राहरूको टोकाइबाट चाहिँ दिमागमा असर गर्ने, जस्तो आँखा हेर्न नसक्ने, लिड्स आई लिड फल हुन थाल्ने, बोल्न नसक्ने, निन्न नसक्ने, श्वास प्रश्वासमा प्रब्लम आउने, प्यारालाइसिसहरू हुने, यी लक्षणहरू हुने। अब यसमा चाहिँ हजुरले कुनै पनि जडीबुटीको प्रयोग गरे भने, मैले अघि नै भनिसकेँ, साइन्टिफिक प्रमाण कुनै पनि यस्ता चिजहरूको छैन जसले चाहिँ पोइजनलाई चाहिँ निष्क्रिय बनाउन सकोस्। सर्पको टोकाई एउटा चाहिँ न्युरोटोक्सिक, अर्को चाहिँ मायोटोक्सिक, एउटा चाहिँ हेमाटोटोक्सिक। त्यो भनेको एउटा ब्रेन र नसाहरूलाई एफेक्ट गर्ने, अर्को चाहिँ रगतलाई असर गर्ने र तेस्रो चाहिँ मांसपेशीलाई असर गर्ने। अब न्युरोलोजिकल न्युरोटोक्सिक इफेक्टहरू भएको सर्पहरू जसले कज गर्न सक्छ त्यो भने, त्यसमा चाहिँ हजुरको अवस्था जुन छ आफ्नो ब्रेनको अवस्था, सोच्न सक्ने अवस्था, बोल्न सक्ने अवस्था, त्यो चाहिँ त्यसमा बिस्तारै कमजोरीहरू आउन सक्छ, आँखाको आइलिड्सहरू ड्रुपिङ हुन सक्छ।
3: सेनानी डाक्टर ताहिर अली अन्सारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: छ घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा, त्रिशुली, मर्स्याङदी, सेती र काली गण्डकी नदीमा पानीको सतह बढ़दै नारायणी नदी आसपासमा डुबानको जोखिम, साँझैसम्म सतर्कता अपनाउन पर्ने।
3: चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द, अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन। 128 मेगावाट तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न शुरू।
1: पहिले नै छापिएका लाइसेन्स बाँड्ने बाहेक यातायात कार्यालयमा सबैभन्दा 20 दिनदेखि ठप्प, मल ल्याउँदा भारतीय जेलमा पुगेका सर्लाहीका किसान दाजुभाइ जमानतमा छुट्दै, झारफुकका नाममा सर्पको टोकाईबाट मृत्यु हुनेको संख्या बढ्दै,
3: भारतको झारखण्डमा चट्याङबाट एकै दिन 14 जनाको मृत्यु, मनसून शुरू भए यता 100 भन्दा बढ़ीको ज्यान गयो, रूसद्वारा युक्रेनमा व्यावसायिक क्षेत्र लक्षित क्षेपास्त्र तथा ड्रोन आक्रमण,
1: र जापानमा हुने विश्व एसियन गेम्समा नेपालबाट 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने, नेपालले 22 खेलमा सहभागिता जनाउने, आईसीसी एक दिवसीय विश्वकप आगामी वर्ष फेब्रुअरी 22 मार्च 23
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, भारतबाट आपूर्ति हुने मात्रा घटेको छैन तर नेपालमा ग्यासको अभाव भइरहेको छ, खाली सिलिण्डर बोकेर मानिसहरू विभिन्न चोकहरूमा दौड़िराखेका देखिरहेको छ र यहाँ व्यङ्ग गर्न खोजिएको छ, सरकारले पुर्याउँछु भनिराखेको छ, आश्वासन दिइराखेको छ तर दिइराखेको छैन। एउटा खाली स्थान देखाइएको छ जहाँ एकजना अलि दुब्लो पातलो वृद्धावस्थाको जस्ता देखिने व्यक्ति ग्यासको सिलिण्डर बोकेर त्यहाँ नजिकै हिँड्दै गरेको अवस्थामा एकजना सरकारका प्रतिनिधिले एउटा हातबाट कागजको चिरकटो जस्तो त्यहाँ थमाउन खोजिराखेको जस्तो देखिन्छ। त्यो खाली ग्यासको सिलिण्डर बोकेका व्यक्ति केही भन्न खोज्दैछन्, माथि यस्तो लेखिएको छ, यसलाई सल्काएर भात पकाउने कि लाइन जोडेर पकाउने।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
1: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
0: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
0: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0564394595।
2: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। 9841575223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz, रत्नगर 2 टाढीबाट यस कामना एफएम 102.4 MHz, यस कामना कोरिन्टार चितवनबाट रेडियो साहिनो 89.8 MHz, चनौली चितवनबाट हाम्रो राप्ती एफएम 88.8

मेघात पंडा रसीदन बाटा सामुदायिक रेडियो सुनवल 90.7 मेघात सुनवल नवल प्रासी बाटा सामुदायिक रेडियो दुदोली एफएम 97.2 मेघात दुदोली सिन्धुली बाटा रेडियो होलेरी एफएम 102.5 मेघात सोलेरी रोल्पा बाटा सामुदायिक रेडियो जलजला 96.4 मेघात सिलीवाङ रोल्पा बाटा सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेघात सेटुना मकनपुर बाटा रेडियो वर्षा 91.5 नगरपालिका सर्लाही बाटा नारायणी एफएम 103.8 मेघात वीरगंज पर्सबाट सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेघात नीलकण्ठ 3 धादिङबाट सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेघात गोर्खा बजारबाट रेडियो 98.9 मेघात पोखरा कास्कीबाट पनि भने गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98075 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क पनि गर्नुहोला। भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। तपाईँले कार्यक्रम ज्योतिष वास्तुमा सम्पर्क गर्न चाहनुहुन्छ, फोन गरेर भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल साउन महिनाको आज 21 गते र तदनुसार ईस्वी सन् 2026 अगस्त 6 तारिक सक संवत्सर 1948 नेपाल सम्वत 1146 दिल्लाका रोद्र नामक संवत्सर दक्षिणायन वर्ष ऋतु आज बिहिबार रहेको छ। श्रावण कृष्ण पक्ष तिथि रहेको छ आज अष्टमी तिथि। नक्षत्रमा रहेको छ भरणी नक्षत्र। योगमा रहेको छ गण्ड योग। कर्णमा रहेको छ तैतिल करण रहेको छ। चन्द्रमा आज मेष राशिमा। श्री सूर्यनारायण चाहिँ विशेष गरी कर्कट राशिमा। आनन्दादि योगमा आज पद्म योग रहेको छ। आज बिहान सूर्योदय 5:30 भयो भने सन्त सूर्यास्त 6:48 हुनेछ र आजको दिनमान घडी 13:18 रहनेछ। दिन विशेष रहेको छ आज। आज गोरख काली पूजा भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यिनीहरू आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई गराउँदैछौ। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। आजको कालबेला यानि कि आजको अशुभ समय भनिरहेको छ दिउँसोको 3:29:34 विशेष गरी साँझको 5:09 33 सेकेन्डसम्म कालबेला। यस्तै गरेर शुभ बेला रहेको छ साँझको 5:10 विशेष गरी साँझको 6:49 33 सेकेन्डसम्म शुभ बेला रहेको छ। लाभ बेला रहेको छ 12:05:35 विशेष गरी 1:49:43 43 सेकेन्डसम्म चाहिँ लाभ बेला रहनेछ। यस्तै गरेर भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य कर्कट राशिमा, विशेष गरी चन्द्रमा मेष राशिमा, मंगल मिथुन राशिमा, बुध कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मेष राशि आउँछ। भरणीको तेस्रो तर नाम आउँछ लेबाट, लेखनाथ नाम आउँछ मद्दिनली नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यसै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई गरिसकेका छौ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादी 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि उनीहरूका लागि आजको दिन परिस्थिति अनुकूल रहनेछ, लक्ष्य प्राप्ति हुनेछ, छोटो समयमा फाइदा उठाउन सकिन्छ, अध्ययनमा प्रगति हुनेछ भने लेखन कलामा पनि निरेकता आउनेछ, उपहार र खानपानले दिन आनन्दमय रहनेछ, परिवारजनसँगको साथले उत्साह जगाउनेछ, अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका मिल्दछ, सेवामूलक कामले नामदाम इनाम प्रतिष्ठा समेत दिलाउने खालको योग भए राशि मेषलाई आजको दिनमा विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन दिगो योजनाका लागि धेरै रकम जुटाउनु पर्ला, अवस्थाका लागि केही दौडधुप गर्नुपर्नेछ, आकस्मिक खर्च बढ्नाले अर्थ अभाव समेत देखा पर्न सक्छ, अर्को करकापमा परेर निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ, समय दिन नसक्दा अध्ययन पछि परिन्छ, आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ, खर्च लागि पनि रोकिएका कामबाट तत्काल फाइदा नहुन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ, दैनिक काममा पनि उल्लेख फाइदा हुनेछ, थोरै लगानीबाट नाफा कमाउन सकिन्छ, परिश्रमको फल प्राप्त हुनाले हुनुका साथै आय आर्जनको स्रोत बढ्दै जाँदैछन्, व्यापार तथा साझेदारीमा मनका धन लाभ हुनेछ, महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय रहेको छ, उठ्नुपर्ने रकम हात लागि हुनेछ, पछिको लागि लगानी गर्न पनि सकिने खालको योग भए राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन सामाजिक कार्यले हौसला प्रदान गर्नेछ, प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ, विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ, पुरुष साथी कामले समाजमा स्थापित बनाउनेछ, चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका मिल्नेछ, परिश्रम परे पनि समय फलदायी रहनेछ, भूमि तथा पशुधनबाट लाभ मिल्ने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश केही समस्या अल्झाउनु पर्ने योग देखिन्छ, अरूका लागि समय धन र बुद्धि खर्च गर्नुपर्ला, अवसरले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, प्रक्रिया नमिल्नाले काम देखाउनु पर्ला, तत्काल फाइदा नहुने काममा जुट्नु परे पनि उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ, स्वास्थ्य कमजोर रहनेछ, खानपानमा अलि सजग रहेर अगाडि बढ्दा राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन अस्वस्थताले काममा बाधा पुग्न सक्छ, सात दिनहरू नहुँदा आफ्नै काममा जुट्नु पर्ला, बाध्यात्मक परिस्थितिले अप्ठ्यारो पार्न सक्छ, सामान्य काममा धन र श्रम समेत खर्च गर्नुपर्नेछ, गोपनीयता बाहिरनाले केही समस्या पर्न सक्छ, अरूको विश्वास पर्दा धोका हुन सक्छ, स्वास्थ्यका लागि आरबीआरमा ध्यान पुर्याउनुहोला, विशेष ध्यान पुर्याएर अगाडि बढ्दा राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9854572223, 9806572223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन तारिफयोग्य पहिरन व्यक्तित्व र कामले चर्चित भइनेछ, घुमफिर तथा मनोरञ्जनको समय रहेको छ, भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ, व्यवहारको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ, मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ, आफन्तको स्नेह सत्कार तथा सम्मान प्राप्त हुनेछ, विशेष उपहार हात लागि हुनेछ, प्रयत्न गर्दा दिगो फाइदा हुने काम पनि थालनी हुन सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन प्रतिस्पर्धामा उत्तर्नु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ, रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ, पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सक्छ। पहिलेका दुश्मनले समेत मित्रताका हात अघि बढाउँदैछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिन्छ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुने खालको योग हुने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन स्वास्थ्य कमजोरी भएको अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब पनि हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। प्रयत्न गरेका काम मुस्किलले सम्पादन हुँदै जाँदैछन्। वाद विवादमा परिणाले सेवामूलक काम बीचैमा रोकिन सक्छ। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिन्छ। मेहनतको उचित मूल्याङ्कन नहुँदा प्रतिफल समेत हात पार्न समय लाग्ने खालको योग भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। काम थाल्नु अघि राम्ररी विचार बुझाउनुहोला। सानातिनो कामले अल्झाउन सक्छ। बिर्सिनु वचन दिने बानीले समस्या निम्त्याउला। पहिलेका सम्झौताहरू भङ्ग हुन सक्छ। अरूको सुझावमा भर नपर्दा राम्रो। परिवारजनसँग सहयोग लिँदा राम्रो हुनेछ। विवादबाट जोगिने प्रयत्न गर्दा नै राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रत्यक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोल लिनेछ भने मेहनतले नामदाम इनाम आर्जन गर्न सकिन्छ। उद्योग व्यापारमा फाइदा हुनेछ। आफन्तले उत्साह जगाउँदैछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। मेहनत गर्दा जटिल काम समेत बन्ने खालको योग हुने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन शुरूमा आशा देखाउनेहरूले अन्त्यमा धोका दिन सक्छन्। अरूको भर पर्दा प्रभावकारी काम नहुन सक्छ। मान सम्मान बाधा पुग्नेछ। विश्वमा बोल्ने बानीले दुःख पाइन्छ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। विचारलाई तोलेर मात्र व्यक्त गर्नुपर्ला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिन्छ। अवसर प्राप्त भए पनि सोचेको फाइदा भने नहुन सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुत ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 98423 र 98056-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 98451-75223, 98056-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ।
1: र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गर्नुहोला। साल महिना गते र समयको आधारमा विशेष जानकारी पनि गराउँदैछु। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: हजुर,
1: नारायण कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर, म भरतपुर 14 बोलेको। हजुर,
1: भरतपुर 14 कुन ठाउँबाट? भरतपुर 14
2: शिवनगरबाट। गुरु,
1: शिवनगरबाट। हजुरको शुभ नाम?
2: मेरो गिरिधारी चापा गाई। हजुर,
1: गिरिधारी चापा गाई बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: म छोरीको विषयमा। हजुर
1: हजुर, कार्यक्रम ज्योतिष वास्तु कतिको सुन्नुहुन्छ शिवनगर?
2: एकदम दैनिक दैनिक गुरु, दैनिक
1: दैनिक सुन्नुहुन्छ। जन्ममिति भन्नुहोस् त, छोरीको कति हो? हजुर भन्नुहोस् त। हेलो,
2: के भन्न हेर्न
3: के अरे
2: साल 58 साल गुरु,
1: 2058 साल। कुन महिना कति कति हो?
2: मङ्सिर
1: मङ्सिर कति कति हो?
2: मङ्सिर 9 गते गुरु,
1: मङ्सिरको 9 गते। जन्म समय भन्नु?
2: जन्म समय भन् बेलुकाको 9 बजे गुरु।
1: जन्मबार के बार
2: बिहानको?
1: जन्मबार के बार पर्छ?
2: हजुर, बिहानको 9 बजे गुरु।
1: हजुर हजुर, जन्मको बार भन्नुहोस् त, के बार पर्छ?
2: बार के हो? मङ्गलबार गुरु।
1: हजुर, जन्मबार त मङ्गलबार पर्दैन, मिलेन जन्ममिति तपाईँले भन्नुभएको।
2: मिलेन गुरु,
3: मङ्गलबार भन्नु न।
2: मङ्गलबार मिलेन,
1: मिलेन मिलेन। 2058 साल मङ्सिर महिनाको 9 गते मङ्गलबार पर्दैन,
2: पर्दैन अरे गुरु।
3: 9 गते मङ्सिर मङ्गलबार,
1: त्यही त। अनि 58 साल भन्नुभएको, कति साल भन्नुभएको? एकचोटि दिनु त उहाँलाई फोन।
2: 58 साल हो र?
1: 58 साल होइन बुवा, 58 साल होइन, 58 साल हुँदै होइन। 58 साल भयो त म हेरिदिइहाल्थेँ। त्यो र जन्ममिति मिलेन, मिलाएर फोन गर्नु है। हस् बुवा, मिलाएर जन्ममिति मिलाएर नि फोन गर्नु है। उहाँले फोन गर्नुभएको थियो हामीलाई, मङ्गलपुर चितवनबाट फोन गर्नुभएको, शिवनगर चितवनबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ। जन्ममिति उहाँको चाहिँ मिलेन। फोन गर्दाखेरि साल महिना गते र समय तपाईँले कन्फर्म गर्नुपर्छ। साल महिना गते र समयको आधारमा जानकारी म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो,
4: हजुर हजुर, नमस्कार गुरुबा।
1: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म रोल्पा जिल्लाबाट।
1: रोल्पा जिल्ला, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? रोल्पा जिल्लाको
4: रुन्टीगढी 9
1: रुन्टीगढी 9। शुभ नाम तपाईँको भन्नुहोस् त?
4: पार्वती नेपाली हो गुरुबा।
1: पार्वती नेपाली, कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: मैले भाइको विषयमा हेर्न चाहन्थे।
1: जन्ममिति भन्नुहोस् त, भाइको कति हो? जन्ममिति भन्नुहोस् त, कति हो भाइको?
4: दुई उसको रेकर्डिङ गर्नु नि, अब गर्नु नि भाइ। 2000
1: हजुर,
4: 63 साल
1: हजुर
4: 9 महिना
1: हजुर
4: 4 गतेको हो गुरुबार
1: 4 गतेको हो के बार पर्छ जनवार
4: आमाले बिहिबार भन्नुहुन्थ्यो र खै
1: बिहिबार त पर्दैन त भा नानी
4: के बार पर्छ गुरुबार थियो होइन पहिला मान्छे खासै थाहा पाउनुहुन्न
1: अनि समय भन्नुहोस् त कति हो
4: समय बिहान 11 बजेदेखि 12 बजे भित्रमा हो
1: अनि के राशि ना राशि के आउँछ थाहा छ
4: थाहा छैन के कसैले हेराएकै छैनौ
1: 63 साल हो कि 64 साल हो कि 62 साल हो त
4: नै 63 साल हो ठ्याक्कै यी फागुनको महिना 21 वर्ष पुग्छ र गुरुबा अब
1: अनि पुस महिना भन्नुभएको कि कति महिना भन्नुभएको तपाईँले
4: फागुनको 4 गते फागुनको
1: ए 63 सालको फागुन भन्नुभयो हो
4: हजुर
1: हजुर फागुनको 4 गते के बार पर्छ भन्नुहुन्छ आमाले
4: आमाले बिहिबार होस् बाबु भन्ने हुन्छ हुन्छ खै अब बद्ध मान्छे त्यो
1: हजुर हजुर बिहिबार होइन बिहिबार पर्दैन
4: हजुर
1: शुक्रबार पर्दो रहेछ फागुनको
4: हजुर त्यो शुक्रबार त जस्तो लाग्छ मलाई म पनि 6-7 वर्ष बच्चा थिएँ अनि त्यस्तै खासै ख्याल भएन कि
1: हजुर मकर राशि पर्दो रहेछ नाम आउँदो रहेछ खुबाट खुम्बहादुर नाम आउँछ
4: हजुर
1: अन्तराणि देवगण परेको छ बाबुको भाइको
4: हजुर
1: अब घातकमा परेको छ तिथि चौथी नवमी चतुर्दशी भन्ने तिथि घातक छ मङ्गलबार घातक नम्बरमा 11 नम्बर राशिमा विशेष गरी वृश्चिक राशि घातक छ
4: हजुर
1: बाबु माङ्गलिक परेको छ 8 माङ्गलिक परेका छन्
4: अनि
1: सूर्य ग्रहणको योग पनि परेको छ आइतबारको दिन नुन खानुको दिन चोखो भोजन गर्ने गर्नुपर्छ
4: हजुर
1: तपाईँलाई राम्रो हुन्छ दिनको एकपटक पढ्नु भन्नु
4: हजुर
1: राम्रो हुन्छ समस्याहरू कम बाधाहरू कम आउँछ सरकारी जागिरहरू राम्रै छन् विदेश यात्राहरू राम्रै देखाउँछ बाबुको पढाइमा पनि राम्रै हो तर बिचमा पढाइ छोड्ने छोडाउने ग्रह परेको छ
4: हजुर पढाइ छोडिसक्यो गुरु अनि गाडी कस्तो हुन्छ फलाम सुक्छ कि नै
1: राम्रो छ गाडी घोडा सम्बन्धी अहिले राहु र अहिले उल्का भन्ने ग्रह चलेको छ
4: हजुर
1: अब आउने फागुन पछि बाबुलाई राम्रो हुन्छ है
4: हजुर अनि यो विवाह गरिदिने भन्ने कुरो भएको छ अनि के कस्तो छ
1: फागुनभन्दा अगाडि बिहा गर्नु हुँदैन फागुन पछि बिहा गर्न हुन्छ
4: अनि आमा बाउको सम्बन्ध दाजुभाइको सम्बन्ध
1: दाजुभाइसँग सम्बन्ध ठिक छ बाबुआमासँग सम्बन्ध पनि ठिकै छ बाबासँग ग्रह अलि मिल्दैन आमासँग धेरै झगडा गर्ने गर्छ
4: हजुर ऊ दिदीसँग
1: दिदीबहिनीसँग सम्बन्ध पछि भविष्य राम्रै हुन्छ त्यस्तो नराम्रो छैन विवाह गर्दाखेरि माङ्गलिक नै केटी खोजेर बिहा गर्नुपर्छ यसले त यसो लपसप पारेर बिहा गर्ने ग्रह परेको छ
4: हजुर
1: अब त्यो लपसँग बिहा गर्नु पनि हुन्छ हुन नै तर माङ्गलिक रहेछन् भने नानी हुन्छ नभए हुँदैन है
4: ल ल हेरिदिनु केटी के कस्तो
1: अरू अरू केही छ समस्या जिज्ञासा केही छ
4: नै अरू त त्यस्तो केही छैन गुरुबा अब त्यही विवाह गरिदिने अब के गर्नु घर आम्बाउले अलिक गाह्रो भएको छ भनेर
1: हजुर हजुर विवाह गर्नुभन्दा पहिला चाहिँ माङ्गलिक केटी छ कि छैन माङ्गलिक हो कि होइन भनेर मात्रै गर्नुपर्छ विवाह गर्न यो महिना हुँदैन यो वर्ष हुँदैन बिहा गर्न अर्को वर्षमा बिहा गर्नु है
4: ए हुन्छ गुरुबा
1: हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला
4: ल ल
1: उहाँले फोन गर्नुभएको थियो रोल्पाबाट आफ्नो भाइको विषयमा हेराएर गइसक्नु भएको छ तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँले पनि गर्नुहोस् 9845275223 र 9806575223 नम्बरमा सम्पर्क पनि गर्नुहोला कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गर्छु म उहाँलाई कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
5: नमस्ते हजुर
1: कहाँबाट को बोल्दै हुनुहुन्छ सिन्धुलीबाट के तामाङ भन्नुभयो
5: विनोद तामाङ
1: विनोद तामाङ
5: हजुर
1: हजुर सिन्धुली कुन ठाउँबाट बोल्नुभयो विनोदजी
5: म तिन पाँचबाट हजुर
1: हजुर हजुर कार्यक्रम कतिको सुन्नुहुन्छ सिन्धुलीतिर
5: हामी त्यहाँ गुरु
1: कसको विषयमा हेर्न चाहनुहुन्छ आज
5: म हाम्रो भाइको बानुभयो गुरु
1: भाइको जन्ममिति भन्नुहोस् कति हो
5: 2066
1: कति 2066 भन्नुभयो
5: हजुर
1: 2066 साल
5: तिन महिनाको 7 गते मङ्गलबार
1: असोज महिनाको कति गते भन्नुभयो
5: सत्ताइस गते मङ्गलबार.
1: असोज 27 गते मङ्गलबार. जन्म समय भन्नु?
5: जन्म दिउँसोको 3:30 बजे हो गुरु.
1: दिउँसोको 3:30 बजे हो.
5: हजुर.
1: ल, भाइको बारेमा सुन्नु छ है त.
5: हुन्छ.
1: ल, श्री गणेश आइनामा श्रीमती रामानुज आइनामा 2066 साल कार्तिक कृष्ण पक्षको मङ्गलबार दशमी तिथिमा जन्म, राशि कर्कट, अश्लेषाको दोस्रो चरण, नाम आउँदो रहेछ डुबाट नाम आएको छ
5: है.
1: बाबुको चाहिँ डेलराज, डुलराज यस्ता नाम आउँछ. अन्तरणी राक्षसी गर्न परेको छ. अलिक छिटो रिसाउने, अलिक एक अलिक घमण्डी, पढाइमा मन नजाने, पढ्न नखोज्ने ग्रहहरू परेको छ बाबुको चाहिँ. अनि यस्तै गरी बाबुको काल सर्प योग पनि परेको छ, गुरु चन्द्र योग पनि परेको छ. पढाइमा धेरै गाह्रो छ बाबुलाई, धेरै नै गाह्रो छ. हो कि होइन? पढाइको लागि एकदमै ख्याल गर्नुपर्छ. अहिले ग्रह त्यति राम्रो पनि चलिरहेको छैन. शुक्र र अनि शुक्र र सिद्धा भन्ने ग्रह चलेको छ. शुक्र सिद्धा भन्ने ग्रहले एकदमै असर गर्छ. यो ग्रह त्यति राम्रो ग्रह होइन. यसले जीवनमा हुने नहुने कुराहरू गराउने, खानपिनमा जे पनि खान मन लाग्ने, पढ्न मन नलाग्ने, साथीको सँग धेरै गर्ने, परिवारसँग रिसाएर बोल्ने, झगडा गर्न खोज्ने, होइन यस्तो ग्रह छ कि छैन? मैले भनेको कुरा ठिक हो कि बेठिक हो? हेलो, सुन्नु भएको छ मैले बोलेको कुरा? अब यसलाई राम्रो बनाउनु पर्यो नि, हो कि होइन?
5: ए गुरु, अनि त्यसलाई के के गर्नु पर्छ गुरु?
1: यो बाबुले एकादशीको व्रत बस्नुपर्छ.
5: हजुर.
1: अनि नाग देवताको पूजा गर्नुपर्छ.
5: हजुर हजुर.
1: अनि त्यसपछि बाबुले चाहिँ कालो सर्पयोग र अर्को गुरु चन्द्र योग परेको भएर कालो सर्पयोग र गुरु चन्द्र योगको चाहिँ रत्न कवच लाउनु पर्छ. यो रत्न कवच लगाएपछि राम्रो. अब अलि दुर्घटनाहरू हुने, चोटपटक लाग्ने, हात खुट्टा भाँचिने यस्ता ग्रह आउँदैछ. अब अलिकति सावधान हुनुपर्छ. अब आउने असोजपछि ग्रह धेरै बिग्रिन्छ है. असोज कार्तिक तिर दशाको शान्ति राम्रो तरिकाले गराउनुपर्छ. कार्तिकमा ग्रह शान्ति, सत्यनारायणको पूजा, रुद्री पूजाहरू लाउने, सत्यनारायणको पूजाहरू लाउने, नवग्रहको पूजाहरू गर्ने, नवग्रहको जापहरू गर्ने है.
5: हजुर हजुर गुरु. हजुर गुरु. अनि त्यो भाइको लागि अनि विदेश
1: जाने हो भने पूर्णिमाको व्रत बस्ने, चाँदीको सिक्री लाउनु पर्छ एउटा.
5: हजुर.
1: विदेश जाने हो भने चाहिँ पूर्णिमाको व्रत बस्ने र चाँदीको सिक्री लगाउनु पर्छ भनेको मैले.
5: हजुर हजुर. ए गुरु, अनि त्यहाँबाट यसलाई चाहिँ कुन गीत फाप्छ? अनि त्यहाँबाट कुन रङ फाप्छ?
1: रङ सेतो रङ फाप्छ.
5: हजुर.
1: बाबुलाई?
5: हजुर.
1: दिशा उत्तर दिशा फाप्छ.
5: हजुर.
1: विवाह गराए चाहिँ त्यस्तो माङ्गलिकहरू पर्ने यताउता परेको छैन. विवाह चाहिँ नर्मल विवाह गर्दा हुन्छ.
5: हजुर.
1: बाबुको राक्षस गुण परेको छ. अब विवाह गर्दाखेरि चाहिँ मिलाएर हेराएर मात्र बिहा गर्नुपर्छ. जुराएर त्यत्तिकै बिहा गर्यो भने घरबार दाम्पत्यमा समस्या, बुहारी अलिकति छुच्ची आउने, कडा खालके आउने है. हो त्यस्तो ग्रहहरू पनि पर्छ. त्यही भएर अलिकति सावधान हुनुपर्छ है.
5: हजुर हजुर गुरु. अनि त्यहाँबाट हाम्रो बुबा मम्मीको सम्बन्ध अनि दाजुभाइको सम्बन्धहरू कस्तो हुन्छ गुरु? त्यसको लागि
1: ठिकै छ, त्यस्तो नराम्रो छैन. ठिक छ. ग्रह बिग्रिया छ अहिले. दशाको शान्ति गराउनु पर्छ. कति भयो पूजा नलाउनु भएको घरमा?
5: छैन त गुरु, हामीले अब तामाङहरू गुरु त्यही भएर अब गुरु छैन.
1: तामाङले पनि पूजा लाउनु भइहाल्छ नि, लाउनु हुन्न र? भगवान्को पूजा जसले पनि गर्दा हुन्छ नि. पूजा पाठकोमा अलिकति ध्यान दिनु पर्यो भन्नु बाबुलाई. व्रतहरू बस्ने बेला व्रत बस्ने, नाग देवताको पूजा गर्नुपर्छ. अब नागपञ्चमी आउँदैछ त, गर्नु भन्नु राम्रो हुन्छ, समस्या आउँदैन है त.
5: ए गुरु, अनि गुरु गुरु, अनि त्यो लागि अनि हाम्रो के विषय पढेको हुन्छ गुरु?
1: जुन विषय लिएर पढे पनि हुन्छ. पहिला मैले भन्ने कुरा गर्नु पर्यो. यतिको यो यतिको पढाइले त कामै छैन नि फेरि. यतिको पढाइले त के काम लाग्छ र? पछि गएर जागिर, कम्पिटिसन, लोकसेवा आयोगतिर भिड्न ओर्न सकिन्न. त्यसलाई पढाइमा अलिकति जोड गर्नु पर्यो. तपाईँले बिहान बेलुका समय दिएर बाबुलाई पढ भन्नु पर्यो, अगाडि राखेर पढाउनु पर्यो. खेलकुदमा अलिक कम गराउने, पढाइमा धेरै गराउनुपर्छ बाबुलाई. राम्रो हुन्छ. जुन विषय लिएर पढ्दा पनि हुन्छ बाबुलाई, त्यस्तो नराम्रो छैन. ठिकै छ है.
2: हस्
1: उहाँले फोन गर्नुभएको थियो हामीलाई दुधोरी सिन्धुली जिल्लाबाट फोन गर्नुभएको उहाँले चाहिँ सिन्धुली जिल्लाबाट फोन गर्नुभएको तपाईँहरू पनि आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँहरू पनि सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
6: हजुर गुरु नमस्कार।
1: कहाँबाट को बोल्दै हुनुहुन्छ?
6: म रोल्पाबाट सुरमा राजी बोल्दैछु।
1: हजुर कसको विषयमा हेर्न चाहनुहुन्छ?
6: म मेरै विषयमा गुरु।
1: जन्ममिति भन्नुहोस् तपाईँको कति हो?
6: 2047
1: साल
6: 2 महिना 5 गते
1: जेठ महिना 5 गते जन्म समय भन्नु
6: साँझको 5:30 बजेतिर
1: साँझको 5:30 बजेतिर
6: हजुर गुरु।
1: जन्म कुन जिल्लामा भएको हो?
6: रोल्पामै।
1: रोल्पा जिल्लामा हो?
6: हजुर गुरु।
1: ल सुन्नुहोस् है ध्यान दिएर।
6: हजुर
1: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2047 जेठ कृष्ण पक्षको शनिबार दशमी तिथिमा जन्म कुम्भ राशि। नाम आउँदो रहेछ दयाराम भन्ने नाम आउँदो रहेछ। अन्त्य साढे साथी चल्या छ, ग्रह राम्रो छैन, आफन्त आफन्तहरू अलिकति बाधा आउने, आफन्तहरूसँग मनमुटाव हुने, झुटो आरोप लाग्ने, झुटो बोल्न मन लाग्ने दशाहरू चाहिँ परेको छ। सरकारी जागिरमा एकदमै राम्रो छ, महालक्ष्मी योगमा एकदम राम्रो चिन्ह छ तपाईँको, एकदमै राम्रो। नराम्रो देखिनँ मैले यहाँबाट बाबु। अहिले अलिकति बिग्रिया हो
6: नभए
1: एकदम राम्रो छ बाबु, चिन्ता नलिनुहोस्। मन चञ्चल भएको छ अहिले, नभए जे काम आँट्यो त्यही काम बन्छ। कसैलाई नभनिकन काम गर्नु, विदेश जाने हो भने म विदेश जाने हो, म एप्लाई गरिसकेँ मेरो होइन, मेरो भिसा आयो अथवा मेरो यो आयो त्यो आयो, मेडिकलमा पास भएँ, यस्तो भएँ उस्तो भएँ, नभन्नु, कसैलाई पनि थाहै नदिनु है। हो त्यसरी गर्नुभयो भने हुन्छ, अब सबैलाई भन्दै हिँड्नुभयो भने त्यो त्यही काम तपाईँको बिग्रिन्छ, त्यस्तो ग्रह छ तपाईँको। सधैँ राम्रै राम्रो छ बाबु, अहिलेलाई चिन्ता गर्नु पर्दैन बाबु, ग्रह राम्रो छ, चिन्ता नगर्नुहोस् है। ग्रह राम्रो छ, विदेश एप्लाई कहाँ के गर्ने विचार छ भन्नुहोस् त, के गर्दै हुन्छ अहिले?
6: म खासै त घरमै गरिरहेको छु।
1: हजुर विदेशतिर जाने होइन,
6: जाने सोच बनाएको छु।
1: ढ्याकढुक पारिहाल्नुहोस् न, छ्याक्कै भिसा लागिहाल्छ यो बेलामा। ढिला नगर्नुहोस् फेरि है, ढिला गर्नुभयो भने फेरि अर्को समस्या आउन सक्छ होइन। अहिले एकदम राम्रो छ, अब होइन म विदेश जाँदैछु, नेपालमै केही गर्छु, म कृषि गर्छु, पशुपालन गर्छु भन्नुहुन्छ भने त्यो पनि ठिक छ फेरि तपाईँलाई।
6: पशुपालन
1: एकदम राम्रो छ नि त्यो पनि। तपाईँका त सबै ग्रह राम्रो छन् बाबु, कति राम्रो कुण्डली भएको मान्छे तपाईँ है। यति धेरै राम्रो हुँदा पनि अब गर्न सक्नु भएन भने त आफ्नो कमजोरी हो बाबु, ग्रहले केही कुरामा रोकावट गरेको छैन। अलिकति यसो नाग पञ्चमी बेलामा यसो नागको पूजा गर्ने, चोखो खाने सकिन्छ, व्रत बस्ने गर्नु त्यो भनेको वर्षमा एक फेर आउने कुरा हो होइन। केही पनि गर्नु पर्ने बाबु, एकदमै राम्रो छ, नराम्रो केही देखिनँ मैले। केही छ बाबु समस्याहरू? ठिक छ बाबु, एकदम राम्रो छ, मालामाल ग्रह छ है। उहाँले फोन गर्नुभएको थियो, कति राम्रो कुण्डली भएको मान्छे भेटियो आज है, धेरै पछि भेटियो, नभए कसैको के समस्या, कसैको के समस्या भइराख्ने। बाबुको चाहिँ एकदमै राम्रो कुण्डली भएको मान्छे भेटियो आज, एकदमै राम्रो। तपाईँको पनि राम्रो छ भने त म राम्रो भन्छु के फेरि है, गुरुबारे खालि नराम्रो मात्रै भनिदिनुहुन्छ मेरो भनेर चित्त नदुखाउनुहोस् है। नराम्रो भने पनि तपाईँकै लागि नराम्रो भनिदिएको क्या, तपाईँले राम्रो गर्नुहुन्छ कि, तपाईँ सफल हुनुहुन्छ कि, मिहिनेत गर्नुहुन्छ कि भनेर भने मैले है, यसमा पनि ख्याल गर्नु होला तपाईँले चाहिँ। 98451 75223 र 98056 75 223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो, हजुर हजुर नमस्ते, कहाँको बोल्दै हुनुहुन्छ?
7: गोर्खा
1: जिल्लाबाट। हजुरको शुभ नाम?
7: हजुर, मेरो नाम देवबहादुर।
1: देवबहादुर गोर्खा जिल्लाबाट। गोर्खा जिल्ला कुन ठाउँबाट बोल्नु भएको?
7: म गोर्खा बोर्लाङबाट। हजुर,
1: बोर्लाङबाट।
7: हजुर,
1: कतिको पानी परेछ गोर्खातिर?
7: पानीको कुरै नगर हजुर, पानी परेर परेछ।
1: हो, पानी परेर डिस्टर्ब गरिरहेछ कि राम्रै भएको छ पानी परेर?
7: हजुर, राम्रै छ पानी त। अब के अरे, मौसम ठिकै छ नि त, राम्रै छ।
1: हजुर, धानहरूलाई पानी चाहियो नि त, होइन?
7: हजुर हजुर।
1: अनि खेतीपाती लाउने गर्नु भएको छ? अहिले के लाउनु भएको छ? कोदोहरू रोप्ने बेला भयो होला, होइन?
7: हजुर, कोदोहरू पनि, धानहरू अलिअलि हातेर रोप्नु सक्यो। अब अलिक कोदोहरू पनि बाँकी। हजुर
1: हजुर, कोदोहरू पनि बाँकी छ है। जब तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
7: मेरो 2021 साल,
1: 21
7: मङ्सिर 1 गते,
1: सोमबार, मङ्सिर 1 सोमबार। ठिक छ, जम्मा समय भन्नुहोस् त।
7: बिहान अब मम्मी त हुनुहुन्न, बिहान छ बज्दा बज्दै भन्नु, उज्यालो भाषेर मैले मालसाल गरेर उज्यालो छ्याङ्गा उज्यालो भाषे भन्नु।
1: हजुर हजुर, ठिक छ। भनेपछि तपाईँको लगभग 6, 6.5, 5.5 यस्तै यस्तै पर्छ।
7: हजुर हजुर, त्यस्तै पर्छ।
1: ल सुन्नुहोस् है त, श्रीमती रामानुजायमा 2021 साल कार्तिक शुक्ल पक्षको तपाईँको जन्म सोमबार, आइतबारको राति उज्यालो भएको सोमबार, द्वादशी तिथिमा जन्म, राशि तपाईँको मीन राशि आउँछ। अब नाम आउँछ गुरुसँग, यहाँबाट नाम आएको छ, मध्यनदी नरगण परेको छ। घातक चाहिँ अब अलिकति तिथिहरू परेको छ तपाईँको लागि, पञ्चमी दशमी पूर्णिमा घातक, शुक्रबार घातक, नम्बरमा 5 नम्बर राशिमा मीन राशि घातक। कुण्डली राम्रो छ, भाग्य राम्रो छ, विवाह गरेपछि भाग्य उदय भएछ, विवाह गरेपछि राम्रो हुन थालेछ, अलिक छिटो रिसाउने मान्छे तपाईँ है, पेटमा र टाउकोमा समस्या हुन्छ, ख्याल गर्नु है। आँखाहरू दुख्ने, टाउको दुख्ने, दाँत दुख्ने, किराले खाने, अलि छिटो रिसाउन मन लाग्ने, बहुविवाहको योग पर्ने, होइन? त्यस्तो ग्रह परेछ। दाजुभाइसँग ग्रह मिल्दैन, विचार मिल्दैन तपाईँको लागि। विदेश यात्रा राम्रो छ, अनि फलाम सम्बन्धी काम राम्रो छ, व्यापार व्यवसाय गर्नुहुन्छ भने तपाईँको लागि चाहिँ विशेष गरी कपडा फेन्सी आइटम, किराना आइटमहरू राम्रो हुन्छ है। तपाईँको कथा पनि भनेको सुन फाप्दैन, तामा फाप्दैन, पित्तल फाप्दैन, तपाईँको लागि अरू सबै फाप्ने ग्रह छ कुण्डली। तपाईँको राम्रो कुण्डली छ, नराम्रो कुण्डली देखिनँ मैले यहाँबाट हेर्दाखेरि। तपाईँको एउटा खराबी भनेको सूर्य खराब छ, अरू सबै थोक राम्रो छ। सूर्य भन्ने ग्रह खराब छ, पितृदोष परेको छ, घरमा परिवारमा अकाल मृत्यु भएको छ क्या।
7: हजुर हजुर, यहाँ पण्डितले मेरो देवबहादुर नाम राखिएको छ, र हजुरले वृश्चिकबाट आउनु भनेर भन्नु, नाम मिल्न जान्छ?
1: वृश्चिक राशि भने होइन, मैले मीन राशि भने हो, तपाईँले सुन्नु भएन सर?
7: हजुर हजुर,
1: मीन राशि पर्छ तपाईँको चाहिँ, मीन राशि चाहिँ तपाईँको देखिन्छ यहाँबाट।
7: मीन राशि न, राशि हो, नाम चाहिँ मेरो देवबहादुर भनेर भने पण्डितले
1: चिना बनाउनु न, पहिला चिना बनाउनु भयो भने देवबहादुर कसरी आउँछ त?
7: त्यसो भन्ने गुरु गऱ्यो सर, त्यही त गुरुले
1: सुन्नुभयो, मैले बोले पनि हुन्न, अरूले बोले पनि हुन्न, चिना बनाउनु पर्छ, चिनाबाट थाहा हुन्छ के नाम आउँछ। नाम आउँछ तपाईँ गुरुसँग, यहाँबाट नाम आउँछ। अब यहाँबाट नाम अप्ठ्यारो भएर देवबहादुर नाम राख्न मिल्छ, नमिल्ने होइन, होइन? मिल्छ भन्नेमा जे पनि गरेर पाइयो त, पाइएन नि,
7: पाइएन।
1: ओरिजिनल भनेको त ओरिजिनल हो नि, हो कि? आफ्नै आमा र सौदिनी आमा फरक पर्छ, पर्छ कि पर्दैन? पर्छ कि पर्दैन? आफ्नो आमा र सौदिनी आमा फरक पर्छ, पर्दैन?
7: आफ्नो आमा र सौदिनी आमा फरक पर्छ।
1: त्यस्तै हो, तपाईँको देवबहादुर भनेको चाहिँ सौदिनी आमा परिन्, अनि त्यसपछि यहाँबाट नाम, यहाँ बहादुर भनेको चाहिँ आफ्नो आमा पर्नुभयो क्या। बुझ्नुभयो? अहिले तपाईँले सङ्कटा भन्ने ग्रह चलेको छ, अर्को तपाईँको हेर्दाखेरि चाहिँ नै राहु भन्ने ग्रह चलेको, सङ्कट र राहु छ, विशेष ख्याल गर्नु, ग्रह नराम्रो छैन, राम्रो छ। सूर्यको लागि चाहिँ आइतबारको दिन नुन नखानुहोस्, सूर्यको उपासना गर्नुहोस्, ओम घृणी सूर्याय नमः भन्ने मन्त्र जाप गर्नुहोस्, राम्रो हुन्छ, चिन्ता नगर्नु, ठिक छ ग्रह है त। उहाँले फोन गर्नु भएको थियो गोर्खा भर्लाङ बोर्लाङबाट फोन गर्नु भएको थियो, उहाँले चाहिँ आफ्नो बारेमा हेराएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारी दिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। प्रत्यक्ष रूपमा मसँग भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेटेर समस्याको समाधान

ठिकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट गर्न सक्नुहुन्छ भन्दै आजको राय चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845275223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 AM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
2: कलेजका विशेषताहरू
3: पर्याप्त सुविधा सहित आफ्नै भवन
2: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
3: पर्याप्त छात्रवृत्ति व्यवस्था
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
4: चैते धानमा नेक ब्लास्टको समस्या
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
4: रोगको लागि अनुकूल मौसम
5: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
5: खेतमा पानी जमाइराख्ने
4: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
5: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
6: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
7: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
6: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण
7: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
6: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
7: नेपाली FM तथा अनलाइन रेडियोहरू
6: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
8: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
9: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ के कुराको चित्त बुझिन छोरी
8: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
9: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
8: बाबा हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छ नि
9: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
8: सम्पर्क नम्बर 98450-82997 98550-10997
10: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणको लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नु हुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
11: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू। धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
12: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
11: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
12: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
11: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
12: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
11: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने।
12: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ।
11: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855506359 र 9855607359।
4: रेडियो साइनो 89.8 मेगाहर्ज।

मङ्सिर 5 गतिको सम्झौतामा 60 दिनभित्र बेपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो, तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: चाहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।

दिनुहुन्छन्। राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यान आकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग विधेयक 2083 सभा समक्ष पेश गर्ने कार्यसूची छ। नागरिकता गुनासो समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टीले हामी सुन्छौं अभियान संचालन गर्ने भएको छ। पार्टीले आगामी साउन 25 काठमाण्डुको वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टीघरबाट अभियान शुरू गर्ने तयारी गरेको हो। पार्टीको साउन 13 सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार अभियान संचालन हुन लागेको राज्यसभाका महामन्त्री हरि ढकालले जानकारी दिएका छन्। उनका अनुसार अभियान अवधिभर प्रतिदिन कम्तीमा 2 जिम्मेवार नेताको उपस्थिति अनिवार्य गरिएको छ। तीमध्ये 1 प्रतिनिधि सभा सदस्य अनिवार्य रूपमा रहने अभियानबारे जानकारी दिँदै ढकालले आम नागरिकका गुनासा र सुझाव प्रत्यक्ष रूपमा सुन्ने तथा सम्बन्धित निकायमा पुर्याई समस्या समाधान गर्ने उद्देश्यले अभियान शुरू गरिएको बताएका छन्। यो अभियान साथै प्रदेश र पार्टीले निर्वाचन जितेका 71 जिल्लामा पनि विस्तार गरिनेछ। अभियान मार्फत नागरिकबाट प्राप्त गुनासा समस्या तथा सुझावलाई प्रत्यक्ष रूपमा सुनेर सम्बन्धित निकायसँग समन्वय र सहयोगीकरण गर्ने उद्देश्य रहेको राज्यपालले जनाएको छ। जनप्रतिनिधिलाई नागरिकसँग नियमित सम्पर्कमा राख्ने र जनभावना नीति तथा कार्यक्रम निर्माणसँग जोड्ने लक्ष्यसहित अभियान संचालन गर्न लागि पार्टीले स्पष्ट पारेको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेता डाक्टर शासाङ कोइरालाको नेतृत्वमा बोलाइएको बेला पार्टीभित्र सामान्य दबाव बढ़ाउन मात्र केन्द्रित रहेको दावी गरेका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै महामन्त्री पौडेलले सो कुरा बताएका हुन्। उनी आगामी 15 महाधिवेशनलाई लक्षित गर्दै पार्टीभित्रका सबै पक्षबीच आपसी समझदारी कायम गरेर एकताको प्रयासमा लागिरहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। कांग्रेसभित्र आन्तरिक एकता बलियो बनाउन संवाद र सहकार्य अपरिहार्य रहेको उनको भनाई थियो। यसै गरी महामन्त्री पौडेलले पार्टीभित्र गगन थापा पक्ष महाधिवेशनको निष्पक्षता सुनिश्चित गर्न लागि परेको पनि जानकारी दिएका छन्। 15 महाधिवेशनलाई धाधली रहित पारदर्शी र लोकतान्त्रिक अभ्यासका रूपमा सम्पन्न गर्न निरन्तर प्रयास जारी रहेको पनि उनले स्पष्ट पारेका छन् भने पार्टीको आन्तरिक शक्ति सन्तुलन र भावी नेतृत्वका विषयमा बहस तीव्र भइरहेका बेला यो अभिव्यक्ति सार्वजनिक भएको हो।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: 2082/24 गतिको आन्दोलनका क्रममा आगजनीमा परेको सर्वोच्च अदालत पछिल्लो समय प्रविधि मैत्री बन्दै गएको छ। आगजनीका कारण अभिलेख सहित डाटा सेन्टरमा समेत क्षति पुगेको थियो। 20,000 भन्दा बढ़ी मुद्दाका फाइल चलेर एकसाथ नष्ट भएका थिए। प्रदर्शनको निशानामा सर्वोच्च अदालत काठमाडौँ जिल्ला अदालत र विशेष अदालत परेका थिए। आगजनीका कारण अभिलेख र डाटा सेन्टरमा क्षति भएपछि 3 महिना म्यानुअल रूपमा न्यायालयको काम भएको थियो। मुद्दाको पक्ष र विपक्षसँग मिसल संकलन गर्ने कार्य शुरू भएपछि मुद्दाको सुनवाई थालिएको सर्वोच्च अदालत 2082 कार्तिक दोस्रो साताबाट डाटा सेन्टर रिभाइज भएपछि डिजिटल सामग्री पुनः प्राप्ति भएसँगै सुनवाई शुरू गरेको थियो। आगजनीका कारण बेहोरेको क्षतिबाट पाठ सिक्दै सर्वोच्च अदालतले हाल दर्ता हुन आएका मुद्दाको मिसुल फाइल स्क्यान गरेर अनलाइनमा राख्न थालेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको कार्य योजना अनुसार सर्वोच्च अदालत र उच्च अदालतबाट भएका आदेश तत्काल अपलोड गरेर पक्ष र विपक्षले हेर्ने व्यवस्था मिलाइएको छ। प्रधान न्यायाधीश शर्माको कार्य योजना अनुसार हाल सर्वोच्च अदालतमा गत साउन 11 गते र उच्च अदालतहरूले साउन 19 इजलासबाट जारी आदेशहरू उही दिन विद्युतीय प्रणालीमा राख्न शुरू गरेका छन्। अदालतको विद्युतीय प्रणालीमा उही दिन आदेशहरू अपलोड गर्दा मुद्दाका पक्ष कानून व्यवसायी तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्नेछन्। परिचयपत्र बोकेर लागु औषध कारोबार हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। लागु औषध नियन्त्रण ब्यूरोले पत्रकार परिचय पत्र देखाउँदै लागु औषध कारोबारमा संलग्न 1 जना सहित 3 जना कारोबारीहरूलाई पक्राउ गरेको छ। ब्यूरोको शाखा कार्यालय बर्दीवासबाट खटिएको टोलीले बुधबार सिन्धुलीको दुरौली नगरपालिका 9 BA6667846 नम्बरको कारसहित 3 जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिराहाका लक्ष्मीपुर घर भएका 26 वर्षीय उमेश कुमार यादव, लाहान नगरपालिका 10 घर भएका 30 वर्ष रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका 2 घर भएका 25 वर्षीय गुलशन प्रसाद शाह रहेका छन्। उनीहरू सिराहाको मिर्चोयाबाट कारमा लागु औषध खैरो हेरोइन लिएर काठमाडौँतर्फ आउँदै थिए। कार चालक उमेश यादवका साथमा पत्रकारको परिचय पत्र भेटिएको छ भने लाहान बाई सिराहा ठेगाना उल्लेखित जनजागरण खबरको परिचय पत्र बरामद गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी सुभाष बोहराले बताएका छन्। उमेशको कार हुलास फाइनान्सबाट किस्ताबन्दीमा निकालेको समेत भेटिएको छ। यातायात व्यवस्था कार्यालय जनकपुरले सर्भरमा समस्या आएपछि 3 सतहदेखि नयाँ सवारी चालक अनुमति पत्र वितरण र नवीकरणको काम रोकेको छ। यातायात व्यवस्था विभागको सर्भरमा प्रदेशको डाटा सार्ने र नयाँ सर्भर राख्ने काम भइरहेकाले लाइसेन्स वितरणमा अवरोध भएको कार्यालय प्रमुख बासुदेव मल्लले बताएका छन्। नयाँ लाइसेन्स कहिलेबाट खुल्छ भनी अन्यलमा 100 युवाहरू कार्यालयमा आइरहेका छन् भने लाइसेन्सको म्याद सकिन लागेकाहरू नवीकरण नहुँदा समस्यामा परेका छन्। पूर्व पश्चिम राजमार्ग रौतहटको गुजरा नगरपालिका 3 धनसागर पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आग लागि हुँदा पूर्ण रूपमा चलेर नष्ट भएको छ। बिहिबार बिहान करिब 5:03 बाराको आमले कन्सबाट सर्लाहीतर्फ जाँदै गरेको मधेसप्रदेश 03001678111 नम्बरको पेट्रोल बोकेको ट्याङ्कर सड़कमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सड़कको दाहिनेपट्टि पल्टेको थियो। जिल्ला प्रहरीले रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार दुर्घटनापछि ट्याङ्करमा अचानक आग लागि भएको थियो। सूचना प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय चन्द्र निगापुरबाट डीएसपी सत्यनारायण थापाको कमाण्डमा 10 जना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चापुरबाट इन्स्पेक्टर राजेन्द्र थापा मगरको कमाण्डमा 5 जना गरी 15 सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो। चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाको दमकलको सहयोगमा बिहान 6:50 आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ भने आग लागिबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भए पनि कुनै मानवीय क्षति पनि भएको छैन। मैन राजमार्गमा सवारी आवागमन भने सामान्य अवस्थामा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको निम्न चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। कोशी बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मध्य प्रदेशको थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली भूभागमा धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ भने देशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्ग सम्बन्धी अस्थायी सहमतिको प्रयास निर्णायक चरणमा पुगेको संकेत देखिएको छ। तर अमेरिका र इरानबीच मुख्य विषयमा अझै गहिरो मतभेद कायमै रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ताभित्र सम्झौता हुन सक्ने दावी गरेका छन्। ट्रम्पले सम्झौता हुन नसके इरान विरूद्ध सैन्य कार्यवाही हुन सक्ने चेतावनी समेत दिएका छन्। यता इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नभई ओमानको पहलमा अस्थायी व्यवस्था बारे मात्रै छलफल भइरहेको जनाएको छ। अधिकारीहरूले वार्ता लम्बिनीको मुख्य कारण अमेरिकी हस्तक्षेप र ट्रम्पको चेतावनी रहेको आरोप लगाएका छन्। यसैबीच इरानले हर्मुज जलमार्गमा नयाँ मध्य मार्ग बनाउने प्रस्ताव समेत अघि सारेको छ। यो प्रस्ताव अनुसार समुद्री सुरक्षादेखि जलमार्ग व्यवस्थापन र आवश्यक सेवामा इरानले प्रमुख भूमिका पाउनुपर्ने माग गरेको छ। विश्व एसियन गेम्समा नेपालबाट 136 खेलाड़ीले 22 खेलमा प्रतिस्पर्धा गर्ने भएका छन्। आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात असोज 3 गतेदेखि असोज 18 गतेसम्म जापानको आइची नागायोमा आयोजना हुने गेम्समा नेपालबाट 136 खेलाड़ीले 22 खेलमा प्रतिस्पर्धा गर्ने भएका हुन्। राष्ट्रिय खेलकुद परिषद राखे पनि प्रतियोगिताका लागि खेलाड़ी र प्रशिक्षकको अन्तिम सूची सार्वजनिक गर्दै 136 खेलाड़ी र 32 प्रशिक्षक गरी कुल 168 सदस्य नेपाली टोली जापान जाने जनाएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफूबाट त्रुटि भएको भन्दै माफी मागेका छन्। यद्यपि मोरक्कोमा बसेको बैठकमा फिफाका पदाधिकारीहरूको समर्थन पाएपछि इन्फान्टिनो फिफा अध्यक्ष पदमै रहने भएका हुन्। बढ़दो आलोचनापछि अध्यक्ष इन्फान्टिनोले हिजो व्यवस्थापन बोर्डको बैठक बोलाएका थिए। झण्डै 4 घण्टा लामो बैठकपछि फिफाले विज्ञप्ति निकाल्दै व्यवस्थापन बोर्डले अध्यक्ष इन्फान्टिनोप्रति आफ्नो समर्थन रहेको पुष्टि गरेको जनाएको छ। युरोपेली फुटबल संघ महासंघ यूएफएले हप्ता निजी लगानी भित्याउने योजना सम्बन्धी प्रस्तावप्रति विश्वास गुमाएको जनाएको छ। यस विषयमा फिफाभित्रबाट पनि आलोचना भएको थियो। फिफाका महासचिव मार्टिस ग्रुप स्ट्रोमले कर्मचारीहरूलाई पठाएको आन्तरिक सन्देशमा यस अवस्थालाई दुःखद र निन्दनीय घटना भनेका छन्। तर बैठकपछि उनले पनि व्यवस्थापन बोर्ड सँगै अध्यक्ष इन्फान्टिनोप्रति पुनः समर्थन जनाएका छन्। हौस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: खरो विषयमा तरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ डिसोम फाइबर नेट।
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
3: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
3: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
3: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-493-495।
2: सबैका लागि ब्याङ्क डिस होम इन्टरनेट।

0: आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरूबाट पनि तपाईँहरू सुनिराख्नु भएको छ भने फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। त्यसै गरी युट्यूबमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ र काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 MHz पनि नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी विभिन्न विषयका विभिन्न क्षेत्रका विषयमा कुराकानी गर्ने गर्दछौं र विशेष गरी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौं। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो नेपाली बहस। बिहानै हामी सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौं र यतिखेर तपाईँलाई जानकारी गराउँ, 230 जनाले चलाउँछन् प्रधानमन्त्री बालेन्द्र शाह कार्यालय, स्थायी दरबन्दी, करार दरबन्दी प्रधानमन्त्रीको निजी सचिवालय गरेर जम्मा 230 जना रहेका छन्। प्रधानमन्त्री बालेन्द्रको निजी सचिवालयमा 27 जना छन् भने बाँकी कर्मचारी स्थायी र करार दरबन्दीमा रहेर केन्द्रीय संयन्त्र संचालन यतिखेर गरिरहेका छन्। तर प्रधानमन्त्रीमा बालेन्द्र शाह आइसकेपछि सुशासन र अमन स्वायनमा अर्थात राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाई बहुमतले देशलाई कसरी ड्राइभ गरिरहेको छ त? गन्तव्यमा पुगेर मात्रै ब्रेक लाग्ने हो वा चाहिँ ब्रेक लाउने बेला भयो, ब्रेकरहरू छन् कि छैनन्, आज निकै ठूलो बहसको विषय यतिखेर बनिरहेको छ। आदरणीय श्रोता, तपाईँलाई जानकारी गराउँ, ई पासपोर्ट खरिद प्रक्रियामा संवैधानिक आयोगलाई चरम दबाव, सुनसरीको तनाव समाधानमा बेलैमा तदारूकता नदेखाएको, प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादित अभिव्यक्ति, शुरूमा 100 र पछि 500 रूपियाँ भन्दा बढ़ीको सामान आयातमा कडाई, प्रधानमन्त्री र मन्त्रीका सचिवालयको शासन व्यवस्थामा प्रत्यक्ष नियन्त्रण, संसद छलेर अध्यादेश मार्फत शासन, जेएनजी अभियन्तामाथिको धरपकड, यतिखेर चाहिँ सरकारका आलोचनात्मक र विवादास्पद कामहरू भइरहेका छन्। उद्योगी व्यवसायको गिरफ्तारी र खानतलासी, शिक्षा र स्वास्थ्यमा समताकर, बिजुलीमा भ्याट, संसदप्रति प्रधानमन्त्रीको जवाबदेहितामा प्रश्न, राष्ट्रपतिले निजी तथा कार्यक्रम पढ़िरहँदा संसदबाट प्रधानमन्त्रीको बहिर्गमन, कर्मचारीहरूसँग टकराव, शासन शैलीमा सामाजिक सञ्जालको प्रयोग, विद्यार्थी संगठन र सूर्यमाथिको प्रतिबन्ध, बालिन शाहका विवादित कामहरू यतिखेर चाहिँ छरपष्ट भएका छन्। किनभने लोकतान्त्रिक मुलुकमा, अगणतान्त्रिक मुलुकमा जुन ढंगले शासन शैली चलाउनु पर्ने हो, संवाद र समन्वय जुन तरिकाले लिनुपर्ने हो, त्यो लिन नसक्दाखेरि र एकलौटी ढंगले कर्मचारी प्रशासनबाट वा सुरक्षा प्रशासनबाट अझभन्दा नेपाली सेनाबाट शासन चलाउन खोज्दाखेरि प्रधानमन्त्री बालेन्द्र शाह विवादमा आएका छन्। त्यसैले गर्दाखेरि जनताले दिएको जनमतको अवमूल्यन गर्ने जुनसुकै शासक पनि यो देशमा टिकिएको इतिहास छैन। किनभने हिजो नेपाली कंग्रेसले पनि दुई तिहाईको बहुमत ल्यायो, त्यसै गरी नेकपाले पनि दुई तिहाईको बहुमत ल्यायो, तर लामो समयसम्म अर्थात 5 वर्षसम्म स्थिर हुन सकेन। विभिन्न कारणले गर्दाखेरि एकै प्रधानमन्त्री 5 वर्षसम्म स्थिर भएको रेकर्ड नेपालमा छैन। तर यस पाला पालेन्द्र शाह प्रधानमन्त्रीमा आइसकेपछि जनताको जुन महत्वाकांक्षा छ, आकांक्षा छ, यो आकांक्षालाई पूरा गर्दै पार्टीसँग कोअर्डिनेट हुँदै र समग्र लोकतान्त्रिक पद्धतिको माध्यमबाट चाहिँ अगाडि बढ्दै जानुपर्नेमा, तर उनको जुन हट्टी स्वभाव, एकलकाटेपन र महानगर चलाएको जुन धङधङी छ, त्यो धङधङीले काम गर्दाखेरि अहिलेको अवस्थामा चाहिँ विवादका श्रृंखलाहरू एकपछि अर्को आइ नै रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह बीचका पनि केही विवादका विषयहरू छन्। किनभने गृहमन्त्री सुदन गुरूङको जुन सम्पत्ति, अप्रत्याशित रूपमा देखिएको सम्पत्ति, त्यसपछि बनेको आयोग र त्यसपछि अहिलेसम्म पनि सार्वजनिक हुन नसकेको प्रतिवेदनदेखि लिएर फ्रान्सेली कम्पनीलाई राहदानी दिनेदेखि लिएर सुकुम्बासीहरूलाई जुन स्थानमा बसेका थिए त्यहाँबाट खाली गराउने, होल्डिङ सेन्टरबाट समेत खाली गराउनेदेखि लिएर विभिन्न विषयहरूमा चाहिँ विवाद छ। सुनसरीको कुरा, देवानगंजको कुरा यहाँले थाहा पाइसक्नुभयो। यी यावत कारणले गर्दाखेरि अर्थात पार्टीकै सभापति भारत भ्रमण जाँदाखेरि पनि सरकारले यसको इनिसिएसन नलिएकोदेखि लिएर कुमार बेनलाई भारत पठाएको भन्ने खबरहरूदेखि लिएर विभिन्न कुरामा चाहिँ अझ भन्दा जुन अहिले पछिल्लो समय विधान संशोधन गरेर संसदीय दलको नेतालाई पार्टी वा सभापतिले फिर्ता बोलाउन सक्नेछ भन्ने जुन क्लज राखिएको छ, त्यसमा चाहिँ तर्सिएका छन् बालेन शाह। केन्द्रीय कमिटी बैठकमै पुकार बम, तोसीमा कार्की, गणेश कार्की लगायतले यसमा अब्जेक्सन पनि जनाएका थिए, त्यो कुरा उठाएका थिए बालेन निकट सांसदहरूले। तर आज यी यावत कुराहरूले गर्दाखेरि दुई जना बीचको सम्बन्धमा केही मतभेदहरू भएको कुराहरू छरपष्ट छ। यद्यपि उहाँहरूले त्यो बचाउ गरिराख्नु भएको छ, रवि लामिछानेले त्यसलाई टालटुल गर्ने प्रयास गर्नु भएको छ, फेरि यता टाल्दा उता फाट्ने सम्भावना पनि त्यत्तिकै छ। तर जनताको आशा के हो भने दुईटै नजिकको सरकार अब कमजोर बन्नु हुँदैन। जनताले जुन ढंगले चाहिँ यो सरकारलाई विश्वास गरेका छन्, यो सरकारप्रति जनताको जुन आशा छ त्यो आशा चाहिँ निराशामा परिणत हुनु हुँदैन। यसमा सबैजना चाहिँ संवेदनशील बन्नुपर्छ। आदरणीय श्रोता, आज हामी नेपाली कंग्रेसको कुरा गर्छौं। नेपाली कंग्रेस अब विभाजनको अन्तिम डीलमै पुगेको हो त। नेपाली कंग्रेसले 27-28 गते इतर पक्षले जुन भेलाको आयोजना गरेको छ त्यो भेलाको औचित्य के हो त? अर्थात गगन थापा सभापतिले नेपाली कंग्रेसलाई किन एकजुट बनाएर लैजान सक्नु भएन त?
1: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेल हुनुहुन्छ। महामन्त्रीज्यू, नेपाली बसमा यहाँलाई हार्दिक स्वागत छ। नमस्कार।
2: हजुर नमस्कार।
1: नेपाली कंग्रेसलाई एकजुटता बनाएर अगाडि लैजान सक्नु भएन नि त तपाईँहरूले, किन 27-28 र 29 गते त अर्को नयाँ कंग्रेस घोषणा हुँदैछ नि त? होइन
2: होइन, त्यो कुरा त मलाई थाहा भएन, नयाँ कंग्रेस घोषणा हुने कुरा चाहिँ। अब यो यस्तो हेर्नुहोस्, हाम्रो आफ्नो आन्तरिक विषय हो, यसमा सार्वजनिक बहस र छलफल चलाएर समस्या समाधान हुँदैन। त्यसैले हामीले आन्तरिक रूपमा एक आपसमा समझदारी गर्ने विषय हो। त्यसैले मैले कसैका बारेमा टिका टिप्पणी गरेर तितो बोलेर मिल्ने वातावरणलाई खलबलाउन चाहन्न। त्यसैले हामीले संवाद गरिरहेका छौँ।
1: अनि महामन्त्रीज्यू, अहिले चाहिँ फेरि 27-28-29 गते शशांक कोइरालाको नेतृत्वमा जुन राष्ट्रिय भेला आयोजना गरिएको छ, यसको अर्थ के हो त्यसो भए?
2: मतलब त्यो बारेमा मैले चाहिँ के भन्ने कुरा भएमा, अब भेला आयोजना भएको कुरा मैले पनि सुनेको हो। त्यसैले अब त्यसको उद्देश्य के हो, अथवा मलाई लाग्छ भेलाहरू गर्ने छलफल गर्ने कुराहरू चाहिँ अब यो हाम्रो बीचमा सामान्य जस्तो भएको स्थिति छ। त्यसैले अब त्यो दबाव पुर्याउन मात्रै भएको हो कि अब तपाईँले अघि प्रश्नमा जोड्नु भएको जस्तो गरी छुट्टै गर्न भएको, त्यो बारेमा मलाई जानकारी भएन। अब मेरो अनुरोध चाहिँ के हो भने, नमिल्ने विषयहरू छैन, विषयहरू मिलेर समझदारी गरेर अब हामीहरूको यो 15 महाधिवेशन नै हाम्रो एकताको महाधिवेशन हुनुपर्छ। 15 महाधिवेशनमा सबै सँगसँगै हुने स्थिति निर्माण गर्न सक्नुपर्छ र 15 महाधिवेशन सम्पन्न गर्ने निष्पक्ष आधारहरू बनाएर हामीहरू आफूभित्रको एकता कायम गरेर अगाडि जान सक्नुपर्छ। त्यसको लागि महामन्त्रीको हैसियतले चाहिँ म सबै नेताहरूसँग साथीहरूसँग संवाद गर्ने, वातावरण निर्माण गर्ने, समझदारी जुटाउने प्रयासमा लागेको कुरा अनुरोध गर्न चाहन्छु।
1: एउटा कुरा कि जस्तो डाक्टर प्रकाश र महतजीले मलाई बिहानमा त के भन्नुभएको छ भने, अब हामी 29 गतेसम्म पनि सहमतिको खाका तयार भएन भने एउटा नयाँ ढंगले हामी अगाडि बढ्छौं, चार चारे झण्डा रोक्सिन हाम्रै पक्षमा छ, हाम्रै पक्षमा माहौल छ भन्नुभएको छ कि उहाँले।
2: अब होइन, म त्यसमा कुनै टिप्पणी गर्न चाहन्न, उहाँको विचारलाई सम्मान गर्दै मैले अनुरोध गर्ने विषय के हो भने, समझदारी गर्न नसकिने केही कुरा छैन, होइन। अब त्यो विधि विधानको दायराभित्र बसेर हामीले समझदारी गर्न सक्छौँ। अहिले यहाँ धेरै ठूलो कुरा अर्को विषय नै केही छैन नि, 15 महाधिवेशन निष्पक्ष बनाउने कुराको सुनिश्चितता भयो भने हामीले समझदारी गर्नुपर्छ। त्यसैले 15 महाधिवेशन निष्पक्ष गर्ने सुनिश्चितता गगन थापाको नेतृत्वको समितिले गर्छ। यसमा संवाद गरौं, के गर्यो भने निष्पक्ष हुन सक्छ, त्यो क्रममा हामी आपसमा छलफल गरौं, होइन। निष्पक्ष महाधिवेशन गर्ने सुनिश्चितता भएपछि चाहिँ अहिले अर्को कुरा खोजिने स्थिति हुनु हुँदैन। हाम्रो अब 2-2.5 महिनामा महाधिवेशन हुन्छ, त्यो महाधिवेशन गरेर हामीले विधिवत रूपमा एकताको सन्देश दिन सक्छौं, पार्टी मिलाउने, सँगसँगै जाने, सबैलाई एकै ठाउँमा राख्ने, विधि र प्रक्रियागत ढंगबाट नेतृत्व चयन गर्ने, त्यो अवसर हाम्रो यति नजिक हुँदा हुँदै हामीले अर्को बाटो किन हिँड्ने?
1: निवर्तमान सभापति पनि आउँदै हुनुहुन्छ बेलामा, शेरबहादुर
2: देवाजी। त्यो बारेमा मलाई चाहिँ जानकारी छैन, अब मलाई लाग्छ सभापति
1: सञ्चार
2: माध्यममै आए पनि सभापतिज्यू भेलामै आउन आउनु खोज्नु, निवर्तमान सभापतिज्यू भेलामै आउन खोज्नु भयो भन्ने त मलाई लाग्दैन। उपस्वास्थ्य लाभपछि स्वदेश फर्कन लाग्नु भएको छ भन्ने मैले पनि सुनेको हो। त्यसैले निवर्तमान सभापति या कसैको पनि यसलाई चर्काउने, बढाउने, नमिल्ने चाहिँ वातावरण बनाउने उद्देश्य छ जस्तो मलाई लाग्दैन। हामी सबै एकदम गम्भीर भएर पार्टी फुटाउने होइन, पार्टीलाई जुट गराउने बाटोतिर कसरी लान सक्छौं, त्यही वातावरण बनाउन प्रयास गरौं भन्ने मेरो आग्रह हो।
1: तर महामन्त्रीज्यू, अहिले त के भयो भने नि, 27-28-29 राष्ट्रिय भेला अगावै चाहिँ एक किसिमको सहमति र छलफल भएको रहेछ, बरु पहिला फुटौं, जुट्न पर्यो भने त्यसपछि जुटौला भन्ने एक पंक्तिले त्यो दबाब सिर्जना गरिरहेको छ भन्ने सुन्या छ।
2: होइन नि, अब यो तपाईँलाई के अरे थाहा रहेछ, मलाई यस्तो कुरा थाहा भएन होइन,
1: तपाईँलाई
2: सुरुमा भने यो सार्वजनिक बहस गर्ने, सुन न, यो सार्वजनिक बहस गरेर समाधान हुने विषय होइन, यो आपसी छलफल गरेर समाधान गर्ने विषय हो। त्यसैले मैले तपाईँले जति नै प्रश्न गरे पनि कसैलाई छेडछाड गर्ने, कसैलाई चित्त दुख्ने, मिल्ने वातावरण बिगार्ने मेरो उद्देश्य छैन, चाहिँ मिल्ने मिलाउने परिस्थिति बनाएर अगाडि बढ्ने हो।
1: मिल्न त मिल्ने सम्भावना त टरेर गयो नि त अहिले सरकारलाई त, होइन के के कुरामा
2: चाहिँ तपाईँको सहमत हुनुपर्छ भन्ने त छैन नि,
1: होइन, मिल्ने कुरामा कहाँनिर सहमति हुन सकेन महामन्त्रीज्यू, स्पष्ट भन्नुहोस् न, जनताले सुनिरहनु भएको छ क्या यतिखेर कार्यक्रम।
2: नमिलेकै छैन, नमिल्यो भनेर घोषणा भएकै छैन, नमिलेको यो विषय हो भन्ने नै छैन, अनि सहमति कहाँ भएन भनेर तपाईँलाई कसरी भन्नु?
1: होइन, सम्मान हुनुपर्छ नि त नेताहरूलाई, सम्मान भएन नयाँ उसमा,
2: होइन, पहिलो के भन्नुभयो मलाई थाहा छैन, हामी सम्मान गर्ने संस्कार भएकै मान्छेहरू छौ, त्यसको सम्मान नगर्ने कुरा छँदै छैन। जसले जीवनमा चाहिँ मैले भन्दा बढी योगदान गरेको छ, जीवनै सम्पूर्ण रूपमा काँग्रेसमा गुजारेको छ, जो स्वयं आफै वरिष्ठ हो उहाँहरूलाई सम्मान नगर्ने, वरिष्ठ नभन्ने त्यो कुरै हुँदैन नि।
1: तर होइन, यो कुरो चाहिँ कहाँनिर मिल्न नसके हो, ठ्याक्कै चुरो कुरा के हो महामन्त्रीज्यू, मिल्न नसकेको कुरा कहाँनिर हो खासमा? यो सहमति अहिलेसम्म राष्ट्रिय बेला नै बोलाउनु पर्ने आवश्यकता किन ठान्नुभयो उहाँहरूले?
2: अनि मतलब त्यो उहाँहरूले घोषणा गरेको कुराको पुस्याही चाहिँ उहाँहरूसँगै खोज्नुहोस्,
1: होइन,
2: आग्रह
1: के
2: हो भने होइन, मतलब तपाईँलाई मैले अघि नै भने नि, यो तपाईँसँग डिबेट गरेर या सार्वजनिक रूपमा छलफल गरेर समाधान हुने विषय होइन, कि
1: तपाईँहरूको
2: समझदारी गरेर, समझदारी खोजेर समाधान गरिने विषय हो। त्यसैले म जिम्मेवार व्यक्ति भएकोले समझदारी गर्नका निम्ति वातावरण बनाउन म प्रयासरत छु। अब त्यसमा चाहिँ हामीले जस्तै दुवै पक्षबाट चाहिँ भनौँ न प्रतिनिधित्व गर्ने गरी एउटा समिति बनाउने, अब आएका विषयहरूमा सहमति खोज्नका लागि छलफल अगाडि बढाउने, त्यसमा चाहिँ हाम्रो आदरणीय नेता शेखर कोइरालाले पनि त्यो कुरालाई अलिकति अगाडि बढाउने बीचमा खोज्नु भएको थियो। तर त्यो प्रतिनिधित्व गर्ने व्यक्तिको, साथीको, नेताको नाम प्राप्त नभएको कारणले हामीले त्यसलाई अलिकति व्यवस्थित ढंगबाट छलफल गर्ने गरी अगाडि लान सकेनौं। त्यसैले चाहिँ अब हाम्रो सभापतिज्यूले नै भन्नुभएको छ नि, समझदारी कायम गर्नका निम्ति पहिला अनौपचारिक छलफल गरौं, अब हामीले छलफल गर्नुपर्ने विषयहरूमा समझदारी खोज्नका निम्ति समिति जस्तो बनाऊ। म चाहिँ आफ्नो तर्फबाट दुईजना साथीहरूको नाम दिन्छु, उताबाट पनि दुईजना नाम आओस् र त्यसले समझदारी पूर्ण वातावरण निर्माण गर्न प्रयत्न गरोस्, त्यसको आधारमा अगाडि बढ़ाउँ भनेर उहाँले भन्नुभएकै छ नि।
1: सहमतिको अन्तिम प्रयास भनिएको छ, अब अन्तिम प्रयास के हुन सक्छ सहमतिका लागि?
2: होइन, पहिला विषयहरू के हुन् त्यसमा छलफल गर्नु पर्यो, छलफल गरिसकेपछि
1: विषयहरू अहिलेसम्म पनि फाइनल आउट भएका छैन विषयहरू?
2: होइन, मैले तपाईँलाई भनौँ न, विषयभन्दा पहिला चाहिँ समझदारी निर्माण गर्नका निम्ति छलफल गर्न दुवै पक्षको प्रतिनिधित्व हुने गरी दुईजना साथीहरू राखेर अगाडि बढ़ाउँ भनेर भन्ने कुरा भएको हो। त्यसमा चाहिँ अब भेला आयोजक पक्षबाट चाहिँ त्यो साथीहरूको प्रतिनिधित्व गर्ने नामावली प्राप्त भएन।
1: ए, अहिलेसम्म उहाँहरूले पठाउनु भएको छैन होइन सहमतिको लागि, समझदारीको मिटिङको लागि, बैठकको लागि?
2: मतलब होइन, मतलब यहाँ पुगेको तपाईँलाई त्यो कुरा मैले भित्र हाम्रो बीचमा भएका कुराहरू मैले भने, त्यो छलफल गर्नका निम्ति त्यो वातावरण बनाउनु पर्यो, परिस्थिति बनाउनु पर्यो, त्यसपछि नै छलफल अगाडि बढ्न सक्छ।
1: शशाङ्क कोइरालाजीसँग छलफल भएको छ पार्टी सभापतिज्यूको? अहिले उहाँ घोषणा भइसके पछाडि केही अनौपचारिक रूपमा केही छलफल भएको कुरा छ?
2: होइन, यी कुराहरू त्यसरी सार्वजनिक गरिरहन जरुरी छैन, हाम्रो कुराकानी प्रशंसक जो जोसँग पनि भइरहेकै छ।
1: यसको मतलब पार्टी सभापतिको कुरा भइरहेको छ होइन, तपाईँको पनि कुरा भएको छ त्यसो भए?
2: पार्टीभित्रका साथीहरू नफुटोस्, समझदारी हुन सकोस्, एकतापूर्ण ढंगबाट अगाडि जान सकोस् भनेर धेरै साथीहरू लाग्नु भएको छ। पार्टीमा शुभेच्छा राख्ने साथीहरूले आफ्नो ढंगबाट काम गर्नु भएको छ, एक नेतालाई अर्को नेतासँग जोडिरहनु भएको छ, त्यसैले यस्तो छलफल संवादकै अभाव भएको स्थिति छैन।
1: तर अब एउटा कुरा दिए कस्तो छ भने, अहिले तपाईँहरू त प्रमुख प्रतिपक्षीमा हुनुहुन्छ, तर देशको समग्र राजनीति अहिले कुन दिशातर्फ गइरहेको छ भन्नेतिर चिन्ता लिनुको साँडो पार्टीभित्रकै मतभेदले चाहिँ कंग्रेसलाई रुमलाई राखेको छ होइन महामन्त्रीज्यू?
2: हो, खेमजीलाई मैले अघि नै त्यो भन्न खोजेको, हामीहरू यसरी सार्वजनिक रूपमा आफ्ना भाषा बारेमा चाहिँ आफ्नो जोड घटाउका बारेमा गिभ एन्ड टेकका बारेमा छलफल गर्न साह्रै अप्ठ्यारो मानिरहेको स्थिति हो। त्यसरी यो चाहिँ आम नागरिकको चासोको विषय होइन, कांग्रेस मिलेर सशक्त ढंगबाट प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी ढंगले निर्वाह गर्न सकोस् भनेर हाम्रा शुभेच्छुकहरूले आम नागरिकले चाहिरहनु भएको अवस्था छ। त्यस हुनाले अहिले हामी जानुपर्ने एकातिर छ अनि चाहिँ जान खोज्दैछौ अर्कोतिर, त्यसैले यो तालमेल नमिलेको परिस्थिति जन्य भूमिका प्रभावकारी बनाउन हामीले नखोजेको जस्तो देखिएको छ। त्यस निम्ति चाहिँ हामीले आफूभित्रका विषयहरू बाहिर विभागका रूपमा देखिने गरी आउन नदिने अथवा त्यस्तो अवस्थालाई अन्त्य गर्ने र सम्पूर्ण एकता कायम गरेर सशक्त प्रतिपक्षी भूमिका चाहिँ निर्वाह गर्नका निम्ति हामीले आफूलाई तयार गर्न जरुरी छ।
1: ग्यासको लाइन छ, राजधानी घर घरमा पुग्ने भनिएको थियो पासपोर्टमा, अहिले राजधानी विभागमा लाइन छ, कालो बजारी त्यत्तिकै छ, महँगी बढ़िया छ, वैदेशिक रोजगारीमा जानेहरूको संख्याको लाइन उत्तिकै छ, खै कंग्रेस कता छ थाहा छैन भन्छन् क्या जनताहरू अहिले।
2: होइन, त्यो त तपाईँहरूले यी कुराहरू उठाइदिनुहुन्न, हाम्रो आन्तरिक कुरा मात्रै उठाइदिनुहुन्छ, ती कुराहरू
1: कंग्रेसको भूमिका नै देखिएन नि त अहिले।
2: अनि किन हामीले नउठाएको कहाँ छ? नउठाएको तपाईँले पत्रकार सम्मेलन गरेर संसदमा हाम्रा सामान्य सांसदहरूले बोलेर सभापतिजीले सबै कुराहरू चाहिँ सार्वजनिक रूपमा भनिरहनु भएको छ, हामीले भनिरहेका छौँ। अहिले त यस्ता कुराहरू सरकारले गरेका गलत कुराहरूको खबरदारी गर्ने, जनतामाथि मार परेका विषयहरू उठाउने काम त कंग्रेसले नै गरेको छ, तर खास गरी त्यो हामीले नै हेक्का गर्नुपर्ने विषय के हो भने सबै कुरा हामीले उठाएका छौँ, तर त्यो कुरा सत्रमा आएको छैन। सत्रमा के आएको छ भने हाम्रा आफ्ना विषयहरू मात्रै आइरहेको छ। त्यसैले हामीले उठाएका जनताका विषयहरू सार्वजनिक रूपमा आउन पनि हामीले आफूभित्रको समस्यालाई समाधान गर्नु पर्यो। त्यो गर्न चाहिँ सकिएन भने त हामीले उठाइरहेका विषयहरू पनि सार्वजनिक रूपमा नआउने रहेछ, सशक्त भूमिका देखिने रहेनछ भन्ने कुरालाई महसुस गरेर हामीले जनताको पक्षमा आवाज उठाउने र हामीले जे गरिरहेका छौँ त्यो जनताले सुन्ने स्थिति निर्माण गर्नका निम्ति हामीले चाहिँ यो आफ्नो विषयलाई पहिला समाधान गर्नुपर्छ भन्ने कुरा महसुस गरेका छौँ।
1: महामन्त्री पौडेलजी, बालेन्द्र सरकारले 5 वर्षमा देशमा सुशासन ल्याउँछ विश्वस्त हुनुहुन्छ?
2: होइन, यो त यो सरकार बनेको धेरै समय भनेको छैन, अब
1: मर्निङ सो अफ द डे भन्छ, 4 महिना भइसक्यो, अब धेरै समय
2: भने सुन्नु न, प्रतिपक्षको भूमिका अथवा प्रतिपक्षको चाहिँ कामै विरोध गर्ने हो भन्ने ढंगबाट सत्ता पक्षले गरेको जस्तो पनि देखिन्छ। प्रतिपक्ष छोडिदिनुहोस्, एउटा नागरिकका रूपमा चाहिँ सरकारलाई कसरी हेर्ने अथवा अरू दलभन्दा बाहिरका चाहिँ नागरिकहरूले सरकारलाई कसरी हेरिरहनु भएको छ त्यो एकदम प्रष्ट ढंगले देखिएको छ। उहाँहरूले हिजो चाहिँ वाचा पत्रमा के लेख्नुभयो, निर्वाचनमा के प्रतिबद्धता व्यक्त गर्नुभयो, पुरानाहरूलाई कसरी गाली गर्नुभयो, पुरानाहरूको टिका टिप्पणी गर्दा के कुराहरू प्रस्तुत गर्नुभयो, त्यो सबै कुरा जनताले बिर्सिएको स्थिति छैन। तर आज सत्तामा गएर फेरि सत्तामा पनि कोलिसनको नेतृत्व गरेको होइन के, बहुमतको नेतृत्व गरेको होइन, दुई तिहाईको नेतृत्व गरेको, उहाँहरूले चाहँदा यो देशमा अहिले गर्न नमिल्ने गर्न नसक्ने केही पनि कुरा छैन। त्यसैले उहाँहरूले यो बलमा दम्ब मात्रै देखाउने हो, जनतालाई दमन गर्ने काम मात्रै गर्ने हो कि जनताको पक्षमा काम गरेर जिम्मेवारीपूर्ण चाहिँ व्यवहार गर्ने हो? अब उहाँहरूलाई त कसो देखिन्छ भने राज्य के हो, राज्यको जिम्मेवारीमा बसेर कसो व्यवहार गर्नुपर्छ, कुन मर्यादा कायम गर्नुपर्छ, छलफल गर्ने बहस गर्ने विषयलाई कसरी अगाडि लिएर जानुपर्छ, राज्यको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिहरूसँग विनम्रता कस्तो हुन्छ, अनि यो चाहिँ नागरिकको आवाजलाई कसरी सुनेर त्यस अनुसार परिणाम दिने कोसिस गर्नुपर्छ भन्ने कुरा नै त्यो उहाँहरूलाई ख्याल नभएको बोध नभएको जस्तो देखिन्छ, साथै अपरिपक्वता देखिएको छ।
1: तपाईँ
2: 4 महिनाकै बीचमा तपाईँको चाहिँ जनताको विरूद्ध अथवा जनताले उठाउनु पर्ने विषय नै 100 भन्दा बढी भएको स्थिति छ। 3 महिनामा 100 काम गर्छु भनेर उहाँहरूले भन्नुभयो, उहाँहरूले चाहिँ 100 काम गरेको होइन, 100 काम नगरेको बिगारेको सूची हामीले चाहिँ प्रश्न भन्न सक्ने।
1: यो त राष्ट्रिय स्वतन्त्र पार्टीकै महामन्त्री विपिन आचार्यले भनिसक्नु भएको छ, 32 नम्बरमा पास हुने हो भने सरकार पास भयो, 40 नम्बरमा पास हुने हो भने त फेल भयो भनिसक्नु भएको छ होइन सरकारको
2: बारेमा। 40 नम्बरमा कहीँ पनि पास भइँदैन पहिलो कुरा, दोस्रो कुरा अब महामन्त्रीजीले आफ्नो सरकारलाई अझै बचाउ गरिरहनु भएको छ,
1: 25 नम्बरमा पास गर्नु भएको छ उहाँले, तर 40 नम्बर ल्याउनु पर्ने स्थितिमा पुगेन सरकार,
2: 25 नम्बर पनि सरकारले प्राप्त गर्ने स्थिति छैन। 100 काममा कति काम भए र त्यही 100 कामको सूची कति कार्यान्वयन भयो भन्ने आधारमा नम्बर दिनु हो भने पनि 25 नम्बर चाहिँ दिने स्थिति छैन। त्यसैले सरकार पास नभएको, सरकारले गर्छु भनेर नगरेको कामको सूची त धेरै लामो भइसक्यो। उहाँहरूको एकदमै ठूलो कमिटमेन्ट सुशासनको सवालमा थियो, हिजो चाहिँ जे जे कुरामा उहाँहरूले प्रश्न गरिरहनु भएको थियो आज उहाँहरूले त्यही काम गरिरहनु भएको छ। हिजोभन्दा फरक ढंगले गर्नुभएको छ त। राजनीतिक नियुक्ति भयो भनेर पुरै झोलेहरूलाई नियुक्ति चाहिँ गरियो भनेर उहाँहरूले भन्नुभएको होइन। आज नयाँ झोलेहरू उत्पादन गर्नतिर लाग्नु भएको छ,
1: होइन। आज त 60,000 अलपत्र छन्, 60,000 हेर्नुहोस् त, त्यहाँ चाहिँ नियुक्ति नभएको कारणले गर्दाखेरि विद्यार्थी नै अलपत्र छन् होइन। त्यहाँहरूले राम्रोसँग
2: पहिलो कुरा उहाँहरूले यसलाई चाहिँ नेतृत्व नदिएर चाहिँ त्यसै भद्रगोलको अवस्थामा पुर्याउनु भयो पहिलो कुरा। अब नेतृत्व दिँदा पनि उहाँहरूले तरिका त पुरानो भन्दा फरक त अप्नाउनु भएन। लोकसेवा आयोग जस्तो राजनीतिक सेवा आयोग बनाएर उहाँहरूले नियुक्ति गरे हो र, परीक्षा लिएर नियुक्ति गरे हो र, योग्य मान्छे ल्याउने सुनिश्चितता हुने गरी त्यसको प्रक्रिया त्यस अनुसार बनाएर नियुक्ति गरेको हो र? हिजो नियुक्ति गर्ने प्रक्रिया र आज नियुक्ति गर्ने प्रक्रियामा के फरक छ? हिजो योग्य आएन झेले आयो भनेर भन्ने, आज चाहिँ उहाँहरूले त्यही तरिकाबाट नियुक्ति गर्दा कसरी चाहिँ योग्य आयो झेले आएन भनेर कसरी भन्न मिल्छ? नियुक्ति गर्ने प्रक्रिया छनौट गर्ने प्रक्रियामा केही अन्तर छ?
1: आज त 80 वर्षका ज्येष्ठ नागरिकहरू पनि नियुक्ति हुनु भएको छ नि त, यहाँले देख्नु भएन?
2: होइन, मतलब त्यो त्यसमा त्यसको त्रुटि केलाउने प्रशस्त कुराहरू छ, त्यो त धेरै विषय मध्येको एउटा विषय हो। यस्ता धेरै विषयहरू आइसकेको छ, त्यसैले जबरजस्त डिफेन्ड गर्ने एउटा कुरा हो। तार्किक ढंगले वस्तुगत कुरा उठाएर डिफेन्ड गर्न सक्ने स्थिति सरकारवादीहरूकै छैन, संसदमा चाहिँ हुने राजसभाका सांसदज्यूहरूकै छैन। तर कुरा के छ भने हिजो पुराना पार्टीमा बरू नेतृत्वले गल्ती गर्यो भने औंला छडाउने, सजग गराउने काम हुन्थ्यो। आज त सेतोलाई कालो हो भनेर नेतृत्वले भन्यो भने कालै हो भन्ने स्थिति बनेको छ। सम्पूर्ण स्वतन्त्रता गुमेको स्थिति छ, आन्तरिक लोकतन्त्र समाप्त भएको स्थिति छ, नागरिकको पक्षमा वकालत गर्ने चाहिँ साहस आँट र त्यो खालको कन्फिडेन्सै नभएको जस्तो देखिन्छ।
1: तर जादुको छडी चाहिँ चल्दैन है महामन्त्री, रातारात धेरै काम हुन सक्दैन, जादुको छडी चल्दैन, समय लाग्छ काम हुनलाई भन्ने छ उहाँहरूको,
2: होइन? हामीले पनि बुझेको कुरा हो, हामीले उहाँले गर्नुभएको कुरा माथि टिप्पणी गरेको, गर्नुभएको काम माथि टिप्पणी गरेको, गर्न नसक्ने काम हामीले भनेको होइन। जुन काम उहाँहरूले गर्नुभयो, जुन तरिकाले गर्नुभयो, चाहिँ त्यसमा जे कमी कमजोरी देखियो त्यो त भन्न मिल्यो नि।
1: रविजी प्रति तपाईँहरू लोयल हुनुहुन्छ होइन, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति प्रति?
2: होइन, हामी चाहिँ लोयल सबै प्रति छौँ, हाम्रो त भनाइ के हो भने
1: सभापतिको अहिलेको राजनीतिक संस्कारमा तपाईँहरू नतमस्तक हुनुहुन्छ
2: होइन? होइन, मतलब त्यस्तो एकदमै नतमस्तक हुने गरी चाहिँ सत्तारूढ पार्टीले त्यस्तो व्यवहार गरेको महसुस हामीले गरेका छैनौँ। तर हामीलाई गर्नुपर्छ भन्ने कुरा पनि होइन, जनतालाई गरे पुग्छ, नागरिकलाई गरे पुग्छ। हामीहरूको कसैप्रति नफरत जगाउने चाहिँ त्यस्तो जबरजस्त विरोध गर्ने योजना उद्देश्य केही पनि छैन। हाम्रो भनाइ के हो भने यो सरकार अथवा यो रासोपा पार्टीले धेरै ठूलो जनमत प्राप्त गर्यो, धेरै ठूलो विश्वास प्राप्त गर्यो। हिजो के भन्ने गरिन्थ्यो भने यो व्यवस्थामा कसैको पनि बहुमत आउँदैन भन्ने गरिन्थ्यो, बहुमत नआउने भन्ने गरिएको अवस्थामा दुईतिहाई बहुमत उहाँहरूले प्राप्त गर्नुभयो। आखिर यही व्यवस्थामा सम्भव रहेछ, यही निर्वाचन प्रणालीमा सम्भव रहेछ? त्यसैले त्यत्रो धेरै उपलब्धि हासिल गरेको राजनीतिक दल असफल नहोस् भन्ने हाम्रो पनि चाहना हो, किनभने उहाँहरूप्रति शुभेच्छा राखेर हामीले यो कुरा भनेको होइन, व्यवस्थाप्रति शुभेच्छा राखेर अथवा यो संविधान जन्माउने हामीहरू हो, यो संविधान प्रति टिप्पणी नहोस्, यो संस्थागत हुन सकोस् भनेर बलियो सरकारले जनतालाई आशावादी गराउने गरी विश्वास जित्ने गरी काम गर्न सकोस् भन्ने हाम्रो आग्रह हो। त्यसैले अब त्यसमा हामी मदत गर्न चाहन्छौ, सरकारले गर्ने राम्रा कामहरूमा हामी मदत गर्न चाहन्छौ। अब तर त्यसमा समन्वय गर्ने सन्दर्भमा अहिले केही दिन अगाडि राष्ट्रपतिका सभापतिज्यूले एउटा राम्रो काम के गर्नुभयो भने सर्वदलीय बैठक गर्नुभयो, सरकारले गरेन, उहाँले गर्नुभयो, त्यसका लागि उहाँलाई हामी साधुवाद दिन चाहन्छौ। तर कुरा त सरकारले गर्नुपर्थ्यो नि, सिरामा चाहिँ तपाईँको सुनसरीमा धनुषामा जे घटनाहरू घट्यो त्यो घटनाको निष्पक्ष छानबिन हुनु पर्दैन? अनि सरकारले समिति बनाएर हुन्छ, त्यसमा त न्यायिक छानबिनको चाहिँ व्यवस्था गरिनुपर्छ। खास गरी यो के हो भने यसो अशान्त बनाउने, मान्छेहरूलाई उकास्ने, अफवाह फैलाउने कामले राष्ट्रलाई धेरै ठूलो घाटा पुर्याउँछ। त्यसैले यो कसबाट भएको छ, कसरी भइरहेको छ, यो राज्यले छानबिन गर्न आवश्यक छ। यस्ता घटनाको पुनरावृत्ति हुन नदिनका निम्ति यसको निचोड निकाल्न आवश्यक छ। त्यसको निम्ति निष्पक्ष ढंगबाट न्यायिक ढंगबाट त्यो घटनाको छानबिन हुन आवश्यक छ। त्यो छानबिन गर्न सरकार किन तयार भएन? सरकारको त्रुटि, सरकारले चाहिँ सुरक्षा अङ्गले गोली, सुरक्षा अङ्गको गोली लागेर चाहिँ नागरिकको मृत्यु भएको सम्माननीय प्रधानमन्त्रीजीले स्वीकार्नु भएको छ। गोली हान्ने परिस्थिति कसरी आयो? त्यसको छानबिन हुनु पर्दैन? नागरिकको ज्यान कसरी गयो? त्यसको छानबिन हुनु पर्दैन? त्यसैले त्यो छानबिन गर्ने सन्दर्भमा सरकार नै संलग्न भएर गोली चलेको अवस्थामा सरकारमाथि छानबिन गर्ने हो कि सरकारले चाहिँ गोली चलाउनेमाथि छानबिन गर्ने हो? मेरो विचारमा त सरकार नै त्यसको जिम्मेवार हुनुपर्छ। त्यसैले यस्तो घटना फेरि नघटोस्, यस्तो घटना घटाउनेहरूलाई निरुत्साहित गर्न पनि यसको न्यायिक छानबिनको जरुरी छ, निष्पक्ष छानबिनको जरुरी छ। त्यो त हुन सकेन। मान्छेको जीवन रक्षा नै नहुने जुन खालको परिस्थिति बनेको छ, राज्यले सुरक्षाको जिम्मेवारी लिनुपर्ने जुन दायित्व हो त्यो नै नहुने अवस्था देखिएको छ। त्यसले यसमा राज्य सजग हुन आवश्यक छ।
1: हस् बाबुजी, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन्छु। नमस्कार।
2: हस् नमस्कार।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: ए भतिज तँ त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर
3: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
2: जे पाए त्यही खालास अनि रोगले समात्ला
3: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
2: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
6: खरो विषयमा चरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आर्मी ब्याङ्क सबैका लागि ब्याङ्क डिस होम इन्टरनेट
7: वक्ता सुशील सापकोटा हुनुहुन्छ सापकोटा चाहिँ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
8: हजुर नमस्कार गुड मर्निङ
7: अहिले अहिले चाहिँ सरकार गठन भएको करिब 4 महिना बितिसक्दा पनि सरकारप्रति जुन किसिमको जनताको अपेक्षा आकांक्षा जुन किसिमको सरकारले दिनुपर्ने डेलिभरीका कुराहरू यो अलिकति पोजिटिभ वेमा जानुपर्ने ठाउँमा कता कता उकुस मुकुस जस्तो यो निराशा जस्तो यो दृश्य चाहिँ किन देखिरहेको छैन त्यो तपाईँलाई फिल भएको छ कि छैन
8: मलाई पनि फिल भएको छ तर हामीले दुईटा कुरा आकलन गर्नु पर्यो सरकार गठन भएको 4 महिना बित्योस् त जनताले पाउनुपर्ने नियमित सेवाहरूमा सुचारू तरिकाले स्वस्थ रूपमा उपलब्ध हुन नसकेको अवस्थामा मैले पनि आकलन गरेको छु तर यहाँ एउटा प्रश्न के हुन्छ भन्नुहुन्छ भने सरकार गठन भयो प्रतिनिधि सभाको निर्वाचन भयो र प्रतिनिधि सभाको निर्वाचनबाट एउटा सरकार गठन भएको छ अहिले नयाँ सरकार त्यो सरकारले चाहिँ डेलिभरी दिने कुरामा ग्रास रूटसम्म भएका डेलिभरी चाहिँ सरकारले प्रत्यक्ष निगरानी गर्नुपर्ने कुरामा कतै कमजोरी भएको अवस्था छ भने त्यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ तर सबै कुरामा चाहिँ स्थायी सरकार स्थानीय सरकार तपाईँको प्रदेश सरकार कर्मचारी संयन्त्र यी सबैले पनि भूमिका खेल्नुपर्छ नागरिकप्रति जवाबदेही भएर अब नयाँ सरकार आयो रवि लामसाने बालेन शाह सुदन गुरुङ वा राजसभाको सरकार वा विपक्षी दलको भूमिका के भयो र डेलिभरी भयो कि भएन भन्दै गर्दाखेरि पनि यहाँको स्थायी सरकार जुन छ त्यो स्थायी सरकारको संरचना जुन छ त्यो संरचनाले हिजकै आफ्नो परम्परागत ढंगबाट नागरिकलाई सुशासन दिनको लागि नागरिकलाई डेलिभरी दिनको लागि असक्षम भएको हो वा सरकारको निर्देशन बमोजिम भएको हो र निर्देशन बमोजिम भएको हो भने सरकार जिम्मेवारी हुन्छ र सरकारले निगरानी गर्न नसकेको हो भने सरकार जिम्मेवारी हुन्छ त्यसो हुँदाखेरि शासनको मार्गमा डेलिभरी दिनको लागि प्रत्यक्ष रूपमा केन्द्रीय सरकार नै जिम्मेवारी हुन्छ र 4 महिना भयो पाएन र सरकारले यसमा सही ट्रेक लिन सकेन भनेर आकलन गर्नु पनि यता कता पूर्वाग्रह भएको हुन्छ भन्ने चाहिँ मलाई लाग्छ
7: जस्तो अब सुशील सापकोटाजी म यहाँलाई दृष्टान्त दिन चाहन्छु अहिले 70,000 मेडिकल पढ्ने विद्यार्थीहरू अलपत्र परेका छन् किनभने त्यहाँ चाहिँ गरिनुपर्ने नियुक्तिहरू गरिएको छैन होइन यो चाहिँ सरकारले गर्नुपर्ने होला त्यस पछाडि चाहिँ सुनसरीको देवानगंजमा भएको घटना सुनसरीबाट आगो फैलिन पाउँथेन किनभने अगाडि नै एक दुई दिनमै सरकार यदि सक्रिय भइदिएको भए अब ग्यास पाइप ग्यासमा लाइन लाग्ने नागरिकहरू जसरी लाइन लागिरहेका छन् त्यसमा पनि सरकारले अलिकति व्यवस्थापन गर्न सक्ने र उद्योगीहरूलाई व्यवसायहरूलाई अलिक कडाई गर्न सक्ने कुरामा पनि कसैले पनि त्यो अवरोध सिर्जना नगरेको होला वा चाहिँ अन्य कुराहरूमा जस्तो फ्रान्सेलीलाई पासपोर्ट छपाई दिनका निम्ति जुन प्रधानमन्त्रीको सचिवालय सक्रिय बन्यो त्यसपछि राज्यसभा सभापतिले रोक्नुभयो भन्दा यावत कारणले गर्दाखेरि त कसैले अवरोध गरेको भन्न
8: हो केही कुराहरूमा अवरोध गरेको भन्न मिल्दैन अघि सुरुको प्रश्न के थियो भने जनताले पाउने डेलिभरी सही रूपमा भयो कि भएन किन भएन भन्ने कुराको उत्तर मैले सुरु प्रश्नमा दिए हेर्नुहोस् सरकारबाट पनि तत्काल रूपमा निराकरण गर्नुपर्ने केही कामहरू नगरेको अवस्था देखिन्छ तर यसको अर्थ हामी यो नलगाउँ कि समग्र देशको समग्र प्रणालीमा नै सरकारले सक्रियता नदेखाएको कारणले गर्दा डेलिभरी भएन भन्ने कुरा होइन जस्तै ग्यासको कुरा आयो हेर्नुहोस् ग्यास भनेको कालाबजारी भएर रोकेको पनि हुन सक्छ अनुगमन गर्ने जिम्मेवारी भनेको प्रत्येक जिल्लाका जिल्ला प्रमुख अधिकारीको हेर्नुहोस् कानूनले के भन्छ भने कालाबजारी नियन्त्रण गरेर राख्दै गर्ने जिम्मेवारी चाहिँ प्रमुख जिल्ला अधिकारीको र जिल्ला प्रशासन कार्यालयको हुन्छ हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयले माथिको निर्देशन मानेर काम गरेर सही रूपमा ट्रेकमा आउन सकेको छैन वा त जिल्ला प्रशासन कार्यालयलाई माथिले निर्देशन दिन सकेको छैन दुईटा कुरा हेर्नुपर्छ यदि निर्देशन दिन सकेको छैन र सही अनुगमन गर्न सकेको छैन माथिबाट निर्देशन भएको छैन र अनुगमन गर्न पनि निष्क्रिय भएको छ भने दुवै पक्ष जिम्मेवार हुन्छ त्यहाँ सरकारमा जिम्मेवारी हुँदैन पहिलो कुरा दोस्रो कुरा जहाँसम्म स्वास्थ्य मेडिकल बोर्डको सम्बन्धमा भयो यो अहिले हामीले 1 महिना 4 महिना यहाँ रोकिएको कारणले गर्दा 35 वर्षसम्ममा चाहिँ के भयो त यहाँ? कतिवटा मेडिकल कलेज खोले, कति भ्रष्टाचार भयो, को को नेताले कहाँ कहाँ कति पैसा जफत गरेर राज्यको दोहन गरे भन्ने कुरालाई पनि हामीले आकलन गरेर हेरिदिने, या 4 महिनामा नियुक्ति भएन अब देशै सक्यो भनेर हेरिदिने? यदि सक्यो भने हामीलाई लाग्छ भने जिम्मा लगाऊ पुरानो नेताहरूलाई, मेरो निवेदन यो हो। किनभने देश बनाउनु छ भने कसैलाई गाली गरेर हुँदैन हेर्नु। त्यस कारणले हिजो हामीले देश यहाँसम्म पुर्याउँदाखेरि 4 महिनामै उपलब्धि खोज्न थाल्यौँ भने हामी कुन धरातलमा बसेका र कहाँ पुगेर र हामी एकैचोटि स्वर्ग खोज्दाखेरि हुँदैन हेर्नु। त्यस कारणले मेरो निवेदन गरे के हो भने
7: नियुक्तिहरूलाई बर्खास्त गर्ने, नयाँ नियुक्तिहरूमा ढिलाइ गर्ने, यो त जवाबदेही भएन नि त।
8: जवाबदेही हो त्यो मैले भने, त्यो जवाबदेहीतामा पनि त अनुसन्धान गर्नु पर्ला, ब्युरोक्रेट ल्याउनु पर्ला, 4 महिनाभित्रैमा चाहिँ 25 वर्षको सबै यो ठिक छ भनेर निर्णय गर्न सकेन होला नि त। एउटा परीक्षा दिएर म परीक्षा दिएर जाँदाखेरि परीक्षा आउनका लागि पनि 6 महिनालाई थियो पहिला हेर्नुहोस्। ती प्रणालीहरू हामीले समग्र हेर्नु पर्यो। त्यस कारणले हामीले कमसे कम 1 वर्ष र यो 5 वर्षको समय अवधि जनता निर्वाचन गरेर दिएको सरकारलाई चाहिँ 4 महिना डेलिभरी खोज्न खोज्यौँ भने हामीले यो सत्ता यो देशमा कहिले पनि गर्न सक्दैनौँ। हेर्नुहोस्, देश रूपान्तरण गर्न चाहन्छौँ भने हामीले धैर्यता गर्न सक्नुपर्छ, गलतलाई गलत भन्नुपर्छ, सहीलाई सही भन्नुपर्छ। गलत जसले गर्छ, चाहे त्यो प्रधानमन्त्री होस्, चाहे गृहमन्त्री होस्, चाहे प्रतिपक्ष दलको नेता होस्, चाहे सत्ता पक्षको नेता होस्, जोसुकै होस्, उसले गलत गरेको छ भने हामीले खुलेर गलत बोल्नुपर्छ। तर हामी आक्रोशित भएर आवेशमा आएर तत्काल आजै भएन भोलि नै भएन भन्ने गर्यौँ भने यो देशमा फेरि पनि हामी जगडिएको सत्ता व्यवस्था, जगडिएको भ्रष्टाचारी व्यवस्थालाई नै हामी आत्मसात गरेर त्यसलाई नै अघि बढ्न प्रोत्साहन गरेको मात्र पुष्टि हुन्छ। त्यसलाई मेरो निवेदन गराए के हो भने, कहाँ कहाँ गलत भएको छ पुष्टि गरौँ, अमलै गरौँ, सुझाव दौँ। हामीले आलोचना होइन, सुझाव दिनुपर्छ। किनभने देश भनेको यो सरकारको मात्र होइन, तपाईँको पनि हो, मेरो पनि हो। यो देश बनिँदाखेरि सरकार भोलि चेन्ज हुन्छ 5 वर्षमा, तर तपाईँ र म त स्थायी नागरिक हो नि देशको। त्यसले हामीले पाउने सुविधामा असर परेको छ भने त्यो सुविधालाई चाहिँ हामीले के गरौँ भन्दाखेरि चाहिँ यहाँ गल्ती भयो, यो फलानाले गल्ती गर्दा हामीले अमल्याइदिउँ र सँगसँगै हामीले सुधारको बाटो यो भनेर पनि भनिदिउँ। यदि हामीले सुधारको बाटो दिन सक्दैनौँ, आलोचना मात्रै गर्छौँ भने हामी असल नागरिक होइनौँ। हेर्नु, त्यस कारणले आलोचना सँगसँगै समाधानका बाटा अब कसरी नियुक्ति गर्ने त के परिपाटी हो त? हामीले समाधान त्यसलाई दिएका छौँ छैनौँ नि त। प्रतिपक्षको भूमिका हो त्यो भनेको, सरकारले ट्रेक्स हो भने यहाँ यसरी नियुक्ति गर्नु भने जिम्मेवारी दिने सरकारको होइन, त्यो भनेको प्रतिपक्षको भूमिका। प्रतिपक्षले त्यो भूमिका खेलिया छ त, यो नियुक्ति यसरी गर्नु भनेर सल्लाह दिएको छ, संसदमा छैन नि, अवरोध मात्रै छ। त्यस कारणले जनताले अपेक्षा गरेको भनेको सरकारसँग मात्रै हुँदैन, प्रतिपक्षलाई पनि के भनिन्छ भन्दाखेरि चाहिँ लोकतन्त्रमा छाया सरकारको रूपमा हेरिन्छ। तर त्यो छाया सरकारले के छ भन्दा राजीनामा माग्न मात्रै व्यस्त छ। कहाँ कहाँ सुझाव दियो प्रतिपक्षले? यो सुझाव यसो गर्नुहोस् तर भन, अर्को देवानगंजको घटना आयो हेर्नुहोस्, त्यो भनेको धार्मिक सहिष्णुतामाथिको हामीले प्रहार हो। म फेरि पनि निवेदन गर्छु, पटक निवेदन गरिरहेका छु, हामीले यो देशको शासन व्यवस्थामा हिजो 24 गतेको घटनालाई म पनि भर्सना गर्छु। हेर्नुहोस् तर 23 गतेको घटना चाहिँ यो राज्य पक्षसँग सुशासन खोज्ने नागरिकको 19 जना नियत विद्यार्थीको हत्या हो। त्यो हत्यालाई चाहिँ हामीले आत्मसात गरेर ती नागरिकले कारवाही गर्न सकेको अवस्था नभएको कारणले गर्दा त्यस्ता छुटपुट घटना जब राज्यले छुट्दै जान्छ तब राज्यमा अतिरिक्त नयाँ नयाँ क्रियाहरू घटेर जान्छन्। त्यस कारणले हामी राज्य के हुनु पर्यो भन्दाखेरि दोषी जोसुकै हो कारवाही गर्नु पर्यो, गल्ती जहाँ छ अम्ल्याउनु पर्यो र गल्ती सँगसँगै सच्याउने बाटो, यो बाटोबाट जानुहोस् भनेर सुझाव पनि दिनुपर्छ। अन्यथा आलोचना मात्रै गरेर गयौँ भने चाहिँ देश बनिँदैन भन्ने।
7: अनि नियुक्तिमा चाहिँ मेरिटोक्रेसी लागू भएको छ, त्यसो भए आफ्नै मान्छे नियुक्ति भएका छन् भनेर व्यापक आइरहेको छ सुशीलजी?
8: हो, म आएँ, आफ्नै मान्छे नियुक्ति भएका छन् भने त्यो हो एकदम गलत हो, त्यो हुनु हुँदैन। मैले फेरि निवेदन गरेँ, आफ्नो मान्छे नियुक्ति हुनु हुँदैन, आफ्नो मान्छे नियुक्ति गरिएको छ भने त्यो चाहिँ गलत हो भनेर हामीले मान्नुपर्छ। त्यसलाई चाहिँ हामीले आलोचना गरौँ, कहाँ कहाँ भएर को को भए पनि देखाउनु पर्यो, को कसको नातामा पर्यो। हामी सार्वजनिक गरिदिउँ न, यो मन्त्रीले यो नियुक्ति गर्दाखेरि यो आफ्नो मान्छे नियुक्ति गरौ, यहाँ यति पैसा,
7: मन्त्रालयको संख्या घटाइयो। आज प्रधानमन्त्री कार्यालयमा 27 जना त स्वकीयहरू सचिवालय सदस्यहरू नै काम गर्छन् होइन, ऊर्जा मन्त्रीकामा त्यस्तै छ, अन्य मन्त्रीमा त्यस्तै छ, सचिवहरूलाई चलाउने सहजकर्ताहरू बस्छन्, यही हो त सुशासन भन्ने प्रश्न छ नि त।
8: त्यो प्रश्नको उत्तर यसरी हेर्नुहोस्, कसरी हेर्नुहोस् भने 27 जनाको एउटा स्वकीय सचिवालयमा मान्छे छन्, हिजो 11 जना थिए अघिल्लो सरकार भन्ने कुरा होइन, 11 जना हुँदाखेरि यो राज्यको सम्पत्ति कति दोहन भयो, 11 जनाले गर्दाखेरि को को मान्छे ल्याए, नियुक्तिको आधार के थियो, शैक्षिक मान्छे थिए कि योग्यता थियो कि परिवारका मान्छेले राखेका थिए, आज 27 जना ल्याउँदाखेरि कति खर्च हुँदैछ? हिजो 11 जनामा भएको खर्च भन्दा आजको खर्च थोरै छ भने संख्या गर्ने होइन, राज्यको सम्पत्ति दोहन कति भयो भनेर हेर्नुपर्छ। हिजो 11 जनाले गरेको खर्च भन्दा 10 गुणा कम खर्चमा आज सरकारले 26 जना मान्छे राखेको छ भने सुशासन त्यो हो कि यो हो? त्यो प्रश्न गर्नुपर्छ। हामी संख्या गरेर 27 जना भए भनेर 11 जना भए भनेर कसैलाई पनि दोष लगाउने काम नगरौँ। 27 जनाले गरेको खर्चको अभिलेख निकालेर सार्वजनिक गरौँ, 11 जनाले गरेको अभिलेख निकालेर सार्वजनिक गरौँ। 11 जनाभित्र कसैका छोरा नाति आफ्नै छोरी बुहारी राखेको थियो वा अहिले राखेका मान्छे चाहिँ कुनै पढे लेखेका यज्ञ र स्वच्छ विषयका चाहिँ विज्ञ राखेका छन् भनेर पनि हेरौँ हामीले। यदि विज्ञ छैनन् र त्यही अनुसार राखेको छ भने यो सरकार पनि हिजो जस्तो गलत हो भनेर भन्नुपर्छ हामीले।
7: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह बीच पनि मतभिन्नता शुरू भएछ होइन?
8: यसलाई मैले चाहिँ आकलन गरेको छुइनँ, अब भएको हो दुर्भाग्य हो, त्यो त्यो भयो भने उनीहरूको दुर्भाग्य होइन फेरि त्यो त्यसो हुनु भनेको चाहिँ तपाईँ एउटा निवेदन के गर्ने भने त्यो सो अहिले नै चार महिनामै रवि लाम्साने र बालेन शाहप्रति मत भिन्नता भयो भन्ने आकलन चाहिँ सत्य हो भने त्यो चाहिँ रवि लाम्साने र बालेन शाहको लागि होइन सिंहको देशको लागि दुर्भाग्य हो हेर्नुहोस्। त्यस कारणले हिजो यो जनताले कोहीसँग पनि सुसंगत पाउने रहेनछन्, यो देशकै भएर भन्नुपर्छ हामीले।
7: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाम्साने र प्रधानमन्त्री बालेन्द्र शाह बीच पनि मतभिन्नता सुरु भएछ होइन,
8: यसलाई मैले चाहिँ आकलन गरेको छुइनँ, अब भयो।

0: को आडमा पहुँचको आडमा व्यक्तिले आफ्नो निर्णय गर्न क्षमताको आडमा राज्य दहनको आडमा राज्य चल्दो रहेछ। हामी आम नागरिक चाहिँ गरिब नागरिक चाहिँ गरिबै रहनुपर्छ भन्ने एउटा पीड़ा बोध गर्नेदेखि बाहेक केही पनि होइन। त्यसो नहोस् भन्ने मेरो कामना हो। त्यसो हुन्छ भने यदि सही विषयमा सही ट्रेकमा तपाईँ र हामीले पनि सल्लाह दिनुपर्छ, तपाईँ र हामीले पनि विरोध गर्नेमा विरोध गर्नुपर्छ, गलतलाई गलत भनिदिनुपर्छ, सहीलाई सही भन्नुपर्छ। तर हामी गलतको लागि विपक्षी भएको कारणले विरोध गर्ने, सही भएको कारणले विरोध गर्ने अवस्थामा हामी जानु हुँदैन भन्ने मेरो निवेदन चाहिँ तपाईँलाई रह्यो।
1: तर अब सरकार जुन ढंगले जनताको महत्वाकांक्षा धेरै छ होइन, सुशासन यो देशमा ल्याउनु पर्ने पनि छ। फागुन 21 जसरी आयो, राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ दुईटा नजिकको बहुमत पनि पायो। भाद्र 23 र 24 अब यो देशमा कहिले नदोहोरियोस् भनेर बुवा आमाहरू चाहिँ यतिखेर प्रार्थना गरिरहनु भएको छ। युवाहरूले पनि त्यही प्रार्थना गरिरहेको एउटा विषय छ। आज तीनै जेएनजीहरू कुटिन्छन् होइन, तपाईँले राम्रोसँग थाहा छ। विरोधमा उत्रिँदाखेरि यी पासपोर्ट खरिद प्रक्रिया अघि मैले भनिसके, सुनसरीको तनाव भनिसके, सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति भनिसके, शुरूमा 100 पछि 500 रूपियाँ भन्दा बढ़ीको सामान आयातमा कडाई गरेको विषय भनिसके, प्रधानमन्त्री र मन्त्रीका सचिवालयको कुरा गरिसके, संसद छलेर अध्यादेश मार्फत शासन गरेको कुरा पनि भनिसके, जेएनजी अभियन्तामाथि धरपकड़का विषय, उद्योगी व्यावसायिक गिरफ्तारी र खानतलासी, लास्टमा केही पनि हात लाग्यो सुन्ने भएको त हिजो अस्ति मात्रै तपाईँले सुनिसक्नुभयो, शिक्षा स्वास्थ्यको समताकार र बिजुलीको भ्याटको कुरा पनि त्यस्तै तरिकाले आयो, कर्मचारीहरूसँग टकरावको कुरा आयो, शासनशैली सामाजिक सञ्जालको प्रयोगका कुराहरू छन्। यी यावत कुराहरूले गर्दाखेरि त औंला उठाउने ठाउँ त छन् नि, त आँखै सिम्लेर त कसरी सहयोग गर्ने सुशीलजी?
0: मैले भइन, मैले के भनिन भने आँखै सिम्लेर समर्थन गर्नुपर्छ भन्दै भनिन मैले। मैले के भने भन्नुहुन्छ भने कहाँ गलत भएको छ, त्यो गलत भएकोलाई यहाँ यति गलत भयो भने देखाउनु पर्यो, आलोचना गरेर गलत भयो भन्ने होइन। म अर्को तपाईँले तीनवटा प्रश्न निवेदन गरेँ मैले। अदालतले न्यायपालिकाले के गर्छ भन्नुहुन्छ भने प्रमाणको आधारमा न्याय इन्साफ गर्ने हो। हेर्नुहोस्, प्रमाण संकलन गर्ने काम भनेको के हो भन्दा अभियोजन पक्षको, सरकारले नीति बनायो भ्रष्टाचारीलाई समातेर कारवाही गर्ने भनौँ, अनुसन्धान गर्ने सरकारी वकिल संघको निकायले त्यहाँ सक्षमता भएन। हेर्नुहोस्, त्यो निकायले प्रमाणै नसंकलन नगरिकन प्रमाणै नबुझेर मान्छे समाउने र लगेर अदालतमा दर्ता गरिदिने गर्दाखेरि सरकार पनि असफल हुँदै गयो, न्यायपालिका पनि बन्न लाग्यो। अर्थात् यहाँ चाहिँ कार्य योजना भनेको चाहिँ
1: तपाईँको नेटवर्कमा अलिकति खराबी आयो सुशीलजी, नेटवर्कमा अलिकति खराबी आएको छ प्लिज।
0: अनुसन्धान गर्ने एउटा निकाय छ, हेर्नुहोस्, त्यो निकायले अनुसन्धान गर्छ है। अनुसन्धान गर्दै जाँदाखेरि त्यो निकायले गरेको अनुसन्धानमा चाहिँ हामीले सही तरिकाले आकलन गर्न सकिनौँ भने, त्यसो हुँदाखेरि आकलन गर्न सकिएन भने हामी के हुन्छौँ भन्दाखेरि चाहिँ हामी तेस्रो पक्ष दोषको जिम्मेवारी दोस्रो जस्तै अहिले समाउँदै छोड्दै भने अदालतलाई पनि दोष लगायौँ, हामीले सरकारलाई पनि दोष लगायौँ। त्यो प्रधानमन्त्री गृहमन्त्रीको जिम्मेवारी पनि होइन, अदालतको जिम्मेवारी पनि होइन। अनुसन्धान गर्ने निकायले अनुसन्धानको प्रमाण भेटेर मान्छे समाउनुपर्छ, समाइदिने, आफ्नो जिम्मेवारी पुरा गरिदिने, प्रमाण नभेटिकन लगेर बुझाइदिने, अदालतले छोडिदिने, अदालत पनि बन्दा हुन्छ, सरकार पनि बन्दा हुन्छ। त्यसो हुँदाखेरि मैले अघि भन्न खोजेको के हो भने सरकार त परिवर्तन भयो, तर त्यो अनुसन्धान गर्ने निकाय प्रहरी प्रशासन सरकारी वकिल अझै पनि के छ भने हिजकै ढगदगी छ, मान्छे आफ्नो पहुँच अनुसारको समाउने, पहुँच अनुसारको छोड्ने जुन ढगदगी छ, प्रमाण नदुखाइकन आधार लगिदिने पनि हिजोको व्यवस्था थियो, त्यो पनि अहिले पनि त्यही कायम रहेको छ। र त्यो व्यवस्थाका लागि हामीले अहिले सरकारले गरेका केही कठोर कदमलाई चाहिँ हामीले सुशासनको लागि भनेर मान्नुपर्छ, किनभने ती संयन्त्रहरूले के गर्दैछन् अहिले भन्दाखेरि एक अदालत दोस्रो सरकार दुवैलाई बदनाम गर्ने काम गर्दैछन्, यी व्यवस्था जोगिनुपर्छ। अर्को कुरा, तपाईँले जहाँसम्म 100 रुपियाँको भेटको सम्बन्ध कुरा त मैले अगाडि नै निकाल गरेँ, एउटा जेएनजी समूह भन्ने प्रश्न आयो। हेर्नुहोस्, जेएनजी समूह भनेको चाहिँ कसलाई मान्नुहुन्छ भन्दा म चाहिँ के मान्छु भने जेएनजी समूह भनेको कुनै कुनै राजनैतिक दलसँग आबद्ध नभइकन यो देशमा सुशासन कायम गर्नको लागि निष्पक्षबाट लाग्ने समूह चाहिँ म जेएनजी समूह भनेर मान्छु। राष्ट्रपाको समूह भएको 28 वर्ष भन्दा मुनिका एमालेमा 28 वर्ष भन्दा मुनिका विद्यार्थी संगठन वा काँग्रेसमा भएका विद्यार्थी जेएनजी म मान्दिनँ। हेर्नुहोस्, किनभने उनीहरू चाहिँ के हुन् भातृ संगठन हुन् र भातृ संगठनलाई जेएनजीको परिभाषाभित्र राखेर जेएनजीको बन्दाम नगरौं। त्यसकारण जेएनजी भनेको चाहिँ एमालेको झण्डामा बस्ने होइन, राष्ट्रपाको झण्डामा बस्ने होइन, काँग्रेसको झण्डामा बस्ने होइन, यो देशको नागरिकलाई चाहिँ कहाँनिर सुशासन भएन त्यो खोज्न आवाज उठाउने मान्छे चाहिँ जेएनजी हो। त्यसकारण जो आवाज सुन्दै हुनुहुन्छ तपाईँ ती आवाज भनेका हेर्नुहोला, बुझ्नुहोला, ती आवाज सुन्ने बोल्दै मान्छेका पृष्ठभूमि हेर्नुहोला, ती कुनै न कुनै दलका भातृ संगठनका व्यक्तिहरू हुन्। त्यसो हुँदाखेरि ती व्यक्तिको आवाजलाई जेएनजीको आवाज भनेर सम्बोधन नगर्नु, सम्बोधन कसलाई गर्नुहोस् भने वास्तवमा नेपाली जनताको पीड़ाका लागि जो बोल्दैछ निस्वार्थ भएर दलको आवरण बाहिर गएर ती व्यक्ति चाहिँ जेएनजी हुन् भनेर हामीले परिभाषित गर्न सकेनौँ भने हामी भाष्य सृजना गर्छौँ समाज, त्यसकारण भाष्य सृजना गर्ने जिम्मेवारी हामीमा पनि छैन होला भन्ने चाहिँ म निवेदन गर्छु।
1: हस्, सुशील साहबको लागि यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हजुर नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक, कानूनका जानकार सुशील सापकोटा, नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं।

न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्सन।
0: खरो विषयमा दरो बहस, नेपाली बहस,
2: यस नेपाली बहसका साथमा
3: प्रीति तयारी चौचौ
4: ग्लोबल आईडी ब्याङ्क सबैका लागि ब्याङ्क
5: डिस होम इन्टरनेट।
6: यतिखेर हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल हुनुहुन्छ। पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: नमस्कार, गुड मर्निङ।
6: अब सरकार त सुशासनकै बाटोमा छ, जनताको डेलिभरीमा चाहिँ सरकार
0: समयको ख्याल राखौ।
8: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो, इट्स 10 AM।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।

नम्बरको 12,000 लिटर पेट्रोल बोकेको ट्याङ्कर गुजरा नगरपालिका 3 स्थित धनसरपुर नजिक दुर्घटनामा परेको हो। प्रहरीका अनुसार सड़कमा अचानक आएको मृगलाई बचाउने क्रममा ट्याङ्कर अनियन्त्रित भई सड़कको दाहिने किनारामा पल्टिएको थियो। पल्टिने बित्तिकै ट्याङ्करमा आग लागि भएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रा निगापुरबाट प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाको नेतृत्वमा 10 जना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट प्रहरी निरीक्षक राजेन्द्र थापा मगरको नेतृत्वमा 5 जना गरी 15 सदस्य संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो। चन्द्रपुर नगरपालिका र बाराको निजगढ़ नगरपालिका दमकलको सहयोगमा बिहान करिब 6:50 बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। आगो नियन्त्रणमा आएपछि महेन्द्र राजमार्गमा सवारी आवागमन पुनः सुचारू गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। यही साउन 14 गते सिराहाको गोलबजारमा भएको हिंसात्मक घटनाबाट भौतिक क्षति बेहोरेका व्यवसायीहरूले सरकारले क्षतिपूर्ति उपलब्ध गराउने र सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्न सकिने वातावरणको प्रत्याभूति नदिएसम्म पसल सञ्चालन नगर्ने अडान लिएका छन्। विशेष गरी मुस्लिम समुदायका व्यवसायीहरूले आफूलाई लक्षित गरेर पसल घर तथा धार्मिक स्थलमा तोड़फोड़ आगजनी र लुटपाट गरिएको आरोप लगाउँदै राज्यले घटनाप्रति गम्भीरता नदेखाएको गुनासो गरेका छन्। घटना भएको एक साताभन्दा बढ़ी समय बितिसक्दा पनि संघीय सरकार प्रदेश सरकार स्थानीय तह उद्योग वाणिज्य संघ तथा सम्बन्धित निकायका प्रतिनिधि आफ्नो अवस्था बुझ्न समेत नआएको भन्दै व्यवसायीहरू आक्रोशित बनेका छन्। उनीहरूका अनुसार करोड़ रूपियाँ बराबरको क्षति भए पनि राहत क्षतिपूर्ति वा पुनर्स्थापना सम्बन्धी कुनै स्पष्ट योजना सार्वजनिक गरिएको छैन। पीड़ित व्यवसायीहरूले आन्दोलनका क्रममा मुस्लिम समुदायलाई नै निशाना बनाइएकाले आफ्नो समुदाय असुरक्षित महसुस गर्न बाध्य भएको बताएका छन्। उनीहरूका अनुसार गोलबजार क्षेत्रका दर्जनौ पसल व्यापारिक प्रतिष्ठान गोदाम तथा निजी घरहरूमा तोड़फोड़ आगजनी र लुटपाट भएको छ। कतिपय व्यवसायको सम्पूर्ण व्यवसाय नै तहस नहस भएको छ भने व्यवसायीहरूको दावी अनुसार गोलबजारमा मात्रै मुस्लिम समुदायका व्यवसायीहरूले करोड़ौं रूपियाँ बराबरको आर्थिक क्षति बेहोरेका छन्। पसलभित्र रहेका सामग्री नगद फर्निचर विद्युतीय उपकरण तथा व्यापारका अन्य सामग्री नष्ट हुँदा धेरै परिवारको जीविकोपार्जन संकटमा परेको उनीहरूले बताएका छन्। पीड़ित व्यवसायहरूले सरकारले क्षतिपूर्तिको सुनिश्चितता नगरेसम्म र सुरक्षा निकायले विश्वसनीय सुरक्षा व्यवस्था नगरेसम्म व्यवसाय सञ्चालन गर्न नसकिने समेत स्पष्ट पारेका छन्। व्यवसायीहरूले घटना भएको यति लामो समयसम्म पनि कुनै सरकारी निकायले आफ्नो क्षतिको विवरण संकलन गर्न वा राहतका विषयमा छलफल गर्न पहल नगरेको समेत गुनासो गरेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। आज 5 संसदीय समितिको बैठक बस्दैछन्, जस अनुसार बिहान 11 बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिहरूबाट प्रतिवेदन पेश र छलफल हुनेछ। त्यस्तै बिहान 11 बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको काम कार्यवाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल हुनेछ। दिउँसो 1 बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दल विधेयक 2083 उप सैद्धान्तिक छलफल, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र करागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेश गर्ने सम्बन्धमा छलफल हुनेछ। त्यस्तै बिहान 10 बजेदेखि बस्ने शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ भने दिउँसो 2:30 बजे बस्ने राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल हुनेछ। निर्माण शुरू गरेको झण्डै 7 वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ़ बुटवल सड़क खण्ड यति बेला निकै सहज बनेको छ। नारायणगढ़बाट बुटवल पुग्न सामान्यतया 2 घण्टा मात्रै लाग्ने गरेको छ। त्यसो त कतिपय निजी सवारी चालकहरू 1 घण्टा 30 मिनटमा यो सड़क पार गरेको बताउँछन्। गत वर्षमा दाउनेको सड़कका कारण कतिपयले यही सड़कमा रात बिताउनु परेको थियो। वर्षा र चाडपर्वको बेलामा पूर्व पश्चिम यात्रा गर्नुपर्ने कतिपय पर्वमा घर जान समेत नसकेको पीड़ा रहेको थियो। यो सड़कमा समस्या आएर बुटवल पाल्टा लगायतबाट आउने यात्री पोखराउँदै आउनुपर्ने बाध्यता थियो। कतिपयले कालीगण्डकी करिडोरको बाटो समेत प्रयोग गर्ने गरेका थिए। चितवन आउँदा भैरवबाट विमानतर्फ काठमाण्डु हुँदै पुनः चितवनमा आउनेहरू पनि प्रशस्त थिए। कतिपयले भैरवबाट पोखरा गएर चितवन आउने गरेका थिए। वर्षातको समयमा धेरैले निकै दुःख पाएको यो सड़क अहिले सरर बनेको छ भने नारायणगढ़ बुटवल सड़क आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार यो सड़कको निर्माण 2 खण्डको 92% हारिसकेको छ। 42 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि पटक पटक मिति थप गर्दै आइएको थियो। 65 किलोमिटर लम्बाईको नारायणगढ़ दाउने खण्डलाई पूर्वी खण्ड र 49 किलोमिटर लम्बाईको दाउने बुटोल खण्डलाई पश्चिमी खण्ड भनिएको छ। नारायणगढ़ बुटोल सड़क 2 लेनबाट 4 लेनमा विस्तार गरिएको छ। बस्ती भएका ठाउँमा 6 लेन बनाइएको छ। यस विस्तार अन्तर्गत बजार क्षेत्रको 28 किलोमिटर खण्डलाई 6 लेन र अन्य क्षेत्रलाई 4 लेनमा स्तरोन्नति गरिएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: समय सूचक अहिले साँझको 7 बज्यो 8:07 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नु हुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू:
4: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
4: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
5: चैते धानमा नेक ब्लास्टको समस्या।
6: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम:
6: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
6: खेतमा पानी जमाइ राख्ने:
5: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
6: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो

0: काठमाडौँमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: 5 islands on the moon chart. Radio Silence 89.8 megahertz.
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556493495।
5: चैते धानमा नेक ब्लास्टको समस्या।
6: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम:
6: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
6: खेतमा पानी जमाइराख्ने:
5: विभिस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
6: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बिहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बिहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
7: रेडियो साइन 89.8 MHz।
6: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: सुकुम्बासी बस्ती विस्थापनको प्रभाव सबैभन्दा बढ़ी बालबालिकाको भविष्यमा देखिएको छ। कतिपय बालबालिका अझै पनि पढ़ाईबाट वञ्चित रहेको खबर बाहिरिँदै गर्दा सरकार मार्फत उनीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखिनु आवश्यक छ। उनीहरूको पढ़ाई सुनिश्चित गर्न आज सर्वोच्च अदालतको आदेशले राज्यको जिम्मेवारीलाई थप स्पष्ट बनाएको छ। तर दीर्घकालीन समस्या समाधानका लागि राहतसँगै व्यवस्थित पुनर्स्थापना र दिगो नीतिको आवश्यक छ। नागरिकको मौलिक अधिकार र मानवीय समवेदना बीच सन्तुलन कायम गर्दै सरकारले प्रभावकारी कदम चाल्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
2: सरकारले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीहरूको संशोधित तलब ग्रेड र सुविधा निर्धारण गरेको छ। बजेट मार्फत घोषणा गरिएको 10% तलब वृद्धि र 10% प्रोत्साहन भत्ता अनुसार कर्मचारीको मासिक तलब बढ़ाइएको हो। अर्थ मन्त्रालयका अनुसार कर्मचारीको तलब पद अनुसार न्यूनतम 1912 रूपियाँदेखि अधिकतम 5662 रूपियाँसम्म बढ़ेको छ। यससँगै सामान्य श्रेणीका कर्मचारीको मासिक कुल तलब करिब 40,000 रूपियाँ पुग्ने सरकारको दावी छ। नयाँ व्यवस्था अनुसार निजामती सेवाको सबैभन्दा उच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको मासिक तलब 90,594 रूपियाँ कायम गरिएको छ। मुख्य सचिवको प्रारम्भिक तलब 84,932 रूपियाँ हुनेछ, जसमा ग्रेड वृद्धि भएपछि कुल तलब 90,594 रूपियाँ पुग्नेछ। यस्तै विशिष्ट श्रेणी सचिवको मासिक तलब 84,576 रूपियाँ तोकिएको छ। अर्थ मन्त्रालयले हिजो सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयलाई नयाँ तलबमान कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अस्पतालहरूलाई तिर्न बाँकी रहेको करिब 15 अर्ब रूपियाँ बोक्यौता भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रुजु प्रक्रिया

0: पूरा भएपछि 10 देखि 12 अर्ब रूपियाँ भदौभित्र भुक्तानी गर्ने जनाएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि 55,000 स्वास्थ्यकर्मी आवश्यक रहेको जनाएको छ। हाल देशभर करिब 35,000 स्वास्थ्यकर्मी कार्यरत रहे पनि आवश्यकता भनी 90,000 भन्दा बढ़ी रहेको स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बताउनुभयो। हाल स्वीकृत 1,808 नयाँ दरबन्दी 2 महिनाभित्र पदपूर्ति गर्ने र थप 5 देखि 600 नयाँ दरबन्दी सिर्जना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकनको अनुमति दिएको छ। अब विवादको पुनः सुनवाई 3 न्यायाधीशको इजलासमा हुनेछ। यसअघि सर्वोच्चको संयुक्त इजलासले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिक ठहर गर्दै निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। उक्त फैसला त्रुटिपूर्ण रहेको दावी गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले पुनरावलोकन निवेदन दिएका थिए। प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएपछि अब अघिल्लो फैसला सही थियो वा थिएन भन्ने विषयमा फेरि बहस हुनेछ। त्यसपछि हुने निर्णयले कांग्रेसको आधिकारिकता विवादको टुंगो लगाउनेछ। देउबा पक्षले भने यसलाई स्वागत योग्य भनेको छ। आन्तरिक विवादमा फँसेको पार्टीलाई पूर्ण लयमा फर्काउन संवादको वातावरण बन्ने कांग्रेस नेता मीन विश्वकर्माले सीआईएनलाई बताउनुभयो।
1: अहिलेसम्म पार्टी नमिलेको तर अदालतले फेरि यो मुद्दा हेर्नुपर्ने व्यक्तिगतको निर्णयहरू चाहिँ त्रुटिपूर्ण देखियो, बेलुसको देखिमा जस्तो भयो भनेको हुनाले अब फेरि यो मुद्दा अदालतमा विचाराधीन रहेको हुनाले अब आपसी वार्ता छलफल चाहिँ अनौपचारिक त गर्न सकिने भयो तर पार्टीको औपचारिक वार्ता छलफल भन्ने कुरा सर्टअपमा आदि इत्यादि केही पनि नहुने भयो। त्यसैले अब अदालतको आजको आदेश चाहिँ हाम्रा लागि स्वागत योग्य छ र हामीले हाम्रो निवेदनको सुनवाई भएको हामी खुसी व्यक्त गर्दछौ। तर यसले हार्दिक भन्दा पनि पार्टी नेपाली कंग्रेस पार्टी जसरी 14 महाधिवेशनमा एकरूपता एकताबद्ध भएर 14 महाधिवेशन गरेका थियौं यसले 15 महाधिवेशन पनि एकताबद्ध भई 15 महाधिवेशन गर्ने सम्भावनाको ढोका चाहिँ खोलेको छ। त्यसैले अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको थियो। अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने वातावरण बनायो।
0: यसैबीच सभापति गगन थापा लगायतका शीर्ष नेताहरू सर्वोच्चको निर्णयपछि छलफलमा जुट्नु भएको छ। गृहमन्त्री सुदान गुरूङले राष्ट्रिय सभामा आफ्नो अभिव्यक्ति र भाषा ठाडो हुन पुगेको भन्दै सांसदहरूसँग औपचारिक रूपमा माफी माग्नु भएको छ। मनसुनजन्य विपद व्यवस्थापनबारे छलफलका क्रममा निर्मला पन्त हत्या प्रकरणको विषय उठेपछि गृहमन्त्रीले सांसदहरूलाई उक्त विषयमा प्रश्न नगर्न चेतावनी दिनुभएको थियो। त्यसपछि उहाँको अभिव्यक्तिको आलोचना भएपछि गृहमन्त्री गुरूङले रुस्टमबाटै आफ्नो भाषा अनुचित भएको स्वीकार गर्दै क्षमा याचना गर्नुभयो।
2: र मेरो तर्फबाट अब अलिकति ठाडो तरिकाले यो अलिकति भयो जस्तो लाग्यो मलाई पनि होइन, यसको लागि म क्षमा प्रार्थी पनि छु, हजुरहरूलाई माफ पनि माग्न चाहन्छु। यो तर यो विषय चाहिँ कस्तो हो भन्दाखेरि हजुरको यो संसदको मर्यादा र जनताप्रतिको आशालाई म बुझ्छु, उच्च सम्मान पनि गर्न चाहन्छु। तर यसलाई अनुसन्धानको विषयलाई हामीले सदन मार्फत गर्ने चाहिँ अनुसन्धानको विषयहरू चाहिँ यो सदन मार्फत चाहिँ हामीले गर्नु चाहिँ मिल्दैन। अनुसन्धान हो नि त, त्यो त त्यो विषयलाई त हामीले सकेसम्म चाहिँ गोप्य राखेर रा, अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएर हामीले यसलाई चाहिँ रिजल्ट दिनु ठूलो कुरा हो नि त।
0: यसैबीच गृहमन्त्री गुरूङले सरकारले संसदमा प्रश्नको जवाब दिनुभन्दा अघि नै काम गरिसक्ने बताउनु भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले काठमाण्डु उपत्यका सहित 30 जिल्लाका साना नदी तथा खोलामा आज आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे प्लाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलप्रासी, पूर्व पश्चिम, रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहु, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, डोटी, डण्डेधुरा, कैलाली र कञ्चनपुर लगायतका जिल्लामा साना नदी र खोलामा पानीको सतह बढ़ने सम्भावना रहेको छ। शाखाले भोलि र पर्सी बढ़ने साथै प्रदेशका केही साना नदीहरूमा आकस्मिक बाढ़ीको जोखिम रहने पूर्वानुमान गरेको शाखा प्रमुख विनोद प्राजुलीले सीआईएनसँग बताउनुभयो।
3: दुई दिनदेखि मनसून अलि सक्रिय छ नेपालको क्षेत्रमा र यो सक्रियता भोलिसम्म कायम गर्न सक्ने देखिन्छ। यो सन्दर्भमा आज बिहानको बाढ़ी पूर्वानुमान वर्तमान बुलेटिनमा हामीले मुख्यतः नारायण नदीको क्षेत्रमा आज सतर्कता तह पार हुने अवस्था पूर्वानुमानसँगै सचेतनाको लागि पूर्व सूचना जारी गरेका छौं भने अन्य जति पनि नारायणी नदीका शाखा नदीहरू छन् त्रिशुली, बुढी गण्डकी, मर्स्याङदी, सेती, मादी, दमो, कालीगण्डकी लगायतमा पनि सतर्कताको सूचना चाहिँ दिएको छ। त्यस्तै कोशीको क्षेत्रमा पनि केही ठाउँमा पानी छ।
0: नेपालमै विकास गरिएको बहुप्रकोप पूर्व सूचना प्रणाली महिनाको सफल परीक्षण गरिएको छ। इनोभेटिभ इन्जिनियरिङ सर्भिसेस प्रणालीले निर्माण गरेको यो

0: सहित विभिन्न आवाज सन्देश समेत प्रसारण गर्न सक्ने सुविधा रहेको सीआईएमसँग संचालक राहुल गुप्तालाई पनि नियन्त्रणमा लिएको जनाइएको छ। पछिल्लो एक महिनामा बजारमा अधिकांश तरकारी तथा हरियो सागसब्जीको मूल्य बढ़ेको छ। असार 21 गतेदेखि यताको औसत बजार मूल्य तुलना गर्दा केही तरकारीको भाव 3 गुणा भन्दा बढ़ीले उकालो लागेको देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार जिरीको सागको मूल्य सबैभन्दा धेरै 340.18% बढ़ेको छ। पालुङ्गोको साग 309.9%, पार्सले 287.75%, रायो साग र ब्रोकाउली 257.14%, लाम्चो भेन्टा 227.27% तथा तितो करेला 200% महँगिएको छन्। दैनिक भान्सामा बढ़ी प्रयोग हुने भिन्डी बोडी घिउसिनी मकै बोडी काउली हरियो फर्सी हरियो धनियाँ र हरियो खुर्सानीको मूल्य पनि एक महिनामै मूल्य दोब्बरको हाराहारीमा पुगेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले कन्सुलर प्रणालीकरणका लागि अनलाइन आवेदन प्रणाली शुभारम्भ गर्नुभएको छ। नेपाल ई प्रमाणीकरण प्रणाली अन्तर्गत सञ्चालनमा आएको यस सेवासँगै अब सेवाग्राहीले कन्सुलर प्रमाणीकरणका लागि मन्त्रालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ। प्रणाली उद्घाटन गर्दै मन्त्री खनालले डिजिटल प्रविधि सेवा प्रवाहको माध्यम मात्र नभई सार्वजनिक प्रशासनलाई पारदर्शी प्रभावकारी र उत्तरदायी आउने रूपान्तरण कार्य प्रक्रिया भएको बताउनुभयो।
1: विभिन्न प्रयोजनका लागि पेश गरिने कागजातहरूको कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधि मैत्री बनाउने उद्देश्यले विकसित गरिएको कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली नेपाल ई एटेस्टेशन सिस्टम एनईएटीएस को शुभारम्भ गरेका छौं। मैले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा गरेको पहिलो निर्णयले आज मूर्त रूप लिएकोमा मलाई अत्यन्तै खुशी लागेको छ र यसले परराष्ट्र मन्त्रालयको समग्र सेवा प्रवाहलाई उदाहरणीय बनाउन सहयोग गर्नेछ भन्नेमा म विश्वस्त छु।
0: साझा खबरमा अब विदेशका खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणा गरेसँगै बंगलादेशमा पुनः विवाद शुरू भएको छ। नयाँ दिल्लीमा पत्रकारसँग प्रत्यक्ष कुराकानी गरेको विषयमा बंगलादेशमा आक्रोश व्यक्त भएका छन्। बंगलादेशले द्विपक्षीय सम्बन्धमा यस घटनाको सम्भावित प्रभावहरूको बारेमा विचार नगरी भारत सरकारले हसिनालाई सार्वजनिक कार्यक्रममा बोल्ने अवसरसहित सार्वजनिक कार्यक्रम आयोजना गर्न अनुमति दिएकोमा गहिरो व्यक्त गरिएको छ। अब खेल खबर। फिफा निलम्बनका कारण नेपालले अगस्त अन्तिमदेखि शुरू हुने एएफसी 20 वर्ष मुनिको एसियन कप छनौट खेल्न नपाउने भएको छ। खेल तालिकाबाट नेपालको नाम हटाइएको छ। एसियाली फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको ड्र तालिकामा नेपालको नाम हटाइएको छ। छनौटमा नेपाल डेभलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो। अब नेपालले 20 वर्ष मुनिको एसियन कप छनौट खेल्न पाउने छैन।
2: तमोर करिडोरले फेरियो पहाड़ी क्षेत्रको मुहार। गाउँ फर्किन थाले बसाई सरेका परिवार।
3: अब हामी पनि केही डाइरेक्ट व्यवसाय गर्ने भनेर सरेको थियौँ। बाटोहरू पनि गर्नु, अब सुविधाहरू पनि आउन थाल्यो। त्यही भएर हामी अहिले खोलामा टाढामा यस्तो सानो आफ्नो घरमा होटल व्यवसाय गर्न बसिरहेको।
2: 2065 सालमा शुरू भएको तमोर करिडोरले विकास र रोजगारीको बाटो खोल्दै। रिपोर्ट पर्यटन क्षेत्रको विकासमा सांसदको भूमिका। संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। 2065 सालमा संसदीय विकास कोषको रकमबाट शुरू भएको तमोर करिडोरका कारण कोशी पहाड़ी जिल्लावासीलाई सजिलो भएको छ। सड़क निर्माण भएसँगै धनकुटा र आसपासका पहाड़ी बस्तीबाट वर्षौं अघि बसाई सरेका परिवारहरू आफ्नै जन्मथलो फर्किन थालेका छन्। सड़कले केवल दूरी घटाएको छैन, गाउँमा सम्भावनाको ढोका पनि खोलिदिएको छ।
7: चौबिसै गाउँपालिका चार फलामेटार कुनै बेला धनकुटाकै दुर्गम बस्ती मध्ये एक मानिन्थ्यो, तर अहिले यहाँ सड़कसँगै बिजुली, खानेपानी, संचार र यातायातको पहुँच विस्तार भएको छ। स्थानीय उत्पादन बजार पुग्न थालेका छन् भने दैनिक उपभोग्य सामग्री पनि गाउँमै उपलब्ध हुन थालेका छन्। यही परिवर्तनले स्मृति लिम्बुको परिवार पनि गाउँ फर्किएको छ।
8: बसाई किन परेको भन्दाखेरि मेरो ससुराबा पनि बिरामी हुनुहुन्थ्यो, ब्लड क्यान्सर लागेको थियो। अब हामी पनि केही डाइरेक्ट व्यवसाय गर्ने भनेर सरेको थियौँ। अनि त्यस पछाडि अहिले हामीले उतै अब बाटोहरू पनि गर्नु, अब सुविधाहरू पनि आउन थाल्यो, त्यही भएर हामी अहिले खलामेटारमै यसै जानु, आफ्नो घरमा होटल व्यवसाय गर्न
7: बसिरहेको छौँ। खलामेटार मात्रै होइन, तमर करिडोर अन्तर्गत पर्ने सदमटार, हङ्समोरङ र भैँसेटार जस्ता बस्तीमा पनि बसाई सरेका परिवारहरू गाउँ फर्किने क्रम शुरू भएको छ। फर्किएकाहरू वैकल्पिक व्यवसायमा जोड़िएका छन्। कसैले तरकारी खेती गरिरहेका छन् भने कतिले होटल व्यवसाय समेत चलाएका छन्। चौबिसे गाउँपालिका चार कुरुलेका महेन्द्र न्यूपानी,
9: तमर कोरिडोरले गर्दाखेरि पहिलेको भन्दा धेरै परिवर्तन आएको छ। सबैको जीवन स्तर धेरै उच्च भएको छ, सुध्रेको छ। त्यहाँ ठाउँ छोडेर गएको मान्छेहरू अहिले चाहिँ फेरि पसाइ सरेर पुनः आफ्नै गाउँमा फर्केर आएर चाहिँ अब होटल व्यवसायदेखि कृषि व्यवसायदेखि लिएर गरिरहेको छ।
7: तमर कोरिडोर निर्माणले यातायातको सुविधा मात्र दिएको छैन, गाउँ छोडेकाहरूलाई धेरै आफ्नै माटोसँग जोडिने आत्मविश्वास पनि थपेको छ। चौबिस गाउँपालिका चारका जनप्रतिनिधि सबिना लकान्द्री,
10: बसाई सरेर जानुहुने हाम्रा आफ्ना आफन्तहरू फर्केर राम्रो बस्ती बसालेर चाहिँ व्यापार व्यवसाय गरेर चाहिँ आफ्नै गाउँमा केही गर्दा हुने रहेछ भन्ने हेतुले राम्रो काम गरेर उदाहरणीय बन्नु भएको छ र यो परिवर्तन करिडोर बनेसँगै यो परिवर्तन भएको हो।
7: भारतको जोगमुनीबाट चमर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्ने उद्देश्यले संविधान सभा सदस्य हेमराज भण्डारीको संसदीय विकास कोषबाट 2065 सालमा 10 लाख बजेट विनियोजन गरेर उपभोक्ता समिति मार्फत काम शुरू भएको थियो। त्यसपछि धनकुटाको मूलघाटदेखि पाँच थरको शुभाङसम्म 2066 सालमा ट्र्याक खोल्न 6 अर्ब 15 करोड 14 लाखमा ठेक्का सम्झौता भए काम शुरू भएको थियो। तमोर करिडोरका मुख्य अभियन्ता हेमराज भण्डारी,
11: भौतिक पूर्वाधार सामान्य कुरा हो भनिन्छ, तर भौतिक पूर्वाधारले मान्छेको चेतनामा पनि विकास गर्दो रहेछ। उसको काम गर्ने तौर तरिकामा पनि विकास गर्दो रहेछ। उसले खेती गर्ने र उत्पादन गर्ने तरिकामा पनि विकास गर्दो रहेछ। जो गएका मान्छेहरू पनि फर्किनेतिर छलफल गर्न थाले भन्दा यसले ठूलो परिवर्तन ल्यायो। समग्र त्यो क्षेत्रको मानिसहरूको जीवनमा चाहिँ एउटा कायापलट ल्याउने योजनाको रूपमा, आयोजनाको रूपमा विकास भएको हेर्दाखेरि त्यहाँका मान्छेहरूसँगको छलफलमा, भेटघाटमा उनीहरूले फोन गर्छन्, कुराकानी गर्छन्, अनि त कहिले धन्यवाद दिन्छन्, कमसेकम तपाईँले शुरूआत गरिदिनु भन्छन्। एउटा राजनीतिक कार्यकर्तालाई, एउटा अभियन्तालाई एउटा त्योभन्दा ठूलो आत्मसन्तुष्टि र खुसी चाहिँ अरू केही पनि नहुँदो रहेछ।
7: तमर करिडोर अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँच थरको गणेशचोकसम्मको 155 किलोमिटर मध्ये हालसम्म 73 किलोमिटर सड़क कालोपत्र भइसकेको छ। तर यस सड़क खण्डमा पर्ने 8 वटा मोटरेबल पुल निर्माणको कामले गति नलिँदा तमोर करिडोर सड़कबाट यात्रुहरूले अपेक्षा गरे जतिको सुविधा भने पाउन सकेका छैनन्। गोपाल बराइली, सीआईएन रेडियो, धनकुटा एफएम, धनकुटा।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पर्यटन विकासको ढोका खोल्न सांसदको सक्रिय भूमिका आवश्यक।
12: मैले चाहिँ पर्यटन मन्त्रालयमा मैले यत्तिका अवधि होटल तथा पर्यटन व्यवसायमा व्यतीत गर्दै गर्दाखेरि मैले जानेका बुझेका कुराहरू त्यहाँ सेयर गरेर एउटा व्यवसायको किसिमले त गर्नुपर्थ्यो भने अब अहिले एउटा संसदको भूमिकामा आइसकेपछि त्यसमा मैले गर्नुपर्ने काम म छोडिन गर्छु।
2: गन्तव्य चिनाउनेदेखि पूर्वाधार बनाउनेसम्म सांसदको भूमिका निर्णायक। संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
15: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
16: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि हरिको नामले अलि बढी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ मानिज्यू
17: धन्यवाद तपाईँको मत परिणामको कुरा गर्दाखेरि 27,274 मत तपाईँले प्राप्त गर्नुभयो निर्वाचनको बेला अनि निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप यादव जो पूर्व मन्त्रीको रूपमा पनि हुनुहुन्छ 13,030 मत ल्याउनु भयो भने 14,244 मतको फराकिलो अन्तर त्यहाँनिर रहन गयो र तेस्रो स्थानमा नेपाली काँग्रेसका अनिल कुमार रंगाट लगभग 11,885 मत उहाँले प्राप्त गर्नुभयो निर्वाचनको बेलामा प्रतिस्पर्धा गर्दाखेरि तेरो मेरो हाम्रो तिम्रो पार्टी अलग अलग विचार सिद्धान्तको कुरा गरिए पनि अब तपाईँ जितेपछि त सबैको साझा हुनुभयो म त्यो साझा उम्मेद्वारकै रूपमा छु जस्तो लाग्छ कि अहिले पनि जसले तपाईँलाई मतदान गर्नुभयो त्यतातिर मात्रै अलि बढी ध्यान जाँदो रहेछ
18: होइन मैले त अघि तपाईँले भन्नुभयो जस्तै अब निर्वाचित भइसकेपछि त हामी यो पार्टी त्यो पार्टी म यसको म उसको भन्ने कुरै रहेन त्यहाँका मतदाता त अब हाम्रो सबै मतदाता त्यहाँका जनता त हाम्रो मेरो हुने भए जितिसकेपछि मैले त मसँग प्रतिस्पर्धा गरिरहेका प्रदीप यादव पूर्व मन्त्रीज्यू र अनिल

0: दाजुलाई पनि मैले धेरै मिल्ला भनेर पनि मैले उहाँ प्रदीप दाजुलाई फोन गरेको थिएँ।
1: अंशिका अनुभवपछि
0: अब उहाँले पनि अब जस्तो धेरै कुराहरू अब तपाईँ आफैले पनि सिक्ने हुनुहुन्छ, त्यसमा मैले गर्नुपर्ने मैले भन्नुपर्ने केही छ भने म भनौँला भनेर उहाँले पनि
1: त्यतिखेर निर्वाचन सकेपछि तपाईँको निकटतम प्रतिस्पर्धी यादव रक्ष रूपमा
0: अनिल रुटाजीसँग त लगभग धेरै पटाजीसँग भयो होला।
1: उहाँहरूले उठाएका विषयवस्तुहरू पनि निर्वाचन क्षेत्रका नागरिकले पनि तपाईँलाई गुनासो गर्न सक्ने दुःख सुख बाँड्न सक्ने त्यो वातावरण अहिले बनिसक्यो कि अथवा त्यो बनाउने चरणमै हो?
0: त्यो निर्वाचन उहाँको र मेरो भन्दा पनि निर्वाचन समग्र क्षेत्र नम्बर एकै
1: जितिसकेपछि तपाईँ साझा हुनु
0: साझा भइहाल्यो। उहाँको त्यो क्षेत्रको समस्या उहाँको पनि समस्या रह्यो, जनताको पनि समस्या रह्यो, मेरो पनि समस्या रह्यो, त्यस कारण हाम्रो सबै साझा समस्याहरूमा आइहाल्यो नि, त्यसमा त केही भन्नुपर्ने कुरै भएन।
1: अनि संसदमा आइसकेपछि अहिलेसम्म कति पटक आफ्नो विचार राख्नुभयो?
0: सदनमा नौ पटक जति आठौँ पटक जति आफ्नो त्यो विधेयकको संशोधनको विषयदेखि लिएर आफ्नो क्षेत्रका शून्य समय विशेष समय गरेर आठ नौ पटक जति मैले आफ्नो विचारहरू राख्ने मौका पाएँ।
1: अब अझै भविष्यको लागि के कुरा उठाउने भन्ने त्यो खालको योजना तयारी सांसदको रूपमा गरि नै राख्नु भएको छ अथवा जस्तो जस्तो परिस्थिति आउँछ त्यस्तै त्यस्तै कुरा उठाउने भनेर यहाँको सोच हो?
0: यहाँले भन्नुभयो जस्तै अब परिस्थिति जन्य कुराहरू त उठाउनु पर्ने भइहाल्यो होइन, तत्कालीन समयमा उठेका विषयवस्तुहरू जस्तै अब अहिले समग्र मधेस चाहिँ एउटा चाहिँ एउटा धार्मिक चाहिँ सद्भाव
1: सहिष्णुता कायम गर्ने चरणमा भनौँ न बीचको समयबाट
0: धार्मिक सहिष्णुताको विषयमा पनि कुरा उठाउनु पर्ला होइन। तत्कालीन समयमा उठेका गल्ला बल्ला इस्युहरू त उठाउनु पर्ने नै भए, मेरो क्षेत्रका चाहिँ त्यहाँ स्थानीय समस्याहरूको विषयमा पनि मैले देशलाई समग्र सदनलाई जानकारी दिनुपर्ने हुन्छ, सरकारलाई जानकारी।
1: यो बीचमा जुन सद्भाव कायम गर्नको लागि एउटा सांसदको रूपमा कतिको तपाईँले त्यो भूमिका निर्वाह गर्न सक्नुभयो, त्यो जुन कोसिस गरिएको थियो त्यो सयमा सय प्रतिशत त्यसमा सफल हुनुहुन्छ कि अझै पनि केही गर्नु परिरहेको छ?
0: होइन, यस्तो छ, मेरो जिल्ला पर्सा जिल्ला र मेरो क्षेत्रमा चाहिँ जस्तो हामीलाई त पार्टीले नै यहाँबाट चाहिँ अब यो सामाजिक सद्भाव जुन धार्मिक सद्भाव चाहिँ बिचोलिन खोज्दै गर्दाखेरि बिचोलिन थाल्दै गर्दाखेरि चाहिँ यहाँबाट तपाईँहरू आफ्नो क्षेत्रमा जानुहोस्, तपाईँहरू आफ्नो जिल्लामा जानुहोस् भनेर हाम्रो त पार्टीले नै हामीलाई पठायो, हामी गयौँ र हामी त्यहाँ आफ्नो क्षेत्रमा गएर आफ्नो जिल्लामा गएर सद्भाव र्याली गरेदेखि लिएर यो जस्तो सामाजिक सञ्जालहरूबाट चाहिँ हामीले चाहिँ सद्भावका सन्देश, सामाजिक भाइचाराका सन्देशहरू, सामाजिक सम्बन्धका सन्देशहरू फैलाउनुदेखि लिएर हामीले एउटा संसदले गर्नुपर्ने भूमिका गऱ्यौँ र त्यो हामी त्यसमा सफल पनि भयौँ।
1: तर राजनीतिकै कारणले गर्दाखेरि यस्तो खालको जुन हामी वर्षौंदेखि मिलेर बसिराखेको स्थिति छ त्यसमा कुनै कुनै बेलामा त्यो परकम्प जस्तो आउँछ भनेर भन्छन्, तपाईँले यसलाई कतिको स्वीकार्नुहुन्छ र भविष्यमा यो कुनै राजनीतिक आग्रह पूर्वाग्रहबाट कुनै पनि ठाउँमा परिस्थिति भड्किन नपाओस् भन्नको लागि एउटा सांसदको रूपमा तपाईँको पूर्व तयारी पूर्व सावधानी के छ?
0: पहिलो कुरा त एउटा यो चेतना नै चाहिँ कहीँ कहीँ चेतना नपुगेको ठाउँमा चेतना पुर्याउनु पर्नेछ, किनभने हामी यो सदियौँदेखि चाहिँ विभिन्न धार्मिक समुदायहरू मिलेर बसेको अवस्थामा वास्तवमा यो पछिल्लो चाहिँ समयदेखि बेला बेलामा यो सामाजिक सद्भाव भड्किन खोज्दै गर्दाखेरि कहीँ कतै
1: कुनै स्वार्थ
0: राजनीतिक स्वार्थमा पनि भएर पनि आएको हो कि भन्ने शंका उपशंका त आफ्नो ठाउँमा रह्यो। त्यसमा भन्दा पनि हामीले सामाजिक सम्बन्ध, सामाजिक भाइचारा, सामाजिक सद्भाव कायम गराउनको लागि गर्नुपर्ने कर्तव्य गरेर र अब आगामी दिनहरूमा त्यस्ता चाहिँ सद्भाव नभड्किन दिन सबै राजनीतिक दलहरूले एउटा मैले एउटा चाहिँ संसदको रूपमा सर्वसाधारण आम सर्वसाधारण जनताले चाहिँ आम सर्वसाधारणकै हिसाबले सबैले गर्नुपर्ने कामहरू गर्दाखेरि यो लगभग अब यो चाहिँ अब गलत दिशामा जान चाहिँ दिनु हुँदैन र दिँदैन र त्यसमा हामी सफल हुन्छौँ जस्तो लाग्छ।
2: हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा सुन्न सकिनेछ। सरकारी कर्मचारीको तलब 5,500 बढ़्यो। सांसदसँगको अभिव्यक्तिपछि गृहमन्त्री गुरूङद्वारा सार्वजनिक क्षमा याचना। कांग्रेस आधिकारिकता विवादमा पुनः सुनवाई हुने भएको छ। जुट्ने कि फुट्ने अन्तिम मौका प्राप्त गरेको

घाटी हुने भएको छ। मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। नेपालमै बनेको विपद सम्बन्धी पूर्व सूचना प्रणालीको सफल परीक्षण भएको छ। काठमाण्डु सहित 30 जिल्लामा आज आकस्मिक बाढ़ीको जोखिम रहेको छ। अनुदानको मल कालो बजारी गरेको आरोपमा सर्लाहीबाट 3 जना पक्राउ गरिएको छ। एक महिनामै हरियो तरकारीको मूल्य 3 गुणासम्म बढ़ेको छ। र बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणासँगै पुनः विवादमा आएको छ यो विषय। फिफा निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय खेल गुमाएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 PM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0564909959 98550603059 र 98550607359।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन कुन्नी।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझेन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ

0: केही खिचेर कहाँ हुन्छ त?
1: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
0: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि त नि।
1: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
0: सम्पर्क नम्बर 98 4 50 82 9 97,
2: 98 5 50 10 9 97।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू:
4: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
4: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
4: प्रिन्सिपल, मैयादेवी कन्या कलेज, भरतपुर 10, चितवन। सम्पर्क नम्बर 056-493-495।
5: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
6: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
5: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
6: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
5: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
6: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
5: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
7: चैते धानमा नेक ब्लास्टको समस्या।
8: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
7: रोगको लागि अनुकूल मौसम:
8: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
7: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
8: खेतमा पानी जमाइ राख्ने:
7: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
8: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
9: लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
10: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
11: हो र?
10: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
11: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
10: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
14: Radio Simon 89.8 MHz.

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: aile sunday nunca radio sayını 89.8 megahertz.
1: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
2: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
3: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
2: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
3: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
2: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दुध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
3: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
2: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने।
3: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ।
2: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू:
5: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
5: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0564-93-495।
6: चैते धानमा नेक ब्लास्टको समस्या:
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
2: खेतमा पानी जमाइराख्ने,
6: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
7: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ डिबिसी नेपाली सेवाको समाचार।

0: केन्द्रित रहे पनि केही नागरिकद्वारा संचालित पूर्वाधारहरू पनि प्रभावित भएका छन्। बीबीसी रूसी सेवाकी ओल्गा इफसिना। जोर्डन, संयुक्त अरब एमिरेट्स, इण्डोनेशिया, पाकिस्तान, टर्की, साउदी अरेबिया, कतार र इजिप्टका विदेश मन्त्रीहरूले इजरायलमाथि गाजामा शान्ति सम्झौता सम्पन्न गर्ने हालैका प्रयासहरू कमजोर बनाएको आरोप लगाएका छन्। संयुक्त विज्ञप्तिमा उनीहरूले गाजा स्ट्रिपमा इजरायलले गरेको भनिएको उल्लंघनको निन्दा गर्दै यस्ता गतिविधिले राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा द्वन्द अन्त्य गर्ने योजनालाई जोखिममा पारेको बताएका छन्। इजरायलले भने हालैका हरूमा गाजामा भएका आफ्ना आक्रमणहरू हमासका लड़ाकु र उनीहरूको पूर्वाधारलाई लक्षित गरेर गरिएको दावी गरेको छ। साथै हमासले आफ्ना हतियार त्याग्ने प्रक्रियामा ठोस प्रगति नभएसम्म आफ्ना सेना गाजाबाट फिर्ता नबोलाइने इजरायलले स्पष्ट पारेको छ। भारतमा बम्बई उच्च अदालतको गोवा इजलासले तहलका पत्रिकाका पूर्व सम्पादक तरूण तेजपाललाई सन् 2013 आफ्नी पूर्व सहकर्मीमाथि बलात्कार गरेको अभियोगमा 10 वर्षको जेल सजाय सुनाएको छ। लामो समयदेखि चलिरहेको उक्त मुद्दामा अदालतका न्यायाधीशहरूले सन् 2021 तल्लो अदालतले गरेको सफाईको फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गरेका हुन्। तेजपालले आफू विरूद्ध लगाइएका आरोपहरू लगातार अस्वीकार गर्दै आएका छन् र उनले पछिल्लो फैसला विरूद्ध पनि पुनरावेदन गर्न सक्नेछन्। गत वर्ष म्युनिखमा भएको घातक कार आक्रमणका दोषी अफगानिस्तानका नागरिकलाई जर्मनीको अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। यो आक्रमण विदेशी नागरिकद्वारा भएका अन्य आक्रमणहरूको श्रृंखला मध्ये एक थियो जसले जर्मनीको आम निर्वाचन अघि आप्रवासन र सुरक्षा बारेको बहसलाई थप चर्काएको थियो र म्यानमारका सैन्य शासक मिन ओङ ह्लाङलाई कूटनीतिक रूपमा एक्लिएको अवस्था तोड्ने प्रयास स्वरूप थाइल्याण्डमा रातो कार्पेट बिछ्याएर औपचारिक स्वागत गरिएको छ। मानवाधिकार समूहहरूले भने यो भ्रमणले म्यानमारको क्रूर सैन्य शासनलाई वैधता प्रदान गर्ने काम गरेको भन्दै आलोचना गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। नेपालमा मनसून झण्डै आधा सकिन लाग्दा राष्ट्रिय सभाले मनसूनजन्य विपद व्यवस्थापन सम्बन्धी कार्य प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि आज छलफल पश्चात राष्ट्रिय सभाले सरकारलाई त्यस्तो निर्देशन दिएको हो। छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्रीले मनसूनजन्य विपद व्यवस्थापनका सन्दर्भमा जनशक्ति परिचालनदेखि पूर्व तयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइसकिएको बताए। एक रिपोर्ट। नेपालमा मनसून रहने अवधिको लगभग आधा जति समय सकिन लागेका बेला मनसूनजन्य विपद व्यवस्थापनबारे राष्ट्रिय सभाका सदस्यहरूले आज छलफल गरेका हुन्। प्रस्तावलाई बैठकले सर्वसम्मतले स्वीकृत गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विपद व्यवस्थापनबारे सरकारलाई निर्देशन दिँदै भने,
2: सभामा सर्वसम्मतिले स्वीकृत मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा ध्यानाकर्षण प्रस्तावलाई उल्लेखित विषयहरूको कार्यान्वयनका लागि गृहमन्त्री सुदन गुरुङले सभामा व्यक्त गर्नुभएका प्रतिबद्धता समेतको आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न र हरेक आर्थिक वर्षको 30 मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
1: अध्यक्ष दाहालले ध्यानाकर्षण प्रस्तावमा उल्लिखित विषयहरू कार्यान्वयन भए वा नभएको अनुगमन गर्न विषयगत समितिहरूलाई निर्देशन समेत दिए। त्यसअघि प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्री सुदन गुरुङले मनसूनजन्य विपद व्यवस्थापनका सम्बन्धमा सरकारले चालेका कदमबारे भने,
3: राष्ट्रिय एवं जिल्लागत रूपमा मनसून पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने नियमित पूर्व अनुमान र मनसून गतिविधिका आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अप्नाउँदै आएको छ।
1: गृहमन्त्रीले स्थानीय तहहरूसँग समन्वयमा अति जोखिमयुक्त वस्तीहरूको पहिचान गरी समाधानका उपाय अप्नाइएको भन्दै 26,000 भन्दा बढ़ी जनशक्ति परिचालन गरिएको जानकारी गराए। मनसूनजन्य विपद व्यवस्थापनका सम्बन्धमा तीन तहका सरकारबीच भइरहेको समन्वयबारे उनले भने,
3: गृहमन्त्रालयले संघीय सरकारका विषयगत मन्त्रालयहरू प्रदेश सरकार स्थानीय सरकारसँग पूर्ण समन्वय र सहकार्यका साथ मनसून पूर्व तयारी तथा प्रति कार्य कामहरू अगाडि बढ़ाइरहेको छ।
1: त्यसरी छलफलमा भाग लिँदै सदस्यहरूले मनसूनजन्य विपद व्यवस्थापनको दिशामा पर्याप्त एवं प्रभावकारी कदम चाल्न सरकारको ध्यान आकर्षण गराए। उनीहरूले विगतदेखि नै राज्यका तर्फबाट कार्यान्वयन पक्ष कमजोर रहेको औल्याए। अर्को विषय, पछिल्ला केही दिन यता खाना पकाउने ग्यास लिने उपभोक्ताहरूका ठूला ठूला लाइन देखिने गरेका छन्। नेपाल आयल निगमले नियमित मात्रामा एलपीजी आपूर्ति भइरहेको भन्दै नआतिन आग्रह गर्दै आए पनि उपभोक्ताहरू ढुक्क हुन सकिरहेका छैनन्। बिजुलीबाट चल्ने चुल्होका प्रयोगकर्ताहरू विस्तारै बढ़न थालेको बताउने गरिए पनि ग्यासमाथिको निर्भरता किन उस्तै देखिन्छ भनेर हामीले ऊर्जाविद सुरेश बहादुर भट्टराईलाई सोधेका छौं।
4: हाम्रो कन्ज्युमर्सहरूको कन्फिडेन्स लेभल क्या, हामीले ट्रेडिसनल रूपमा अहिले ग्यास युज गरेको त लामो समय भयो नि त, धेरै लामो समयदेखि ग्यास युज गरिरहेको छौँ, अनि हामीलाई त्यसैमा बढी युज टु भएको हो कि खास नि। अब इलेक्ट्रिसिटी बाल्दा सस्तो पनि पर्छ, ढुवानी गर्नु परेन, झन्झट हुनु पर्दैन थियो, तर अब एउटा चिज चाहिँ के हो भने सबै नेपालीहरूको घरमा इन्डक्सन चुलोको लागि वायरिङ कस्तो छ त्यो चाहिँ मलाई थाहा छैन, होइन नभए इन्डक्सनमा यतिखेर गएको भए मलाई जहाँसम्म लाग्छ बेस्ट हुन्थ्यो।
3: अब बिजुली उत्पादनको हिसाबले देशभित्र जुन अवस्था छ त्यसले चाहिँ हामी बिजुली चुलोहरू ढुक्क भएर बाह्रै मासै प्रयोग गर्न सकिने अवस्था चाहिँ हो,
4: एकदमै हो, किनभने हामीले धेरै ठूलो डिस्ट्रिब्युसन नेटवर्कमा नेपाल विद्युत प्राधिकरणले लगानी पनि गरेको छ, खास गरी इन्डक्सन चुलो मात्र होइन अहिले डोमेस्टिक एप्लायन्सहरू जस्तो तपाईँले एसी नै भन्नुहोस्, प्रत्येक घरमा फ्रिजहरू भन्नुहोस्, इभी गाडी भन्नुहोस्, त्यो बढ़ोस्, त्यो कन्जम्पसन बढ़ोस्, हाम्रो उद्देश्य राज्यको उद्देश्य नै डोमेस्टिक कन्जम्पसन हो। डोमेस्टिक कन्जम्पसनमा हामीले एउटा पार्ट तपाईँले इन्डस्ट्रीलाई छोड्नु भयो भने पहिले पनि हाम्रो डोमेस्टिक लाइटिङले पनि 60% छ नि त इलेक्ट्रिसिटी, अन्य सेक्टरमा त 40% मात्र हो इन्डस्ट्रीहरूमा, होइन, तर तपाईँले जति सक्दो धेरै डोमेस्टिक कन्जम्पसन बढ़ाउन सक्नुभयो त्यो भयो भने यो ओभरअल ऊर्जा सेक्टरमा हामीले खपतको प्याटर्नहरू बढ़ाउन सक्यौं भनेदेखि तपाईँले अहिले ग्यासको सर्टेज देख्नु भएको छ, भोलि तपाईँलाई फ्युलको सर्टेज हुन सक्छ, तपाईँ इलेक्ट्रिक भेहिकलहरू अथवा इन्डक्सन चुल यतातिर सिफ्ट हुनुभयो भने हामीलाई पनि सजिलो हुन्छ, होइन, देशको इकोनोमीलाई सहज हुन्छ, एउटा हार्ड करेन्सी सेफ हुन्छ, थुप्रै चिजहरू सेभ हुन्छ, थुप्रै चिजहरू इकोनोमिक रिफ्लेक्सन हुन्छ, हाम्रो कन्जम्पसन प्याटर्नहरू बढ्दै जान्छ, हाम्रो देशको इलेक्ट्रिसिटी खपत बढ्छ, होइन।
3: यो सुक्खा याममा खास गरी हिउँदमा चाहिँ अझै पनि बिजुली किनिरहेको अवस्था देशको छ भनेर पनि त्यो आठमा आइरहेको हो कि आम जनतामा,
4: होइन, त्यो यो इलेक्ट्रिसिटी मार्केटमा किन्ने बेच्ने यो नेचुरल ट्रेन हो, हामी खास गरिकन इन्डियन एनर्जी एक्सचेन्ज भित्र अथवा भारतीय बजारमा किनबेचको लागि भनेर गएको छौँ, हामी किन्न मात्र गएको छैनौँ बेच्न पनि गएको छौँ, खरिद बिक्री भइरहेको छ, केही ड्राई सिजनमा हाम्रो केही एनर्जी डिफिसियन्सी छ हाम्रो प्रडक्सन, तर स्लोली हामीले त्यसलाई अब ड्राई सिजनलाई पनि हामीले कोप गर्ने बेला भइसक्यो, भन्नुको मतलब हाम्रो डिमान्डलाई हाम्रो डोमेस्टिक के अरे प्रडक्सनले नै हाम्रो पुग्ने अवस्थामा हामी स्लोली जाँदैछौँ, टाइम लाग्ला, एकैचोटि त हुँदैन, होइन, तर हामीले लामो फड्को मार्दैछौँ, अब हामी त्यो धेरै लामो समय पनि छैन, ड्राई सिजनमा पनि हाम्रो देशको इलेक्ट्रिसिटीले नपुग्ने भन्ने छैन, हामी किनोस् हामीसँग त्यो ट्रिमेन्डस रिसोर्स छ, हाम्रो इन्डिपेन्डेन्ट पावर प्रड्युसर्सहरूले धेरै ठूलो लगानी गरिराख्नु भएको छ, त्यस्तै नेपाल विद्युत प्राधिकरणले पनि हाई ड्याम प्रोजेक्टहरू, यो अब बुढी गण्डकीहरू भयो, दुधकोसीहरू, होइन, सुदूरपश्चिम हामीले लगानी पनि गरिरहेका छौँ, तर टाइम त लाग्छ, हाइड्रो पावर बनाउन समय लाग्छ, तर अब बिस्तारो हामी त्यो फेजमा छौँ, तर यो कन्ज्युमर कन्फिडेन्स चाहिँ अलिकता आयो राज्यले अथवा त्यो चिजको चाहिँ विश्वास दिलाउन नसकेको चाहिँ पक्कै हो।
3: जस्तो त्यो विश्वासको कुरा गर्नुभयो, जुन अब वितरण प्रणालीमै पनि केही समस्या हुँदाखेरि चाहिँ पकाइरहेको बेलामा त्यहाँ पल्लाइन जाने ढुक्क हुन नसक्ने अवस्था, त्यो त एउटा यथार्थ पनि त हो नि, फेरि
4: कहिले कहीँ त्यो हुन्छ, किनभने त्यसमा अब हामीले सठिक सूचनाको अभाव हुन्छ हाम्रो कन्ज्युमरहरूलाई, तर चार पाँच सात मिनट दस मिनट इलेक्ट्रिसिटी जाने बित्तिकै हामीले एउटा प्याटर्नबाट अर्को प्याटर्नमा सिफ्ट हुनुपर्छ भन्ने पनि छैन, कहिलेकाहीँ तपाईँको एउटा मात्र सिलिन्डर हुँदाहुँदै ग्यास पकाउँदा पकाउँदै पनि त सकिन्छ नि, सकिँदैन भन्नुहोस् त, सकिन्छ नि, तर अब तपाईँले त्यसको लागि विकल्प छ भने पो तपाईँले गर्नुहुन्छ त, तर सबै मान्छेहरूको घरमा दुईटा तीनटा सिलिन्डर त हुँदैन।
1: ऊर्जाविद सुदेश बहादुर भट्टराई साथी प्रदीप बस्यालसँग कुरा गर्दै साँझ पखमा एउटा विषय संक्षेपमा, सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादबारे पुनः सुनवाई गर्ने भएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले शेरबहादुर देउवा पक्षले दिएको पुनर्वलोकनको निवेदनमाथि अनुमति हुने निर्णय आज गरेको अदालतको वेबसाइटमा उल्लेख छ। यो सँगै गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय र त्यसलाई सदर गर्ने सर्वोच्च अदालतको यसअघिको फैसलाबारे पुनः सुनवाई हुनेछ र अदालतले अन्तिम निर्णय दिनेछ। यसै महिनाको पहिलो हप्तातिर पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनर्वलोकनको माग गर्दै सर्वोच्च अदालतमा छुट्टै निवेदन दिएका थिए। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, युक्रेनले रूसका दुईवटा तेल प्रशोधन केन्द्रमाथि धेरै पटक आक्रमण गरेको र ब्ल्याक सीमा गस्ती गर्ने डुंगा तथा अरू जहाजहरूलाई पनि निशाना बनाएको जनाएको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसको बस्निएफ्ट नोभोइल र स्लाभनिएफ्ट यानोस तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमण, मस्कोले युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेल आमदानी सीमित गर्ने उद्देश्यले गरिएको बताएका छन्। पछिल्ला केही हप्तामा रूस र युक्रेन दुवैले ठूला शहर, ऊर्जा पूर्वाधार र भण्डारण केन्द्रहरूमाथि आक्रमण तीव्र बनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
0: युक्रेनको ड्रोन आक्रमणका कारण रूसको यारोस्लाभल शहरमाथि बाक्लो कालो धुवाको मुस्लो फैलिएको छ। यो शहरमा देशकै सबैभन्दा ठूला तेल प्रशोधन केन्द्रहरू मध्ये एक रहेको छ। यारोस्लाभल क्षेत्रका गवर्नर मिखायु युब्रायफले उनकै शब्दमा शत्रुको सबैभन्दा ठूलो ड्रोन आक्रमण भनेको घटनापछि स्लाभनिएफ्ट यानोस प्रशोधन केन्द्रमा आगलागी भएको बताएका छन्। रूसले भने आफूले इन्धन, ऊर्जा र यातायात सम्बन्धी पूर्वाधारलाई लक्षित गरेको बताएको छ। युद्ध अन्त्य गर्न गरिएका मध्यस्थता प्रयासहरूले अहिलेसम्म कुनै ठोस सफलता हासिल गर्न सकेका छैनन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् 2022 फेब्रुअरी महिनामा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेका थिए। यसैबीच युक्रेनमा रूसको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु भएको विवरण आएका छन्। दक्षिणी शहर खेर्सनमा पूर्ण रूपमा विद्युत अवरूद्ध भएको विवरण आएका छन्। खार्किव क्षेत्रमा रेल स्टेशनमाथि भएको रूसी आक्रमणमा कम्तीमा 2 जनाको ज्यान गएको बताइएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझापख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: भ्रमणमा कम्तीमा दुईजनाको ज्यान गएको बताइएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवा

0: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
3: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम:
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
4: खेतमा पानी जमाइराख्ने:
3: वेभिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
0: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा

0: नेताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: हाल बाल विकास देखि कक्षा सातसम्म अध्ययन अध्यापन हुँदै आएको छ। कक्षा तीनसम्म अंग्रेजी माध्यममा पढ़ाई संचालन भइरहेको विद्यालयका प्राध्यापक सुनिल कुमार चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार हाल विद्यालयमा 217 जना विद्यार्थी अध्ययनरत छन् भने 7 जना शिक्षकले अध्यापन गराइरहनु भएको छ। सेभ दि चिल्ड्रेनको सहयोग र सबल नेपालको साझेदारी तथा सुरुङगा नगरपालिकाको समन्वयमा संचालित समुन्नति कार्यक्रमले विद्यालयको रूपान्तरणमा महत्वपूर्ण योगदान गरेको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठकमा अबदेखि संसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्। सभामुख दोलप्रसाद अर्यालले अबदेखि संसद बैठकमा कालो चस्मा लगाउन नमिल्ने निर्णय गर्नुभएको हो। सभामुख अर्यालले कालो चस्मा लगाउन नपाइने बारे आफ्नो दलका सांसदहरूलाई समयमै जानकारी दिन प्रमुख सचेतक र सचेतकहरूलाई आग्रह गर्नुभएको छ। बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकाले देखि लगाउन नपाइने बताउनु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र केही सांसदहरू कालो चस्मा लगाएर संसद बैठकमा सहभागी हुने गरेका छन्। कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासुना थापाले अबदेखि संसद बैठकमा सांसदहरू उपस्थित हुँदा कालो चस्मा लगाउन नपाइने जानकारी सभामुखबाट आएको उल्लेख गर्दै भन्नुभयो, कालो चस्मा लगाएको विषयमा बारम्बार प्रश्न उठिरहेको छ, अब चाहिँ सांसदहरूले संसद बैठकमा कालो चस्मा लगाउन भएन, यो कुरा प्रमुख सचेतक र सचेतकहरूले आफ्ना सांसदहरूलाई खबर गरिदिनुहोला भनेर सभामुखले भन्नुभएको छ। अबदेखि कालो चस्मा लगाएर संसद बैठकमा उपस्थित हुन नपाइने नियम प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि लागू हुनुपर्ने जिकिर गर्दै प्रमुख सचेतक थापाले भन्नुभयो, प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरू नै कालो चस्मामा संसदमा उपस्थित हुने गर्नु भएको छ, उहाँहरूलाई सभामुखज्यूले भन्नु पर्यो, हामी हाम्रा सांसदहरूलाई अबदेखि कालो चस्मा नलगाउनु भन्छौं। त्यसपछि सभामुख अर्यालले सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सचेतक प्रकाश चन्द्र परियारलाई कालो चस्मा लगाउन नपाइने नियमबारे सरकारलाई पनि जानकारी गराउन आग्रह गर्नुभएको थियो। संसद बैठकलाई मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग पनि उठेको जानकारी दिँदै सचेतक परियारले भन्नुभयो, संसद बैठकलाई अलिकति मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग उठेको थियो। त्यस्तै प्रतिनिधि सभाको संसदीय क्यालेण्डर आएको छ। बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएर स्वीकृत भएपछि संसदीय क्यालेण्डर सार्वजनिक गरिएको हो। क्यालेण्डर अनुसार साउन महिनामा अब तीनवटा बैठक बस्नेछन्। प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ, जहाँ शून्य समय विशेष समय चलाउने भनिएको छ। अर्को बैठक साउन 25 गते बस्नेछ, जहाँ शून्य समय शून्य विशेष र आकस्मिक समयमा उठेका प्रश्नको मन्त्रीबाट जवाब दिने कार्यक्रम राखिनेछ। संसद बैठकमा अब कालो चस्मा लगाउन प्रतिबन्ध शीर्षकमा आजको हिमाली टाइम्समा यो खबर छ।
7: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नागरिक दैनिकमा कंग्रेस विवाद अब पुनः इजलासमा शीर्षकमा खबर छापिएको छ। नेपाली कंग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतमा बल्झिएको छ। गत पुसमा भएको पार्टी विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मान्यता दिने सर्वोच्च अदालतको वैशाख 4 गतेको निर्णयमाथि पुनरावलोकन गर्दै तत्कालीन संस्थापन शेरबहादुर देउवा र पूर्णबहादुर खड्का पक्षले दिएको निवेदन सुनवाईका लागि बिहिबार प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले अनुमति दिएपछि कंग्रेस आधिकारिकता विवाद फेरि बल्झिएको हो। न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाखमा विशेष महाधिवेशनबाट चुनिएको गगन कुमार थापा नेतृत्वको कार्य समिति नै आधिकारिक कंग्रेस भएको निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। सोही निर्णयमाथि पुनरावलोकन माग सहित निवेदन परेको हो। विशेष महाधिवेशनलाई लिएर औपचारिक विभाजनको संघारमा कंग्रेस पुगेका बेला सर्वोच्चले आधिकारिकता विवाद सम्बन्धी निर्णयमा पुनरावलोकन गर्न अनुमति निश्चा दिएको हो। सर्वोच्च अदालतको वैशाखको निर्णयपछि देउवा पक्षका नेताहरूले पार्टीको विधान, विशेष महाधिवेशनको तथ्य र आधारलाई निर्वाचन आयोगले मात्र होइन अदालतले पनि नजाँचेको प्रतिक्रिया दिएका थिए। सोही अनुसार विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन सभापति देउवा, कार्यवाहक सभापति खड्का सहितका नेताले निर्णय पुनरावलोकन माग सहित निवेदन दिएका थिए। निवेदनमा यसअघिको फैसलामा प्रमाणको वस्तुनिष्ठ मूल्यांकन नभएको, केन्द्रीय कार्य समिति बाहेक अन्य तबरबाट महाधिवेशन डाक्ने गरी भएको निर्णय कानूनी रूपमा शून्य हुने जिकिर गर्दै 2059 कंग्रेस विभाजन हुँदा निर्वाचन आयोगले लिएको निर्णयको दृष्टान्त समेत पेश गरिएको थियो। पार्टीविहीन अवस्थामा पुगेका तत्कालीन संस्थापन पक्षको पुनरावलोकन निवेदनलाई सुनवाईका लागि निशा प्रदान गर्ने बिहिबारको आदेशले केही राहत प्रदान गरेको छ। कंग्रेस विवादको यो नै अन्तिम कानूनी लड़ाई हुनेछ। पुनरावलोकनका लागि निशा प्रदान गर्ने निर्णयमा संलग्न 3 र यस अघिको निर्णय सुनाउन इजलासमा संलग्न 2 न्यायाधीश आगामी इजलासमा बस्न पाउने छैनन्। अब 3 न्यायाधीशको पूर्ण इजलासमा पुनरावलोकन निवेदनमा सुनवाई हुनेछ। कंग्रेस विवाद अब पूर्ण इजलासमा शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
0: नेपाल सरकारले चालू आर्थिक वर्ष 2083/84 साउन महिनादेखि लागू हुने गरी राष्ट्रिय सेवक कर्मचारीहरूको नयाँ तलबमान औपचारिक रूपमा सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय र सरकारी कार्यालयहरूलाई परिपत्र गर्दै वृद्धि भएको नयाँ तलब, ग्रेड र प्रोत्साहन भत्ताको विवरण पठाएको छ। सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको पनि तलब वृद्धि भएको विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूमा माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब ग्रेड सहित 74,958 रूपियाँ पुगेको छ। माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकको शुरूको तलबमान 53,611 रूपियाँमा थप 8 ग्रेडको 1,787 रूपियाँ गरी जम्मा तलब 67,907 रूपियाँ पुगेको छ। त्यसै गरी माध्यमिक तह तृतीय श्रेणीका शिक्षकको शुरूको तलबमान 48,058 रूपियाँ 8 ग्रेडको 1,602 रूपियाँ सहित जम्मा तलब 60,874 रूपियाँ पुगेको छ। निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको शुरूको तलबमान 50,448 रूपियाँ रहेकोमा 8 ग्रेडको 1,682 रूपियाँ सहित जम्मा तलब 63,904 रूपियाँ पुगेको छ। त्यस्तै नयाँ विवरण अनुसार निजामती सेवाको सबैभन्दा उपल्लो पद मुख्य सचिवको कुल तलब 90,594 रूपियाँ पुगेको छ। मुख्य सचिवको शुरूको तलब स्केल 84,932 रूपियाँ कायम गरिएको छ र त्यसमा 2 ग्रेडसम्मको रकम जोडिएर सो तलब पुगेको हो। त्यस्तै विशिष्ट श्रेणीका सचिवहरूको कुल तलब 84,576 रूपियाँ पुगेको छ भने शुरूको तलबमा 79,290 रूपियाँ तोकिएको छ। अवकाश प्राप्त अतिरिक्त सचिवहरूले पेन्सन प्रयोजनका लागि भने 66,539 रूपियाँ प्राप्त गर्नेछन्। नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, स्वास्थ्य सेवाको 12 तहका अधिकृत र संसद सेवाका सचिवको तलब पनि निजामती सेवाका सचिव सरह नै हुने मन्त्रालयले स्पष्ट पारेको छ। अन्य तहका निजामती कर्मचारीहरूको तलबमान पनि सोही अनुपातमा बढ़ाइएको छ। नयाँ तलबमान सार्वजनिक, मुख्य सचिव र प्रधान सेनापतिको तलब 90,000 नाग्यो शीर्षकमा नारी टाइम्समा यो खबर छ।
7: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव शीर्षकमा नागरिक दैनिकमा खबर छ। भारतको नाकाबन्दी होस् या पश्चिम एसियाको द्वन्द, भारतबाट एलपीजी ग्यास बोकेर आउने ट्याङ्करमा अवरोध हुनासाथ नेपालमा ग्यासको अभाव हुने गरेको छ। नेपालमा आयल निगम एनओसीसँग भण्डारण स्थल नहुँदा सामान्य अवरोध हुनासाथ बजारमा उपभोक्ताले ग्यासमा शास्ति भोग्दै आएका छन्। आयल निगमसँग हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टीतेलको भण्डारण भए पनि खाना पकाउने ग्यास एलपीजीको भण्डारण छैन। निगमले पीडीओ प्रोडक्ट डेलिभरी अर्डर जारी गरेपछि ग्यास उद्योगीले इण्डियन आयल कर्पोरेशन आईओसीबाट एलपीजीको लिक्विड ल्याएर सिलिण्डरमा रिफिलिङ गरेर बिक्री गर्दै आएका छन्। निगमसँग एलपीजीको भण्डारण नहुँदा बजारमा माग बढ़ेका बेला आवश्यकता अनुसार आपूर्ति गर्न नसकिएको सम्बन्धित अधिकारीहरू स्वीकार गर्छन्। अहिले उद्योगीले आईओसीबाट ल्याएको ग्यास आफ्नै उद्योगमा सीमित परिमाणमा भण्डारण गरी बजारमा पठाउने व्यवस्था रहेकाले आपूर्तिमा सामान्य अवरोध आउँदा पनि उपभोक्ताले अभावको सामना गर्नु परेको छ। निगमसँग पर्याप्त भण्डारण क्षमता भएको भए माग अनुसार ग्यास उपलब्ध गराएर बजारलाई सहज बनाउन सकिन्थ्यो। एलपीजीको दीर्घकालीन आपूर्ति व्यवस्थापनका लागि निगमसँग आफ्नै भण्डारण स्थल आवश्यक रहेको नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक इन्जिनियर उमेश प्रसाद थानी बताउनुहुन्छ। निगमसँग पर्याप्त मौजदात ग्यास हुने हो भने बजारमा माग बढ़ेका बेला अतिरिक्त आपूर्ति गरेर अभाव हटाउन सकिन्छ। उहाँले भन्नुभयो त्यसका लागि निगमले आधुनिक भण्डारण स्थल निर्माण गर्नुपर्छ। अहिले मुलुकमा 59 ग्यास उद्योग छन्। नेपाल एलपीजी ग्यास उद्योग संघका अनुसार ती उद्योगसँग 11,000 मेट्रिक टन भण्डारण क्षमता छ, तर उद्योगीहरूले लगानी गरेर ग्यास भण्डारण गरेर राख्दैनन्।
0: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै मुलुकको औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङ मार्ग युगमा प्रवेश गरिसकेको छ। यो बाहेक अहिले मुलुकभरि 8 सुरुङ मार्ग निर्माण भइरहेका छन्। प्रस्तावित 23 सुरुङ मार्ग निर्माणका लागि अध्ययनका क्रममा छन्। प्रस्तावित सुरुङ मार्गको पूर्व सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन डीपीआर लगायतका काम भइरहेका छन्। चालू आर्थिक वर्षमा प्रस्तावित सुरुङ मार्गको विभिन्न कार्य अध्ययनका लागि 67,01,00,000 रूपियाँ बजेट विनियोजन समेत गरिएको छ। सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग र काठमाडौँ तराई मधेस द्रुत मार्ग आयोजनामा 7 सहित अहिले मुलुकमा 8 सुरुङ मार्ग निर्माण भइरहेको सड़क विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल इन्जिनियरले अहिले मुलुकभरि प्रस्तावित 23 सुरुङ मार्ग अध्ययनको क्रममा रहेको जानकारी दिएका छन्। कुलेखानी, भीमफेदी सुरुङ मार्ग, खुरकोट सिन्धुली सुरुङ मार्ग, लामा बगर सुरुङ मार्ग, दोलखा धरान लेउती सुरुङ मार्ग, सुनसरी खुटिया दिपी नगर दिपायल सुरुङ मार्ग, कैलाली र डुटी, गोदावरी कुण्ड काभ्रे मन दोभान सुरुङ मार्ग, ललितपुर र काभ्रे पलान्सु, बागलुङ बिउ नरेठाटे सुरुङ मार्ग, प्रभास चोर्ते सुरुङ मार्ग, पाल्पापाटन ड्याब्ली ढुङ्गा र इमली सुरुङ मार्ग लगायत अध्ययनका क्रममा रहेका छन्। त्यसै गरी ताथली रबिओपी सुरुङ मार्ग, भक्तपुर र काभ्रे पलाञ्चुक, बबई छिन्छु सुनमाई लगायतका पनि अध्ययनमा रहेका छन्। सिद्धबाबा सुरुङ मार्ग योजना प्रमुख इन्जिनियर नवराज बास्तोलाले यसै वर्षको कार्तिकभित्र सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार 1,126 मिटर लामो, 10 मिटर चौडा र 7 मिटर उचाई रहेको यस सुरुङ मार्ग आयोजनाको समग्र भौतिक प्रगति 70% र सुरुङ मार्गको काम 92% सकिसकेको छ। अब मुख्यतया उपकरण जडानका काम मात्र बाँकी रहेको जनाइएको छ। सुरुङ मार्ग निर्माणले घुमाउरो र जोखिमयुक्त पहाड़ी बाटोलाई छुट्याएर यात्राको समय र इन्धनको लागत घटाउने मात्र होइन यातायात सुरक्षित र नियमित हुनेछ। वातावरण मैत्री आधुनिक पूर्वाधार संरचनाका रूपमा लिइने सुरुङ मार्ग निर्माण र सञ्चालनले मुलुकको आर्थिक गतिशीलता समेत बढ़ाउने अपेक्षा गरिएको छ। 8 सुरुङ मार्ग बन्दै 23 अध्ययनका क्रममा शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
7: सप्तकोशी नदीको कटान र बाढ़ीबाट पीड़ित धर्मेन्द्र कुमार कर्णले 18 वर्ष बित्दा पनि क्षतिपूर्ति पाएका छैनन्। सुनसरीको कोशी गाउँपालिकाको बस्तीमा 18 वर्ष अघि सप्तकोशीको बाढ़ी पसेर क्षति पुर्याएको थियो। नदीले जग्गामा पुर्याएको क्षतिको शोध भर्न अहिलेसम्म पाएको छैन, क्षतिपूर्ति पाइन्छ भन्ने आशामा बसेको छु कर्णले भने। बाढ़ीले क्षति पुर्याएको जग्गा उनकी आमा चन्द्रकला देवीका आस्थाको नाममा छ। बेलाबखत प्रशासन कार्यालयमा क्षतिपूर्तिका लागि सम्पर्क गरे पनि विश्वासिलो जवाफ नपाएको उनको गुनासो छ। बाढ़ीले उनको खेतीयोग्य जग्गामा गेगर थुपारेर क्षति पुर्याएको थियो। उनले अरू जग्गाको क्षतिपूर्ति पाए पनि आमाको नाममा रहेको उक्त जग्गाको क्षतिपूर्ति पाउन नसकेको बताए। त्यति बेला जग्गाको क्षतिपूर्ति सीमा विवादका कारण रोकिएको थियो। विवाद टुंगिएको निकै भइसक्यो तर क्षतिपूर्ति पाउन नसकेको कर्णले बताए। बाढ़ी पीड़ित कोशी गाउँपालिका छका 60 वर्षीय शुक्रदेव यादवले भने 2 बिघा जग्गाको क्षतिपूर्ति पाएका छन्। उनले प्रति बिघा 2 लाखका दरले क्षतिपूर्ति पाएका हुन्। उनको 2 बिघामा अहिले 10 कट्ठामा मात्र खेतीयोग्य बनेको छ, बाँकी 30 कट्ठामा ग्रेगर र बालुवा थुप्रिएकाले खेती हुँदैन। कोशी बाढ़ी पीड़ित 18 वर्ष बित्दा पनि मिलेन क्षतिपूर्ति शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
0: सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ आफू अनुकूल कार्यालयमा बस्ने परम्परा तोड़िएको छ। विशेष गरी सिंहदरबार तथा सुविधा सम्पन्न शहर केन्द्रित रहेर वर्षौंसम्म आफू अनुकूल कार्यालयमा बस्ने कर्मचारीलाई वर्तमान सरकारले अनलाइन सरूवा प्रणालीका आधारमा दुर्गम क्षेत्रमा सरूवा गर्न थालेको छ। साथै लामो समयदेखि दुर्गम क्षेत्रमा बसेर काम गर्न बाध्य कर्मचारीको सुगममा सरूवा हुन थालेको छ। यसअघिसम्म पहुँच विहीन कर्मचारी दुर्गम क्षेत्रमा बस्न बाध्य थिए। निजामती सेवा ऐनमा 2 वर्षसम्म एउटै कार्यालयमा बसेर सेवा प्रभाव गरेपछि सरूवा गर्न मिल्ने व्यवस्था छ, तर पहिला पहुँचवाला कर्मचारी भने उक्त नियम लागू हुने गरेको थिएन। सरूवामा सन्तुलन कायम गर्न, सेवा प्रभाव प्रभावकारी बनाउन र वर्षौंदेखि एकै स्थानमा बस्ने कर्मचारी प्रवृत्ति अन्त्य गर्न सरकारले अनलाइन सरूवा प्रणाली व्यवस्थित गरेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरूवा सफ्टवेयर तयार गरी विधिसम्मत रूपमै सुगम क्षेत्रमा काम गर्ने कर्मचारीलाई दुर्गम र दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई सुगम क्षेत्रमा सरूवा गरेको जनाएको छ। मन्त्रालयका सहसचिव ढोकलराज ढकालले आम कर्मचारीलाई न्याय हुने गरी सरूवा भइरहेको बताएका छन्। मन्त्रालयले राजपत्रांकित अधिकृत स्तरभन्दा तलका कर्मचारीलाई भने सम्भव भएसम्म घर पाए पनि कार्यालयमा सरूवा गर्दै आएको छ।